हार्दिक नमस्कार प्रिय श्रोता साथीहरूलाई आजको शुभ बिहानीमा FM 103.5 MHz यो प्रसारण हो आकाशवाणी खरसाङको। समय बेला बिहानको 6:25 अनि 28 सेकेन्ड भइरहेछ। श्रोता आज हो मंगलबार, विक्रम सम्वत 2083 असार 2 गते, साथै सन् 2026 16 तारिक जुन महिना। आजको बिहानी अधिवेशनमा प्रसारण गरिने विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु। आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदछौ। र श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जीलिङ FM 102.2 MHz साथै न्यूज अन एयर एपमा पनि सुन्न सक्नुहुनेछ।

सबै प्राणी अथवा मानव मात्रमा समभाव राख्नु नै मानवीयताको वास्तविक लक्षण हो। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

आदरणीय श्रोता, आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले सकारात्मकता अनि दृढ संकल्प विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ, जसलाई प्रस्तुत गर्न हेतु आज हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी संगीता कालीकोटेज्यू। त श्रोता, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।

नमस्कार सम्पूर्ण श्रोताहरूमा म सङ्गीता कालीकोटे आजको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हार्दिक स्वागत। आज यस सकारात्मकता अनि दृढ संकल्प विषयमा कुराहरू लिएर उपस्थित भएकी छु। सकारात्मकता अनि दृढ संकल्प एक आध्यात्मिक चिन्तन। मानव जीवन सुख र दुःख, सफलता र असफलता, आशा र निराशाको संगम हो। जीवनका यी विविध परिस्थितिहरूमा मानिसलाई अगाडि बढाउने दुई महत्वपूर्ण शक्तिहरू हुन् सकारात्मकता र दृढ संकल्प। आध्यात्मिक दृष्टिकोणले हेर्दा यी केवल मानसिक गुण मात्र नभई आध्यात्मिक उन्नतिको आधार पनि हुन्। सकारात्मकता भनेको परिस्थितिको अन्धकारमा पनि उज्यालो सम्भावना देख्ने क्षमता हो। जब मानिसले आफ्नो मनलाई आशा र विश्वास कृतज्ञले भरिपूर्ण बनाउँछ, तब उसले चुनौतीहरूलाई अवसरको रूपमा ग्रहण गर्न सक्छ। आध्यात्मिक जीवनले हामीलाई सिकाउँछ कि हरेक घटना कुनै न कुनै उद्देश्यका साथ घटिरहेको हुन्छ, त्यसैले कठिन समय पनि सिकाइ र विकासको माध्यम बन्न सक्छ। दृढ संकल्प भनेको आफ्नो लक्ष्य, मूल्य र सत्यप्रति अटल रहने शक्ति हो। जीवनमा सफलता प्राप्त गर्न मात्र होइन, आत्मिक यात्रामा पनि दृढ संकल्पको विशेष आवश्यकता हुन्छ। नियमित प्रार्थना, ध्यान, आत्मअनुशासन र सत्कर्मको अभ्यास निरन्तर गर्न दृढ संकल्प शक्ति चाहिन्छ। जब मानिस आफ्नो उद्देश्य प्रति प्रतिबद्ध रहन्छ, तब बाधाहरूले उसको मार्ग रोक्न सक्दैन। सकारात्मकता र दृढ संकल्प एक अर्कासँग गहिरो रूपमा सम्बन्धित छन्। सकारात्मक सोचले मनमा विश्वास जगाउँछ भने दृढ संकल्पले त्यस विश्वासलाई कर्ममा परिणत गर्छ। यी दुवै गुणको सामान्यले मानिसलाई आत्मविश्वासी, धैर्यवान र आध्यात्मिक रूपमा परिपक्व बनाउँछ।

अहिले श्रोताले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्चना। आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ सकारात्मकता अनि दृढ संकल्प विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुहुँदैछ संगीता कालीकोटेज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।

आध्यात्मिक चिन्तनले बताउँछ कि बाहिरी संसार परिवर्तनशील छ, तर भित्री चेतना स्थिर र शक्तिशाली छ। जब मानिस आफ्नो अन्तमनसँग जोडिन्छ, तब उसले सकारात्मकताको स्रोत आफ्नै आत्माभित्र भेटाउँछ। त्यही स्रोतबाट उत्पन्न दृढ संकल्पले जीवनका कठिनतम परिस्थितिलाई पनि सहज रूपमा पार गर्न प्रेरणा दिन्छ। सकारात्मकता जीवनको प्रकाश हो र दृढ संकल्प त्यस प्रकाशलाई निरन्तर भरिराख्ने ऊर्जा हो। यी दुई गुणको विकासले मानिसलाई केवल सफल मात्र होइनन्, शान्त, सन्तुष्ट र आध्यात्मिक रूपमा समृद्ध पनि बनाउँछ। सकारात्मक सोचले बाटो देखाउँछ, दृढ संकल्पले त्यो बाटोमा हिँड्ने शक्ति दिन्छ र आध्यात्मिक चेतनाले यात्रालाई अर्थपूर्ण बनाउँछ। जीवन एउटा यात्रा हो जहाँ हरेक दिन नयाँ अवसर र नयाँ चुनौतीहरू लिएर आएका हुन्छ। कहिले सफलता प्राप्त हुन्छ भने कहिले असफलताको सामना गर्नु पर्छ। त्यस्ता परिस्थितिहरूमा सकारात्मक र दृढ संकल्प मानिसका लागि प्रकाश स्तम्भ समान बन्न पुग्छ। आध्यात्मिक दृष्टिकोणले हेर्दा यी दुई गुण केवल सफलताको साधन मात्र होइनन्, आत्म विकास र आत्मबोधका आधार पनि हुन्। सकारात्मकता भनेको परिस्थितिलाई केवल बाहिरी रूपमा हेर्नु होइन, त्यसभित्र लुकेको सम्भावना र ईश्वरीय उद्देश्यलाई अनुभूत गर्नु हो। जब मनुष्यको मन सकारात्मक हुन्छ, उसले कठिनाईलाई बाधा होइन अवसरको रूपमा ग्रहण गर्छ। अँध्यारो रात पछि उज्यालो बिहान आउने विश्वास जस्तै सकारात्मक सोचले प्रत्येक समस्या भित्र समाधानको सम्भावना देख्न सिकाउँछन्। दृढ संकल्प भनेको लक्ष्य प्रति अटल रहन सक्ने एउटा शक्ति हो। आध्यात्मिक यात्रामा पनि निरन्तर अनुशासन र धैर्यको आवश्यक हुन्छ। साधना, प्रार्थना वा आत्मविश्वासको मार्गमा अनेक परीक्षा आउन सक्छ, तर दृढ संकल्पले मानिसलाई विचलित हुन दिँदैन। जसरी नदीले चट्टानलाई बलले होइन निरन्तर बहावले काट्छ, त्यसरी नै दृढ संकल्पले असम्भव देखिने लक्ष्यलाई पनि सम्भव बनाउँछ। आध्यात्मिक जीवनले सिकाउँछ कि बाहिर परिस्थिति भन्दा हाम्रो आन्तरिक अवस्थामा बढी महत्वपूर्ण हुन्छ। यदि मनमा आशा, विश्वास र सकारात्मक ऊर्जा छ भने चुनौतीहरू पनि विकासका सिँढी बन्न सक्छन्। सकारात्मकता मनको प्रकाश हो भने दृढ संकल्प हाम्रो आत्माको शक्ति हो। यी दुवै मिलेर मानिसलाई आत्मविश्वास, शान्ति र उद्देश्यपूर्ण जीवनतर्फ अग्रसर गराउँछन्।

सकारात्मकता र दृढ संकल्पले जीवनलाई केवल सफल मात्र बनाउँदैनन् अर्थपूर्ण पनि बनाउँछन्। जब मानिस विश्वास प्रेम र सद्भावका साथ अघि बढ्छौ तब हरेक कदम आध्यात्मिक उन्नतिको यात्रा बन्छ। जीवनका आदि बेहरीहरू बीच पनि जसले आफ्नो मनको दीपक जलाइराख्न सक्छ उसैले वास्तविक विजय प्राप्त गर्छ। यही सकारात्मकता र दृढ संकल्पको आध्यात्मिक सार हो। हाम्रो जीवनको यात्रामा हामीले अनेक चुनौती उताव चढावको सामना गर्नुपर्छ। यस्ता परिस्थितिहरूमा सकारात्मकता र दृढ संकल्प केवल मानसिक गुण मात्र होइनन्, यी आध्यात्मिक शक्तिका स्रोत पनि हुन्। जब हामीले आफ्नो अन्तरआत्मासँग सम्बन्ध स्थापित गर्छ तब बाहिरी परिस्थिति भन्दा माथि उठेर आशा साहस र धैर्यको प्रकाश अनुभव गर्न सक्छौ। प्रार्थना ध्यान चिन्तन र सत्कर्म जस्ता अभ्यासहरूले सकारात्मक सोच र दृढ संकल्पलाई अझ बलियो बनाएर लान्छन्। जब हाम्रो मन शान्त हुन्छ तब निर्णय स्पष्ट हुन्छ र प्रतिबद्धता बढाउँछ। सकारात्मकता आत्माको प्रकाश हो, दृढ संकल्प त्यस प्रकाशलाई मार्गमा निरन्तर अघि बढाउने ऊर्जा हो। सकारात्मकता र दृढ संकल्पको संगमले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ। आध्यात्मिक चेतनाले निर्देशिततिर जीवनमा चुनौतीहरू बाधा होइनन्, बरु आत्मविकास का अवसरहरू बन्छन्। विश्वास आशा र अटल संकल्पका साथ अघि बढ्ने शक्ति केवल आफ्नो जीवनलाई मात्र होइनन् वरिपरिको संसारलाई पनि उज्यालो बनाउन सक्षम हुन्छ। जहाँ सकारात्मक सोचले आशाको दीप जलाउँछ त्यहाँ दृढ संकल्पले त्यस दीपलाई आधी बेरीमा पनि निभ्न दिँदैन।

मानिसको जीवनलाई विश्वासले सकारात्मकता जन्माउँछ, सकारात्मकताले साहस दिन्छ र साहससँग जोडिएको दृढ संकल्पले असम्भवलाई पनि सम्भव बनाउँछ। सकारात्मक सोचले हामीलाई आशा जगाउँछ र दृढ संकल्पले आशालाई वास्तविकतामा बदल्छ। सकारात्मकता हामी समस्त मानिसको पहिलो अस्त्र हुन् जुनद्वारा सस्र नकारात्मक विचारलाई क्षय गर्न सक्छौ। दृढ संकल्प अर्थात् अठोट यो हुन पर्छ कि नकारात्मकताको विरुद्ध सकारात्मकता दैहिक मात्र नभई अवलिक आनन्द प्राप्त हुने छन्, अर्थात् अध्यात्म जान्न होइन अध्यात्म बोध गरिने क्षमता हरेक मानिसमा आफूमा सकारात्मकता एक मापदण्ड हुन्। ईश्वर हृदयले खोज्छन्, हृदयन्तरबाट ईश्वरीय आभा हाम्रो सुकर्मामा निहित हुन्छन्। सम्पूर्णको हृदयन्तर जब हुन्छ त्यहाँ ईश्वरीय आनन्दमा परिणत हुनेछ। दृढ संकल्प भनेको हाम्रो आत्माको अटल शक्ति हो, जसले हाम्रो आफ्नो लक्ष्यबाट विचलित हुन दिँदैन। जीवनमा आउने बाधा असफलता र आलोचनाले कमजोर बनाउनुको सट्टामा दृढ संकल्पले अझ बलियो बनाउँछ। जब संकल्प शुद्ध र सत्यमा आधारित हुन्छन् तब त्यस आध्यात्मिक शक्ति थपिन्छ। अनन्त सकारात्मक जीवनको प्रकाश हो। दृढ संकल्प त्यस प्रकाशलाई लक्ष्यसम्म पुर्याउने शक्ति हो। यी दुवैलाई आध्यात्मिक चेतनासँग जोड्न सक्यो भने जीवन केवल सफल मात्र होइन अर्थपूर्ण र शान्तिमय पनि बन्छ।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति यस कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो सकारात्मकता अनि दृढ संकल्प विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी संगीता कालीकोटे ज्यूले। साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमहरूको साथ आउने नै छौ। त्यतिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मंगलमय तथा सुखद बितोस भन्दै आजलाई बिदा चाहन्छौ। हवस् त।

श्रोता, समय बेला बिहानको 7:05:39 भइरहेछ र आकाशवाणी खरसाङको अबको प्रस्तुति रहेको छ शुभ प्रभा, जसमा प्रथममा राखिरहेछौँ खेतीपाती बारे सल्लाह, त्यसपछि श्रोताहरूलाई आनन्द गराउनेछौँ आधुनिक गीत सुनाएर। त प्रथममा खेतीपाती बारे सल्लाह अन्तर्गत आज हाम्रा कृषक दाजुभाइहरूलाई मकैको खेती सम्बन्धी छोटो जानकारी गराइरहेछौँ। मकै तराई पहाडी तथा हिमाली क्षेत्रमा खेती गरिन्छ। उचित तरिकाले खेती गरेमा मकैबाट राम्रो उत्पादन लिन सकिन्छ। मकै खेती गर्ने मुख्य चरण निम्न अनुसार छन्। जमिनको तयारी, मकै खेती गर्न खेतलाई 2-3 पटक राम्रोसँग जोत्नुपर्छ। माटो भुरभुराउँदो बनाई झारपात हटाउनुपर्छ। खेतमा पानी नजम्ने व्यवस्था मिलाउनुपर्छ। बिउ छनौट, रोगरहित स्वस्थ तथा उन्नत जातको बिउ छनौट गर्नुपर्छ। स्थानीय हावापानी र माटो अनुसार उपयुक्त जातको बिउ प्रयोग गर्दा उत्पादन राम्रो हुन्छ। अनि मकैको बिउ 4-5 सेन्टिमिटरको गहिराईमा रोप्नुपर्छ। एक लाइनबाट अर्को लाइनको दूरी करिब 70-75 सेन्टिमिटर र बिरुवा बीच 20-25 सेन्टिमिटर दूरी कायम गरे असल हुन्छ र प्रत्येक हार्डलमा 1-2 बिउ राख्न सकिन्छ। मकैको उर्वर शक्ति कायम राख्न गोबर मल, कम्पोस्ट मल तथा आवश्यक मात्रामा रासायनिक मल प्रयोग गर्नुपर्छ। रोपाईको समयमा र बिरुवा बढ्ने क्रममा मल दिनुपर्छ। खेतीपाती बारे सल्लाहको जानकारी पछि श्रोताहरूलाई अघिल्लो क्रममा सुनाइरहेछ आधुनिक गीत। पहिलो आवाज रहेको छ शारदा गजमेर र राजेन्द्र कुमार घिमिरेको।

श्रोता हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। पुनः स्वागत छ श्रोतालाई। त आउनु श्रोता, हामी सुन्नेछौँ भजन, र पहिलो आवाज रहेको छ विजन घोषको, अनि दोस्रो पण्डित ओमकार नाथ ठाकुरको।

ಮನಿದ ಕದಾರಿ

नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई देश भ्रमणको तेस्रो चरणमा G7 शिखर सम्मेलनमा भाग लिन आज फ्रान्सको एभियन पुग्नुहुनेछ। स्लोभाकियाका राष्ट्रपति पिटर पेलेग्रिनीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्लोभाकियाको सर्वोच्च राजकीय सम्मान द अर्डर अफ द व्हाइट डबल क्रस फर्स्ट क्लास सम्मानले सम्मानित गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले आज नयाँ दिल्लीमा विकसित भारत युवा संसद 2026 को उद्घाटन गर्नुहुनेछ। केन्द्रीय गृह सचिव गोविन्द मोहनले नीट युजी पुनर्परीक्षा बन्द पहिला सुरक्षा र तयारीहरूको समीक्षाको लागि एक उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुभयो। अनि अमेरिका र इरान लगभग 4 महिनादेखि जारी युद्ध अन्त्य गर्न सम्झौतामा सहमत भएका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई देश भ्रमणको तेस्रो चरणमा G7 शिखर सम्मेलनमा भाग लिन आज फ्रान्सको एभियन पुग्नुहुनेछ। फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनले प्रधानमन्त्रीलाई औपचारिक स्वागत गर्नुहुनेछ। त्यसपछि श्री मोदी नयाँ साझेदारी निर्माण र अन्तर्राष्ट्रिय एकताको पुनर्निर्माण शीर्षकको शिखर सम्मेलनको कार्यसत्रमा भाग लिनुहुनेछ। G7 देशका नेताहरू, साझेदार देश का प्रमुखहरू र विश्व ब्याङ्क र अफ्रिकी विकास ब्याङ्कका प्रतिनिधिहरूले पनि यस सत्रमा भाग लिनेछन्। भ्रमणको क्रममा श्री मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, ब्रिटेनका प्रधानमन्त्री केयर स्टार्मर र युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नायनसँग द्विपक्षीय बैठक गर्नुहुनेछ। त्यसपछि उहाँ फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनले आयोजना गरेको रात्रिभोजमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति इमान्युएल म्याक्रोनको निमन्त्रणामा फ्रान्सेले शहर एभियनको भ्रमण गर्दै हुनुहुन्छ। उल्लेखनीय कुरा के छ भने यो G7 शिखर सम्मेलनमा भारतको 13 सहभागिता हो र प्रधानमन्त्री नरेन्द्र मोदी लगातार 7 पटक भाग लिइरहनु भएको छ। G7 शिखर सम्मेलनमा भारतको नियमित सहभागिताले शान्ति, सुरक्षा, विकास र पर्यावरणीय दिगोपनसँग सम्बन्धित विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न देशको भूमिका र योगदानको बढ्दो मान्यतालाई प्रतिबिम्बित गर्दछ। हिजो फ्रान्सको एभियनमा 52 G7 शिखर सम्मेलन शुरू भयो। विश्वका प्रमुख अर्थव्यवस्थाका नेताहरूले त्यहाँ प्रमुख अन्तर्राष्ट्रिय चुनौतीहरूबारे छलफल गरिरहेका छन्। फ्रान्सेली राष्ट्रपति इमान्युएल म्याक्रोनले प्रमुख अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गर्न मिलेर काम गर्नु भन्ने विषयमा केन्द्रित एक कार्यकारी रात्रिभोज आयोजना गर्नुभयो। यसअघि श्री म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, ब्रिटेनका प्रधानमन्त्री

स्टार्मर, युरोपेली आयोगका अध्यक्ष उर्सुला बोन्डेर लेयन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टा लगायत जी सेभेन नेताहरूलाई शिखर सम्मेलनमा औपचारिक रूपमा स्वागत गर्नुभयो। तीन दिने शिखर सम्मेलनको क्रममा नेताहरूले विश्वव्यापी असन्तुलन कम गर्ने, प्रमुख भू राजनैतिक संकटहरूलाई सम्बोधन गर्ने, बालबालिकासँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्ने र संगठित अपराध र अवैध वित्तीय प्रवाह विरोधको लडाईलाई बलियो बनाउने बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ। जी सेभेन शिखर सम्मेलन जी सेभेन सदस्य देशहरूका नेताहरूद्वारा वार्षिक रूपमा आयोजना गरिने अन्तर्राष्ट्रिय मञ्च हो, जसमा क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र अमेरिका आदिले आयोजना गर्न गरेको छ। स्लोभाकियाका राष्ट्रपति पिटर पेलेग्रिनीले र प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्लोभाकियाको सर्वोच्च राजकीय सम्मान द अर्डर अफ द व्हाइट डबल क्रस फर्स्ट क्लास सम्मानले सम्मानित गर्नुभयो। श्री मोदीले यस विशिष्ट सम्मानको लागि राष्ट्रपति, सरकार र स्लोभाकियाका जनताप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, यो सम्मान भारतका 140 करोड जनता र भारत र स्लोभाकिया बीचको मित्रताको बलियो सम्बन्धको सम्मान हो। श्री मोदीले यो पुरस्कारलाई भारत र स्लोभाकियाका जनतालाई एकताबद्ध गर्ने न्यानोपन, विश्वास र स्नेहको प्रमाणको रूपमा वर्णन गर्नुभयो। प्रधानमन्त्रीले आशा व्यक्त गर्नुभयो, यो सम्मानले दुवै देशका भावी पुस्ताहरूलाई उनीहरूको विशेष मित्रता कायम राख्न प्रेरित गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। लोकसभा अध्यक्ष ओम बिरलाले आज नयाँ दिल्लीमा विकसित भारत युवा संसद 2026 को उद्घाटन गर्नुहुनेछ। यस कार्यक्रमको आयोजन युवा कार्यक्रम र खेल मन्त्रालयले गरिएको छ। मन्त्रालयले भनेको छ, यस पहल लोकतान्त्रिक प्रक्रियाहरूमा युवाहरूको भागीदारीलाई नयाँ तरिकाले परिभाषित गर्दछ र यसमा युवाहरूको शासन, नीतिगत विचार विमर्श र संसदीय कार्यप्रणालीको व्यावहारिक जानकारी मिल्दछ। मन्त्रालयले भनेको छ, विकसित भारत युवा संसद एक यस्तो आन्दोलन हो जसलाई लिएर भारतको युवाहरूको ऊर्जा, विचारहरू र आकांक्षाहरू राष्ट्रिय स्तरमा हुने गर्दछ। केन्द्रीय नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले हिजो वैश्विक पवन दिवस 2026 राष्ट्रिय सम्मेलनको क्रममा पवन टर्बाइन आपूर्ति श्रृङ्खला प्रबन्धन WT मारुत पोर्टल उद्घाटन गर्नुभयो। यो पहलले भारतको नवीकरणीय ऊर्जा क्षेत्रलाई बढावा दिनेछ। WT मारुत पोर्टल नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालय र भारतीय वायु टर्बाइन उत्पादक संघले संयुक्त रूपमा विकास गरेको हो। यो देशको पहिलो समर्पित डिजिटल प्लेटफर्म हो, जसको उद्देश्य वायु ऊर्जा आपूर्ति श्रृङ्खलालाई सुव्यवस्थित गर्नु हो। यो पहलले कम्पोनेन्ट उपलब्धतामा पारदर्शिता बढाउने, घरेलु आपूर्तिकर्ताहरूको लागि सजिलो पहुँच सहज बनाउने, डेटा सुरक्षा सुधार गर्ने र सरकारको आत्मनिर्भर

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवा र समय बेला बिहानको 8:30:19 भइरहेछ। नमस्ते आदरणीय श्रोता साथी, कार्यक्रम रङ बिरङको संसार सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म प्रतिमाको। श्रोता, यो संसार साँच्चै रङ बिरङले भरिएको छ। प्रकृतिका हरिया वन, निलो आकाश, पहेँलो घाम, सेतो हिमाल र रताम्मे फूलहरूले पृथ्वीलाई सुन्दर चित्र झै बनाएका छन्। हरेक रङले आफ्नो अलगै पहिचान र भावना बोकेको हुन्छ। विविध रङले हाम्रो जीवन

लाई धेरै प्रभाव पार्दछ। त्यसैले होला रङहरूको अर्थ हाम्रो जीवनमा बेग्ला बेग्लै छ। यो संसारको रङ्गीनता नै यसको सबैभन्दा ठूलो सौन्दर्य हो। विविध रङहरूले नै हाम्रो जीवनमा उत्साह, खुसी र प्रेरणा थप्दछ। कार्यक्रम रङ बिरङको संसारमा आज हामी यात्रा गर्नेछौँ पृथ्वीको सबैभन्दा ठूलो जीवित संरचना ग्रेट ब्यारियर रिफ तर्फ। ग्रेट ब्यारियर रिफ केवल सुन्दर मात्र होइन, जैविक विविधताको खजाना पनि हो। समुद्रको गहिराईमा फैलिएको रङ्गीन संसार जहाँ जीवनका हजारौं रूपहरू एक अर्कामा निर्भर भई बसोबास गर्छ। अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ हाम्रो ग्रहका सात प्राकृतिक आश्चर्यहरू मध्ये एक हो। यो ग्रेट ब्यारियर रिफ क्विन्सल्यान्ड राज्यको उत्तर पूर्वी समुद्री किनारमा अवस्थित छ। यो केवल समुद्रमा फैलिएको रङ्गीन संरचना मात्र होइन, हजारौं वर्षदेखि समुद्री जीवहरूको घर पनि हो। ग्रेट ब्यारियर रिफ यसको अद्भुत प्रकृति र वन्य जन्तुको लागि प्रिय छ। यो 2300 किलोमिटर लामो छ। यसमा 2900 भन्दा बढी प्रवाल भित्ताहरू र सयौं टापुहरू समावेश छन्। यो संसारकै सबैभन्दा ठूलो प्रवाल भित्ताको प्रणाली हो र अन्तरिक्षबाट पनि देख्न सकिन्छ। सन् 1981 यसलाई युनेस्को विश्व सम्पदा सूचीमा समावेश गरिएको छ। प्रवाल सानो समुद्री जीव हो जसलाई कोरल पोलिप पनि भनिन्छ। यी ससाना जीवहरूले हजारौं वर्षमा क्याल्सियम कार्बोनेट जम्मा गरेर विशाल चट्टान जस्ता संरचना बनाउँछ। यही साना जीवहरूको सामूहिक निर्माण नै ग्रेट ब्यारियर रिफ हो। त्यसैले यसलाई संसारको सबैभन्दा ठूलो जीवित संरचना भनिन्छ। प्रवाल भित्ताले समुद्री जीवको आधार तयार पार्छ। प्रवालमा लाखौं साना जीवहरूको जीवन निर्भर हुन्छ। प्रवाल नै समुद्री पारिस्थितिकी तन्त्रको इन्जिन हो। ग्रेट ब्यारियर रिफमा मुख्यतः तीन प्रकारका प्रवाल पाइन्छ। कडा प्रवाल, नरम अनि मिश्रित प्रवाल। प्रवालहरू वर्षौंदेखि विस्तार हुँदै यहाँको विशाल संरचना बनेको हो। ग्रेट ब्यारियर रिफलाई समुद्री जीवनको स्वर्ग पनि भनिन्छ। यहाँ विभिन्न आकारका बोट बिरुवा र जीवहरू पाउन सकिन्छ। सयौं प्रजातिका प्रवाल, हजारौं प्रजातिका माछा, समुद्री कछुवा, डल्फिन, व्हेल, शार्क साथै समुद्री घाँस र सूक्ष्म जीव पाइन्छ। यहाँ प्रत्येक वर्ष लाखौं पर्यटक डाइभिङ, स्नोर्केलिङ र समुद्री अनुसन्धानका लागि आउँछ। यसले अस्ट्रेलियाको पर्यटन र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ। जलवायु परिवर्तनको कारण आज ग्रेट ब्यारियर रिफ ठूलो संकटमा छ। समुद्री तापक्रम बढ्दा कोरल ब्लिचिङ अर्थात् प्रवाल निरञ्जन हुन्छ। यस अवस्थामा प्रवालले आफ्नो रङ गुमाउँछ र सेतो देखिन थाल्छ। यदि तापक्रम लामो समयसम्म उच्च रह्यो भने प्रवाल मर्न सक्छ। यसको साथै समुद्री प्रदूषण, प्लास्टिक फोहोर, अत्याधिक माछा मार्ने गतिविधि, चक्रवात यी सबैले रिफलाई कमजोर बनाइरहेको छ। यदि संरक्षणमा ध्यान दिएन भने भविष्यमा यो विश्व धरोहर खतरामा पर्ने सम्भावना रहेको छ। यसको संरक्षणको लागि अस्ट्रेलिया सरकार, वैज्ञानिक अन्तर्राष्ट्रिय संस्थाहरूले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। जस्तै समुद्री संरक्षित क्षेत्र घोषणा, प्रदूषण नियन्त्रण अभियान, जलवायु परिवर्तन विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक अनुसन्धान आदि। ग्रेट ब्यारियर रिफको महत्व केवल जैविक विविधतामा सीमित छैन, समुद्री आदि छाल र तुफानबाट तटलाई सुरक्षित राख्दछ। यो माछा र अन्य समुद्री जीवहरूको बासस्थान हो। प्रवालले समुद्री पोषण श्रृङ्खलालाई सन्तुलन राख्दछ। यसको संरक्षणले समुद्री पारिस्थितिक प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ। प्रिय श्रोताहरू,
ग्रेट ब्यारियर रिफ केवल अस्ट्रेलियाको मात्र होइन तर सम्पूर्ण मानव जातिको साझा धरोहर हो। यसको सुन्दरताको अनुभव गर्न र संरक्षण गर्न हामी सबैको जिम्मेवारी हो। हामी प्रत्येकले आफ्नो पक्षबाट सानो भए पनि प्रयास गर्न सक्छौ। ऊर्जा बचत गर्ने, प्लास्टिक कम प्रयोग गर्ने र वातावरण मैत्री व्यवहार अपनाउने जस्ता कार्यहरू गरेर व्यक्तिगत र सामूहिक प्रयासले पनि ग्रेट ब्यारियर रिफ बचाउन सकिन्छ। यदि हामीले आजैबाट प्रकृतिको संरक्षणमा ध्यान दिएनौ भने भोलिका पुस्ताले यो अद्भुत संसार केवल चित्रमा मात्र देख्नु सक्छ। त श्रोता साथीसँग यसरी ग्रेट ब्यारियर रिफको बारेमा कुरा गर्दा गर्दै अब भने कार्यक्रमबाट बिदा लिने समय भएकोले गर्दा कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि म प्रतिमा बिदा चाहन्छु। अर्को रोचक विषयको साथ भेट्ने नै छौ। नमस्ते।

एफएम 103.5 मेगाहर्जमा यो प्रसारण हो आकाशवाणी खरसाङको र समय बिहानको 8:45 अनि 33 सेकेन्ड भइरहेछ। र अघिल्लो हाम्रो प्रस्तुति योजना साथमा रहनेछ हिन्दी चलचित्रका गीतहरू। त आज श्रोतालाई योजनामा गरिब कल्याण रोजगार अभियानबारे जानकारी गराउनेछौँ, तर त्यसअघि यस गीतलाई सुन्नेछौँ जो रहेको छ किशोर कुमारको स्वरमा कलाकार चलचित्रबाट, शब्द इन्दिवरको छ नि सङ्गीत कल्याणजी आनन्दजीको।

0: गरीब कल्याण रोजगार अभियान कोविड 19 महामारीको समयमा ग्रामीण परिवार तथा प्रवासी श्रमिकलाई आर्थिक सहयोग र रोजगार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको महत्वपूर्ण कार्यक्रम थियो। यस अभियानले रोजगार सृजना गर्नुका साथै ग्रामीण क्षेत्रमा पूर्वाधार विकासलाई पनि प्रोत्साहन गरेको थियो। गरीब कल्याण रोजगार अभियान भारत सरकारले सन् 2020 शुरू गरेको विशेष रोजगार कार्यक्रम हो। यसको मुख्य उद्देश्य कोविड 19 महामारीका कारण आफ्ना गाउँ फर्किएका प्रवासी श्रमिक तथा ग्रामीण परिवारलाई रोजगार उपलब्ध गराउनु थियो। मुख्य उद्देश्य ग्रामीण क्षेत्रमा रोजगारका अवसर बढाउनु, गाउँ फर्किएका प्रवासी मजदुरलाई जीविका उपार्जनको आदर प्रदान गर्नु, ग्रामीण पूर्वाधारको विकास गर्नु, विभिन्न सरकारी योजना अन्तर्गतका विकास कार्यलाई तीव्र गतिमा अघि बढाउनु। यो अभियान 125 दिनसम्म सञ्चालन गरिएको थियो। भारतका 6 राज्यका 116 जिल्लामा लागू गरिएको थियो। यस अन्तर्गत करिब 25 प्रकारका सार्वजनिक विकास कार्यहरू समावेश गरिएका थिए, जस्तै सडक निर्माण, जल संरक्षण तथा व्यवस्थापन, वृक्षारोपण, पञ्चायत भवन निर्माण, सामुदायिक शौचालय निर्माण, ग्रामीण आवास निर्माण गर्ने इत्यादि। यो यस योजनाको लाभहरूमा ग्रामीण मजदुरले स्थानीय स्तरमै रोजगार प्राप्त गरे, गाउँमा आधारभूत पूर्वाधारको विकास भयो, प्रवासी श्रमिकहरूको आय आर्जनमा सहयोग पुग्यो, साथै यो सरकारी योजनाहरूको प्रभावकारी कार्यान्वयनमा मद्दत मिल्यो।
1: पूरा रसियाका जनसङ्ख्या कितना है बताओ? 14 करोड जितनी, बहुत बडा नम्बर है ना? पर बड़ा नंबर तो ये है कि भारत में लगभग इतने ही घरों में लगे हैं नल पिछले 12 सालों में। 16 करोड़ घरों में हर दिन हर मौसम आता है नल से निर्मल जल, जिससे करोड़ों महिलाओं को पानी ढोने से तो मुक्ति मिली ही साथ गांव में जल व्यवस्थापन की शक्ति भी मिली।
2: जल जीवन मिशन का विजन सिर्फ लोगों तक पानी पहुँचाने का ही नहीं है, ये डिसेंट्रलाइजेशन का, विकेंद्रीकरण का उसका भी एक बहुत बड़ा मूवमेंट है। ये विलेज ड्रिवन, विमेन ड्रिवन मूवमेंट है।
1: 12 साल विश्वास के, विकास के, जनकल्याण के।

0: श्रोताले गीत सुन्नुभयो आनन्द और आनन्द चलचित्रबाट किशोर कुमारको स्वरमा, जसमा शब्द अन्जानको थियो नि संगीत आरडी बर्मनको। र अघिल्लो क्रममा समय भएको छ 9 बजेको समाचारको।
1: यो आकाशवाणी हो, प्रमुख समाचार प्रवेश राईबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी स्लोभाकियाको यात्रा सम्पन्न गरेपछि आज फ्रान्स जानुहुनेछ। फ्रान्सेली राष्ट्रपति इमान्युएल मैक्रोनले प्रधानमन्त्रीलाई औपचारिक स्वागत गर्नुहुनेछ। त्यसपछि श्री मोदी नयाँ साझेदारी निर्माण र अन्तर्राष्ट्रिय एकताको पुननिर्माण शीर्षकको शिखर सम्मेलनको कार्यसत्रमा भाग लिनुहुनेछ। सरकारले आफ्नो नवीनतम समीक्षामा डिजल र विमानन टर्बाइन इन्धन एटिएफ निर्यातमा विशेष अतिरिक्त उत्पाद शुल्क एसएईडी वृद्धि गरेको छ। डिजलमा निर्यात शुल्क 13.05 रुपियाँ प्रति लिटरदेखि बढाएर 14 रुपियाँ प्रति लिटर गरिएको छ। अमेरिकामा भारतको राजदूत विनय मोहन क्वात्राले सिकागो स्थित भारतीय दूतावासमा स्वामी विवेकानन्द को प्रतिमाको अनावरण गर्नुभयो। श्री क्वात्राले सोसियल मिडिया पोस्टमा भन्नुभयो, उहाँले स्वामी विवेकानन्दको प्रतिमाको अनावरण गर्नु गर्व अनुभव गरिरहेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालयलाई अमरावतीमा अन्तर्राष्ट्रिय शाखा स्थापना गर्न आमन्त्रित गर्नुभएको छ, जसको उद्देश्य सहरलाई विश्वव्यापी शिक्षा केन्द्रको रूपमा विकास गर्नु हो। लोकसेवा आयोग केन्द्र युपिएससीले यस वर्षको सिभिल सेवाको प्रारम्भिक परीक्षाको नतिजा घोषणा गरेको छ। आयोगले 1000 भन्दा बढी रिक्त पदहरूमध्ये 13000 भन्दा बढी उम्मेद्वारहरू सिभिल सेवा मुख्य परीक्षाको लागि छनौट भएको बताएको छ। मौसम विभागले आज अरुणाञ्चल प्रदेश, आसाम, मेघालय, बिहार, केरला, माहे, पश्चिम बङ्गालको उप हिमालयी क्षेत्र, सिक्किम, तमिलनाडु, पुडुचेरी र कराइकलका केही भागहरूमा भारी वर्षा हुने पूर्वअनुमान गरेको छ। आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो।
0: कार्यक्रम प्रसारण भइरहेछ एफएमएक्सी 3.5 मेगाहर्ज, आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएमएक्सी 10.2 मेगा साथै न्यूज अन एयर एपमा।
2: जानते हो दोस्तों, जिसे हम सिर्फ चिलचिलाती धूप कहते थे, आज उसी धूप से हम अपनी छतों पर ऊर्जा बना लेते हैं। तभी तो आज लगभग 37 लाख घर पीएम सूर्य घर बने हैं, जिससे देश का बिजली बिल घटा है और आत्मविश्वास बढ़ा है।
3: एक दशक पहले भारत सोलर पावर के मामले में बहुत पीछे था, लेकिन आज सोलर पावर के मामले में भारत दुनिया के टॉप 5 देशों में आ गया।
2: 12 साल विश्वास के, विकास के, जन कल्याण के।
0: श्रोतालाई पुनः मनोरञ्जन गराइरहेछौँ हिन्दी चलचित्रका गीतबाट। र पहिले गीत लिएका छौँ लता मङ्गेशकरको स्वरमा दिलवाले दुल्हनिया ले जाएंगे चलचित्रबाट, सङ्गीत जतित ललितको छ भन्ने शब्दहरू आनन्द बक्सीको।

हुनुहुनेछ। आगामी आइतबार रेड रोडमा आयोजना हुने कार्यक्रममा राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि प्रधानमन्त्रीसँग मञ्च साझा गर्नुहुनेछ। कार्यक्रमको तयारीका लागि कोलकाता पुलिसले 7 दिनको लागि रेड रोड बन्द गर्ने निर्णय गरेको छ। मञ्च निर्माणको काम सुरु भइसकेको छ। पुलिसका अनुसार जुन 15 देखि जुन 21 रेड रोडका सबै प्रकारका सवारी साधनहरूको आवागमन पूर्ण रूपमा निलम्बित गरिनेछ। कलकत्ताका पुलिस आयुक्त अजय नन्दद्वारा जारी सूचनामा भनिएको छ, जुन 20 बिहान 2 बजेदेखि एजेसी बोस रोड, मैलाली क्रसिङ र सेन्ट जर्ज गेट रोड हुँदै दक्षिणतिर जाने सवारी साधनहरूको आवागमनलाई नियन्त्रित गरिनेछ। योग दिवस कार्यक्रम समाप्त नभएसम्म यी मार्गहरूमा माल सामान सवारी साधनहरूको प्रवेश पनि निषेधित रहनेछ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारी आज दार्जिलिङ पहाडको भ्रमण अन्तर्गत खरसाङ आउनुहुनेछ। उहाँ राज्यको मुख्यमन्त्री बन्नुभएपछि पहिलोपल्ट पहाड आइरहनु भएको छ। जानकारी अनुसार मुख्यमन्त्री शुभेन्दु अधिकारी बिहान हेलिकप्टरमा खरसाङ आउनुहुनेछ र यहाँको स्थानीय मन्टिभेट खेल मैदानमा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ। त्यहाँ मुख्यमन्त्री श्री अधिकारीले विभिन्न सामाजिक संस्थाहरू र एनजिओका प्रतिनिधिहरूलाई भेट्नुहुने कार्यक्रम रहेको छ भने उहाँलाई पहाडका विभिन्न राजनैतिक दलहरूले सम्मान जनाउनेछन्। मुख्यमन्त्रीले कार्यक्रमलाई सम्बोधन पनि गर्नुहुनेछ। उहाँले खरसाङको गोथल्स साइडिङमा हुने एक सरकारी कार्यक्रममा सहभागी जनाउनुहुनेछ। त्यहाँ मुख्यमन्त्री श्री अधिकारीको बाहुलीबाट विभिन्न सरकारी योजनाहरू मार्फत लाभार्थीहरूलाई लाभ हस्तान्तरण गरिने कार्यक्रम रहेको छ। मुख्यमन्त्रीको कार्यक्रमलाई लिएर तयारी पूरा गरिएको छ। उक्त तयारीको हिजो दार्जिलिङका सांसद राजु विष्ट, खरसाङका विधायक सोनाम लामा लगायत अन्यले निरीक्षण गरेका थिए। पश्चिम बङ्गालमा केन्द्र तथा राज्य सरकारका जनकल्याणकारी योजनाहरूको लाभ सर्वसाधारण जनतासम्म पुर्याउने उद्देश्यले राज्यव्यापी 3 दिवसीय जनकल्याण शिविरको सुरुवात हिजो नन्दीग्रामबाट गरियो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्व मेदिनीपुर जिल्लाको रेयापाडाबाट कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सरकारी योजना, रोजगार, स्वास्थ्य एवं सामाजिक सुरक्षासित सम्बन्धित केही महत्त्वपूर्ण घोषणाहरू गर्नुभयो। मुख्यमन्त्रीले बताउनुभयो, 15, 16 र 17 जुनसम्म राज्यभरिका लगभग 1,100 स्थानहरूमा जनकल्याण शिविर आयोजना गरिँदैछ। यी शिविरहरूको माध्यमबाट केन्द्र तथा राज्य सरकारको 54 महत्त्वपूर्ण योजनाहरूसित सम्बन्धित सेवाहरू मानिसहरूलाई उपलब्ध गराइनेछ। उहाँले भन्नुभयो, अन्नपूर्ण योजना अन्तर्गत लाभार्थीहरूको सूची तयार गर्ने काम जारी छ। राज्य सरकारको पहलमा हिजोदेखि जनकल्याण शिविर सुरु गरिएको छ। यसै क्रममा जलपाइगुडी जिल्लाको राजगञ्ज विधानसभा क्षेत्रमा पहिलो दिन नै मानिसहरूको व्यापक भिड देखिएको थियो। यता खरसाङमा पनि खरसाङ बजारको 2 स्थानहरूमा जनकल्याण शिविर आयोजना गरिएको थियो, जसमा राजराजेश्वरी हल र पार्क लोकेसन स्थित सार्वजनिक भवनमा सम्पन्न गरिएको थियो। विभिन्न सरकारी योजनाहरूको लाभ उठाउनका लागि आम मानिसहरूलाई विशेष रूपमा उत्साहित देखिएको थियो। राज्यका नयाँ पर्यटन मन्त्री शङ्कर घोषले सिलगढीमा औपचारिक रूपमा पर्यटन विभागको कार्यभार ग्रहण गर्नुभयो। हिजो सहरको मैनाक टुरिज्म प्रपर्टी स्थित कार्यालयमा उहाँले आफ्नो कार्यभार ग्रहण गर्नुभयो, जहाँ विभागीय अधिकारीहरूले उहाँलाई स्वागत गरे। कार्यभार ग्रहण गर्नुभएपछि पत्रकारहरूलाई सम्बोधन गर्नुहुँदै मन्त्री शङ्कर घोषले भन्नुभयो, उहाँको मुख्य उद्देश्य उत्तर बङ्गालको पर्यटनलाई वैश्विक मञ्चमा नयाँ पहिचान दिनु हो। उहाँले पहाडी क्षेत्रको दीर्घकालिक समस्याको समाधान गर्नका लागि प्रशासनिक पहल गर्ने आश्वासन दिनुभयो। विशेष गरी घुमदेखि दार्जिलिङसम्मको सडकमा लाग्ने जामलाई ठूलो समस्या बताउँदै भन्नुभयो, यसमाथि जिल्ला प्रशासनसित चर्चा भइसकेको छ, चाँडै नै समाधान गर्ने प्रयास गरिँदैछ। आकाशवाणी खरसाङबाट अहिलेलाई समाचार पूरा भयो।

एफएमएसी 3.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको रगिलो हाम्रो प्रस्तुतिमा रहेको छ लोकगीत कुमार बस्नेत अनि झलकमानको शर्मा।

0: आकाशवाणी खरसाङको प्रसारणमा श्रोताले तिन्जेल सुन्नुभयो लोक प्रस्तुति कुमार बस्नेत अनि झलकमानको स्वरमा। श्रोता अब समय भएको छ 10 बजेको समाचारको।
1: यो आकाशवाणी हो, मुख्य समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई देश भ्रमणको तेस्रो चरणमा G7 शिखर सम्मेलनमा भाग लिन आज फ्रान्सको एभियन पुग्नुहुनेछ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले अमरावतीलाई विश्वव्यापी शिक्षा केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले अमरावतीमा अन्तर्राष्ट्रिय शाखा स्थापना गर्न सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालयलाई आमन्त्रित गर्नुभएको छ। तरल प्राकृतिक ग्यास एलएनजी बोक्ने ट्याङ्कर दिशाले सुरक्षित रूपमा हर्मुजको जलडमरू मध्य पार गरेको छ। पश्चिम एसियामा युद्ध सुरु भएदेखि यस जलमार्ग पार गर्ने यो पहिलो भारतीय एलएनजी ट्याङ्कर हो। ट्याङ्करले 62,370 मेट्रिक टन एलएनजी बोक्छ र यसलाई भारतीय परिवहन निगम अन्तर्गतको एक कन्सोर्टियमद्वारा व्यवस्थापन गरिन्छ। संयुक्त राष्ट्र महासभाले संयुक्त राष्ट्रका आगामी महासचिव पदका उम्मेद्वारसँग 5 संवाद कार्यक्रम आयोजना गरेको छ। यस संवादका क्रममा मारिया फर्नान्डो एस्पिनोसाले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो र संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू तथा नागरिक समाजका प्रतिनिधिहरूले सोधेका प्रश्नहरूको जवाफ दिनुभयो। सरकारले आफ्नो पछिल्लो समीक्षामा डिजेल र विमानन टर्बाइन इन्धन ATF को निर्यातमा लाग्ने विशेष अतिरिक्त उत्पादन शुल्क SAED वृद्धि गरेको छ। यो शुल्क वृद्धि आजदेखि लागू भएको छ। अमेरिकाको दक्षिणी क्यालिफोर्निया स्थित मोजावेमा रहेको अमेरिकी वायुसेनाको अड्डाबाट उडान भरेको केही समयमै एक B-52 बमवर्षक विमान दुर्घटनाग्रस्त भयो, जसमा सवार 8 जनाको मृत्यु भएको छ। अनि मौसम विभागले अरुणाचल प्रदेश, असम, मेघालय, बिहार, केरलम, माहे, पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, तमिलनाडु, पुडुचेरी र कराईकलका केही भागहरूमा मुसलधारे वर्षाको सम्भावना जनाएको छ। यसका साथै मुख्य समाचार पूरा भयो।

105.5 MHz तपाईँ सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट विविध प्रस्तुतिहरू र समय बेला बिहानको 10:02 अनि 39 सेकेन्ड भइरहेछ। ज्ञान जानकारी र मनोरञ्जनको सुन्दर सङ्गम बोकेको यस कार्यक्रम हेलो खरसाङमा हजुर सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन जनाउँदछु र आजको यस अङ्कमा उपस्थित छु तपाईँकै सहयात्री म प्रतिमा। राम्रो सोच, राम्रो बोली र राम्रो व्यवहार नै व्यक्तिको साँचो परिचय हो। यही मिठो भनाइको साथमा आरम्भ गरे कार्यक्रम हेलो खरसाङ र कार्यक्रमको प्रथम साङ्गीतिक कोसेली स्वीकार्नु श्रोता गजनी चलचित्रबाट, जसमा सङ्गीत एआर रहमानको छ नि शब्द प्रसुन जोशीको, गुन्जनी आवाज रहेको छ जावेद अलीको।

श्रोता, हरेक दिनको आफ्नै विशेषता र महत्त्व हुन्छ जसले हामीलाई धेरै कुरा जानकारी गराउँदछ। र आज 16 तारिक जुन महिना र आजको दिनको विशेषताबारे श्रोता हामी जान्नेछौँ। आज इन्टरनेसनल डे अफ फ्यामिली रेमिटेन्स अर्थात् अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस केवल आर्थिक कारोबारको स्मरण मात्र होइन, परिवारप्रतिको माया, जिम्मेवारी र समर्पणको सम्मान गर्ने अवसर पनि हो। विदेशमा श्रम गरिरहेका व्यक्तिहरूको योगदानले परिवार, समुदाय र राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। त्यसैले यो दिवसले रेमिटेन्सको सामाजिक, आर्थिक तथा मानवीय महत्त्वलाई विश्वसामु उजागर गर्दछ। अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस प्रत्येक वर्ष 16 जुनमा विश्वभरि मनाइन्छ। यो दिवसको उद्देश्य विदेशमा काम गरिरहेका लाखौँ अप्रवासी श्रमिकहरूले आफ्नो परिवारलाई पठाउने रेमिटेन्सको महत्त्वलाई सम्मान गर्नु तथा दिगो विकासमा यसको योगदानलाई उजागर गर्नु हो। यो दिवसलाई संयुक्त राष्ट्रले पनि मान्यता दिएको छ र विदेश वा देशभित्र वा अथवा अन्य स्थानमा काम गरिरहेका व्यक्तिहरूले आफ्नो परिवार, आफन्त र समुदायलाई पठाउने रकमलाई रेमिटेन्स भनिन्छ। यसले परिवारको दैनिक खर्च, शिक्षा, स्वास्थ्य सेवा, आवास तथा व्यवसाय सञ्चालनमा महत्त्वपूर्ण सहयोग पुर्याउँदछ। परिवार रेमिटेन्सले विश्वभरि करोडौँ परिवारको जीवनस्तर सुधार गर्न मद्दत गरेको छ र विशेष गरी विकासशील देशहरूमा रेमिटेन्स आयको प्रमुख स्रोत बनेको छ। यसबाट गरिबी न्यूनीकरणमा सहयोग पुग्दछ, बालबालिकाको शिक्षा र स्वास्थ्यमा लगानी बढ्दछ, स्थानीय अर्थतन्त्र सुदृढ हुन्छ अनि रोजगार तथा साना उद्यम विकासमा सहयोग पुग्दछ। विपद तथा आर्थिक सङ्कष्टका बेलामा परिवारलाई सुरक्षा प्रदान हुन्छ। अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवसले अप्रवासी श्रमिकहरूको मेहनत, त्याग र परिवारप्रतिको जिम्मेवारीलाई सम्मान

दोस्रो प्रस्तुति रहेको छ हम आपके दिल में रहते हैं चलचित्रबाट उदित नारायण अनि अल्का याग्निको युगल शर्मा, जसमा संगीत रहेको छ अनु मल्लिकको पनि शब्द समीरको।

0: पता है, लगभग पूरे जर्मनी की जनसंख्या के बराबर तो सिर्फ किसान क्रेडिट कार्ड दे चुकी है भारत सरकार 8 करोड़ किसानों को। तभी तो किसान कहता है कि बीज से बाजार तक देश उनके साथ है।
1: हमारा छोटा किसान बाजार से महंगे ब्याज पर ऋण लेने के लिए मजबूर था। हमने ऐसे करोड़ों छोटे किसानों को भी किसान क्रेडिट कार्ड की सुविधा से जोड़ा।
0: 12 साल विश्वास के, विकास के, जन कल्याण के।
2: श्रोता, आजको दिनको दोस्रो विशेषतामा हामी पाउँछौँ आज विश्व समुद्री कछुवा दिवस। समुद्री कछुवाहरू पृथ्वीका अत्यन्तै पुराना र महत्त्वपूर्ण जीवहरू हुन्। तिनीहरूको संरक्षण गर्नु भनेको समुद्री पारिस्थितिक प्रणाली, जैविक विविधता र भावी पुस्ताको भविष्य सुरक्षित गर्नु हो। विश्व समुद्री कछुवा दिवसले हामी सबैलाई समुद्र र समुद्री जीवहरूको संरक्षणप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ। विश्व समुद्री कछुवा दिवस प्रत्येक वर्ष 16 जुनमा मनाइन्छ। यो दिवस समुद्री कछुवाको संरक्षण, तिनको महत्त्वबारे जनचेतना फैलाउने तथा समुद्री वातावरण जोगाउने उद्देश्यले मनाइन्छ। समुद्री कछुवाहरू पृथ्वीमा करोड़ वर्षदेखि अस्तित्वमा रहेका प्राचीन जीवहरू हुन् र समुद्री पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्। विश्व समुद्री कछुवा दिवस समुद्री कछुवा संरक्षणमा जीवन समर्पित गरेका जीवविज्ञानी आर्चिकारको जन्मदिनको अवसरमा मनाउन थालेको हो। उहाँलाई समुद्री कछुवा संरक्षण आन्दोलनका अग्रणी व्यक्तित्वहरूमध्ये एक मानिन्छ। विश्व समुद्री कछुवा दिवसले समुद्री कछुवाको संरक्षण बिना स्वस्थ समुद्री वातावरण सम्भव नहुने सन्देश दिन्छ। समुद्र त्यसमा आश्रित जीवजन्तुको संरक्षणका लागि सबैको सहभागिता आवश्यक छ।

कार्यक्रम हेलो खरसाङ प्रसारण भइरहेछ एफएमएक्सी 3.5 मेगा आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएमएक्सी 10.2 मेगा साथै न्यूज अन एयर एपमा र श्रोताले गीत सुन्नुभयो सलाम नमस्ते चलचित्रको यस गीतलाई कुणाल गान्जेवाला नि वसुन्धरा दासको स्वरमा जसमा शब्द रहेको थियो जयदीप सानीको भने सङ्गीत विशाल अनि शेखरको

कार्यक्रम हेलो खरसाङको यो अन्तिम साङ्गीतिक प्रस्तुति हालले सुन्नुभयो हम आपके है कौन चलचित्रबाट लता मङ्गेशकर अनि एसपी बाल सुब्रमण्यमको स्वरमा जसमा शब्द रहेको थियो रविन्द्र रावलको अनि सङ्गीत रहेको थियो राम लक्ष्मणको त श्रोता कार्यक्रम हेलो खरसाङको प्रस्तुति आजलाई यति नै र अघिल्लो प्रस्तुति लिएर उपस्थित भइसकेकी छिन् उद्घोषिका दिपा सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ एफएमएसी 3.5 मेगाहर्जमा

अभिवादन श्रोता, FM 103.5 मेगाहर्स लगायत न्यूजन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ FM 100.2 मेगाहर्समा विविध कार्यक्रमहरूको साथ उपस्थित भइसकेका छौँ श्रोता र आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूमा प्राविधिक मित्रहरू लगायत प्रसारण सहयोगी प्रतिमा तामाङको साथमा म उद्घोषिका दिपाको तर्फबाट हार्दिक स्वागत एवं सप्रेम नमस्कार। अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार।

श्रोता, परदेशको भूमि जति टाढा भए पनि परिवारप्रतिको माया कहिले टाढिँदैन। परिवार केवल रगतको सम्बन्ध होइन, प्रेम, विश्वास र त्यागले बनेको एउटा बलियो आधार हो। हरेक परिवारको सुख, सपना र समृद्धि सधैँ घरभित्र मात्र सीमित हुँदैन। कहिलेकाहीँ ती सपनाहरू हजारौँ हजारौँ किलोमिटर टाढा पुगेर पसिना बगाउने आफ्ना प्रियजनका सङ्घर्षसँग गाँसिएको हुन्छ। विदेशमा श्रम गर्ने ती हातहरूले पठाएको सानो ठूलो आम्दानीले घरको चुला बल्छ, बाल बालिकाको शिक्षा अघि बढ्छ, स्वास्थ्य उपचार सम्भव बन्छ र भविष्यका आशाहरूले आकार लिन्छ। विदेशमा कार्यरत हाम्रा दाजुभाइ दिदीबहिनीहरूले पठाउने रेमिटेन्स वा विदेशी आय केवल ब्याङ्क खातामा जम्मा हुने अङ्क वा खल्तीमा आउने पैसा मात्र होइन, तर परिवारप्रतिको उत्तरदायित्व, माया र उज्जवल भविष्यको सपना पनि हो। यही योगदानको सम्मान स्वरूप हरेक वर्ष जुन 16 तारिक अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस अर्थात् इन्टरनेसनल डे अफ फ्यामिली रेमिटेन्सको रूपमा मनाइने गरिन्छ। यसै अवसरमा हाम्रो सरोकार कार्यक्रममा आज लिएर आएका छौँ अति नै महत्त्वपूर्ण विषय, विदेशी आय, भारतीय परिवार र आर्थिक जीवन सुरक्षा।

श्रोता, मानव जीवनको आधार हो परिवार, र परिवारको समृद्धिको आधार हो प्रेम, त्याग र परिश्रम। आज देशका लाखौं परिवारहरू यस्ता पनि छन् जसका सपनाहरू सीमा नपारेको सङ्घर्षले सिसिएका छन्। कसैको बाबु, कसैको छोरा त कसैका जीवनसाथी विदेशमा पसिना बगाइरहेका छन् ताकि घरमा आशाको दियो बलिरहोस्।

श्रोता, भौगोलिक सिमानाहरूभन्दा धेरै टाढा एउटा नयाँ परिवेश कठिन परिस्थितिमा बगेको पसिनाको मूल्य कति हुन्छ? सायद यसको मापन कुनै गणितले गर्न सक्दैन। तर जब त्यही पसिना रेमिटेन्स अर्थात् विदेशी आय बनेर आफ्नै घरको आँगनमा आइपुग्छ, तब केवल एउटा परिवारको अनुहारमा मुस्कान मात्र थपिँदैन, तर सम्पूर्ण परिवारले एउटा सुदृढ आर्थिक जीवन सुरक्षा प्राप्त गर्दछ। तर श्रोता, के यो यात्रा यति सजिलो छ? पक्कै पनि छैन। एकातिर घर परिवार चलाउने बाध्यता त अर्कोतिर मातृभूमि र परिवारबाट टाढिनु पर्दाको अनन्त पीडा।

श्रोता, आज लाखौँ घर परिवारहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा यही रेमिटेन्सको आडमा टिकेका छन्। आज भारत संसारमै सबैभन्दा बढी रेमिटेन्स प्राप्त गर्ने देशहरूमध्ये एक हो। यो उपलब्धि विश्वका विभिन्न स्थानहरूमा कार्यरत ती करोडौँ प्रवासी दाजुभाइ दिदीबहिनीहरूको अथक सङ्घर्ष, त्याग र समर्पणको परिणाम हो। आफ्नो घर आँगन, परिवार र मातृभूमिको मायालाई हृदयमा सजाउँदै उनीहरूले परदेशलाई आफ्नो कर्मथलो बनाएका छन्। उनीहरूले पठाएको रेमिटेन्सको प्रयोगले परिवारमा आर्थिक स्थायुता ल्याउनुको साथै जीवन स्तर उकास्नमा पनि मद्दत पुर्याउँछ। तर यसमा सोच्नुपर्ने अर्को महत्त्वपूर्ण पक्ष के हो भने, यो विदेशी आय केवल दैनिक उपभोग र खर्चमा मात्र सीमित छैन। वास्तविक आर्थिक जीवन सुरक्षा तब मात्र सम्भव हुन्छ जब यो रकमलाई दिगो विकास, ब्याङ्क बचत, उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ। यसले दीर्घकालीन आर्थिक सुरक्षा मात्र होइन, परिवारलाई भविष्यको चुनौतीसित जुझ्न पनि सक्षम बनाउँछ।

श्रोता, सही आर्थिक योजना आजको आवश्यकता मात्र होइन, भोलिको सुरक्षाको आधार पनि हो। जब परिवार आर्थिक रूपमा सबल हुन्छ, समाज समृद्ध बन्छ र राष्ट्रले पनि विकासको नयाँ गति प्राप्त गर्दछ। यही सकारात्मक सन्देशको साथ प्रस्तुत आजको हाम्रो सरोकार कार्यक्रम यतिमा नै पूरा गरिन्छ। अघिल्लो अङ्कमा फेरि यस्तै विषयवस्तु लिएर आउने नै छौँ। तबसम्मका लागि कार्यक्रमबाट म दिपा आज्ञा चाहन्छु। स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् र परिवारसँगको सम्बन्धलाई सदैव सुमधुर बनाइरहनुहोस्।

भर्खरै श्रोताले सुन्नुभयो निलामणि राईको स्वरलाई। श्रोता, हामी कार्यक्रम स्वरमादिरको अन्ततिर आइसकेका छौँ र अन्तिम प्रस्तुति सुनाउन लागिरहेछौँ गजेन सुब्बाको स्वरमा।

हवस् त श्रोता, यस गीतको अन्त साथै कार्यक्रम स्वरमाधुरी यतिमा नै पूरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ र समय यस बेला पूर्वान्न 11:30 भइरहेछ र अब समय भएको छ अघिल्लो कार्यक्रमको।

0: नमस्कार श्रोतागण, आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। आज यस कार्यक्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदी सरकारको 12 साल शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन विषयबारे छलफल गर्नेछौँ। हामीसित चर्चामा भाग लिन हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ सुश्री सुनिति छेत्रीज्यू। उहाँ एकजना शिक्षिका हुनुहुन्छ तथा दार्जिलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक कन्या विद्यालयमा झन्डै 37 वर्षसम्म अध्यापनको काम गरिसक्नु भएको छ र हालै अवकाश प्राप्त गर्नुभएको छ। शिक्षाको क्षेत्रमा उहाँसँग धेरै गहन अनुभव छ। यस कार्यक्रमलाई प्रस्तुत गरिरहेको छु म, अशोक चौरसिया। सुनितीजी, आकाशवाणी खरसाङको स्टुडियोमा तपाईँलाई स्वागत र नमस्कार छ।
1: नमस्कार सबै सबैमा।
0: सुनितीजी, 140 करोड भन्दा बढी जनसङ्ख्या भएको भारतमा शासनको स्तर र जटिलतालाई ध्यानमा राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीको उपलब्धि विशेष रूपमा उल्लेखनीय छ। भारत 140 करोड भन्दा बढी जनसङ्ख्या भएको देश हो तथा भाषा, संस्कृति, धर्म र भूगोलको दृष्टिकोणमा असाधारण विविधताले भरिपूर्ण छ। धेरै देशहरूले राजनीतिक उथुलफुथुल, सरकार र नीतिगत अनिश्चिततामा बारम्बार परिवर्तनहरू देखेको समय हामीले देखिरहेका छौँ। तर भारतले नेतृत्व र शासनमा निरन्तरता अनुभव गरेको छ। यसले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा लगातार 3 राष्ट्रिय जनादेशहरूमा दिगो सार्वजनिक विश्वासलाई प्रतिबिम्बित गरेको छ। स्वतन्त्र विश्वव्यापी सर्वेक्षणहरूले प्रधानमन्त्री मोदीलाई विश्व

0: का सबैभन्दा लोकप्रिय लोकतान्त्रिक नेताहरूमा निरन्तर स्थान दिएका छन्। उहाँलाई 30 भन्दा बढी देशहरूको सर्वोच्च नागरिक सम्मानले पनि सम्मानित गरिसकिएको छ। भनेपछि सुनितिजी, प्राचीन कालमा भारत विश्व गुरु थियो र यस विश्व गुरु बनिनुमा भारतको शिक्षा क्षेत्रको बहुत ठुलो योगदान थियो। देश विदेशका विद्यार्थीहरू भारतका गुरुकुलहरूमा पढ्न आउँथे। भारतलाई सुनकी चरी भनिन्थ्यो, त्यति समृद्ध भारत देश थियो। भारतको वैभव र ज्ञान विज्ञानले आकर्षित भएर चिनी यात्री अनि प्रसिद्ध लेखक फेङसाङ फाइहान, अरब जगतका प्रसिद्ध लेखक र विद्वान अल्बेरिनी, युरोप अमेरिकाबाट भास्को डी गामा आदि जस्ता अनेकको नाम हामीले इतिहासमा पढ्छौँ, जो भारतको समृद्धि र ज्ञानले आकर्षित भएर भारतको खोजी गर्न, भारतलाई जान्न, भारतको ज्ञान विज्ञानलाई बुझ्न यहाँ आएका थिए। अनि विगत 12 वर्षदेखि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको त्यो प्राचीन गौरव गरिमा ज्ञान र विज्ञान अनि विश्व कल्याणकारी संस्कृतिको उत्थान गर्ने प्रयास निरन्तर गर्दै आउनु भएको छ। प्राचीन भारतीय शिक्षा पद्धति बारे तपाईँले केही प्रकाश पारिदिनुहुन्छ?
1: प्राचीन भारतीय शिक्षा पद्धतिलाई छोटकरीमा भन्न पर्दा, पुरातन भारतीय सभ्यतामा शिक्षालाई एउटा मानव निर्माण एवं राष्ट्र निर्माणको महत्वपूर्ण प्रक्रिया मानिन्थ्यो। यसैले शिक्षाको आरम्भमा विशेष पर्व अथवा संस्कारद्वारा गराइन्थ्यो। अनि हामी यस शिक्षा प्रणालीमा प्रमुख विशेषता थियो समग्र विकास, गुरुकुल प्रणाली, चरित्र निर्माण, व्यवहारिक जीवन उपयोगी सिप, मूल्यपूरक शिक्षा, संस्कार र परम्पराको संरक्षण, गुरु शिष्य परम्परा र स्व अवलम्बनमा जोड दिएका थिए। भारतीय शिक्षा प्रणाली विषय म एउटा सानो उदाहरण दिन चाहन्छु। सम्पूर्ण भारतमा वर्षौंको सर्वेक्षण पश्चात भारतीय शिक्षा विषय सर विलियम आदम अनि थोमस बी ब्याकुले द्वारा हाउस अफ कॉमन ब्रिटेनमा 2 फरवरी 1835 प्रस्तुत गरेका रिपोर्टबाट एक दुईवटा कुरा म भन्न चाहन्छु। प्रथम छ, भारतमा त्यस समय साक्षरता लगभग 100% थियो, जबकि तिनताक ब्रिटेनमा मात्र 70% थियो। त्यसरी नै सम्पूर्ण भारतमा कुनै चोर, बेरोजगार, भिखारी, पराश्रित व्यक्तिहरू थिएनन्। अनि शिक्षाको क्षेत्रमा सब जातिमा समान अधिकार थियो। त्यसरी नै पुरुष र स्त्रीहरू पनि शिक्षित थिए। प्रत्येक सानो वा ठुलो गाउँमा उनीहरूको सर्वेक्षण अनुसार त्यस समय 17,20,000 राजस्व गाउँ थिए, अनि ती प्रत्येक गाउँमा नै एक एकवटा गुरुकुल थियो। यसबाट हामी भारतको शिक्षा पद्धति अङ्ग्रेजको आगमन पूर्व उच्च गुणस्तरीय थियो भन्ने हामीलाई थाहा लाग्दछ। विद्याको महत्व विषय संस्कृतको यस श्लोक अति प्रेरक छन्, जो यस प्रकार छ, विद्या नाम नरस्य रूप मधिकम प्रच्छन्न गुप्तम धनम, विद्या भोग करी यश सुख करी विद्या गुरु नाम गुरु, विद्या बन्धु जनु विदेश गमनी विद्या पर देवता, विद्या राजसु पूज्यते नहि धनम विद्या विहीन पशु। अर्थात विद्या मनुष्यको सबैभन्दा आकर्षक र गुप्त धन हो। विद्याद्वारा नै मानिसले सुख सुविधा यश र आनन्द प्राप्त गर्न सक्छ। र विद्या गुरुहरूको पनि गुरु हो। कति उच्च विचार थियो त्यस समय, घर बाहिर वा विदेशमा विद्या नै मानिसको साँचो मित्र हो। सबै स्थानमा केवल ज्ञान र विद्याको पूजा हुन्छ, धनको हुँदैन।
0: हजुर, त्यो सुनिश्चितजी, तपाईँले यति मिठो एउटा संस्कृतको श्लोक भन्नुभयो, जसमा मनुष्य जीवनमा शिक्षा ज्ञान कति ठुलो महत्त्व रहेछ यसले झल्काउँदछ। र यो श्लोक प्रसिद्ध ग्रन्थ भर्तहरिद्वारा लिखित नीति शतकममा उल्लेख गरिएको छ। र वास्तवमा नै विद्या मनुष्यको सबैभन्दा सुन्दर रूप हो, सुख र यसको आधार हो, गुरुहरूको पनि गुरु हो। अनि वास्तवमा विद्या विदेशमा पनि मित्र छ रहने काम हुन्छ लाग्छ। र विद्या

0: सर्वोच्च देवता पनि हो, होइन?
1: हजुर,
0: सुनुतीजी, प्राचीन भारतीय शिक्षा पद्धति यति उन्नत थियो, त्यस बारे तपाईँले केही प्रकाश पार्न चाहनुहुन्छ?
1: तपाईँले भन्नुभयो कि सुनकी चरी नामले सुशोभित भारत देश धन दौलत वैभवले सम्पन्न थियो। तर भारत देशमा यही समृद्धिदेखि लालायित भएर सम्पत्ति लुटाउन, विद्या लुटाउन मुगल, अरब, ग्रीस, अङ्ग्रेज आए अनि उनीहरूले हाम्रो देशमा धेरै नै क्षति पुर्याए, सांस्कृतिक क्षति पुर्याए, वैभव सम्पत्तिहरू लुटेर गए,
0: आध्यात्मिक क्षति पनि पुर्याए।
1: जस्तै मुगल आक्रमक बख्तियार खिलजीले
0: बख्तियार है
1: हजुर 1193 नालन्दा विश्वविद्यालयका पुस्तकालय जलाइदिए, जो महिनौसम्म जलेर गयो। अनि प्रचलित दावी अनुसार त्यस समय 90 लाख पुस्तकहरू जलाएको थियो। अनि यसपछि अङ्ग्रेज आए, तर भारतको शिक्षा प्रणालीमा सबैभन्दा ठूलो प्रहार अङ्ग्रेजको शिक्षा पद्धति अर्थात् म्याकुलेटका औपनिवेशिक शिक्षा पद्धतिद्वारा भयो। र सन् 1835 अङ्ग्रेज सरकारले भारतीय शिक्षा प्रणालीलाई अमान्य घोषित गरेर म्याकुले निर्मित औपनिवेशिक शिक्षा पद्धति लागू गरे। अनि भारत स्वतन्त्र पछि पनि यसै पद्धतिलाई निरन्तरता प्रदान गरियो। यद्यपि सन् 1968 प्रथम राष्ट्र शिक्षा नीति अनि यसपछि 1986 दोस्रो शिक्षा नीति, यस्तै प्रकारले राष्ट्रिय शिक्षा नीति एनइपी 2020 तयार गरियो अनि यसमा कतिपय सुधार अवश्य गरेको पाउँछौ। तर यस शिक्षा पद्धतिमा बालकको मस्तिष्क विकासमा विशेष जोड दिएकोले शिक्षा पुस्तकीय ज्ञानमा सीमित रहेको पाउँछौ, शिक्षा परीक्षा केन्द्रित रहेको छ र व्यवहारिक प्राविधिक कौशल प्राप्त गर्ने प्रशिक्षणको अभावमा लाखौं उच्च शिक्षित युवा वर्गका परीक्षा प्रमाण पत्र रोजगारको निम्ति अनुपयोगी भए जै लाग्छ। र आज अङ्ग्रेज र अङ्ग्रेजियतको गहिरो प्रभाव, पाश्चात्य सभ्यताको गहिरो प्रभावले गर्दा आज प्राय जनसमुदायले अङ्ग्रेजी भाषा वा अङ्ग्रेजी सभ्यतालाई नै धेर जोड दिएको छन्।
0: हजुर, सुनितजी, तपाईँले भन्नुहुँदैछ कि यो भारतको यति गहिरो ज्ञान विज्ञान र मूल्यवान शिक्षा पद्धतिलाई क्रमशः विदेशी आक्रान्ताहरू र सबभन्दा बेसी अङ्ग्रेज र अङ्ग्रेजको पनि जुन शिक्षा नीति लागू गर्ने मेकलेले ह्रास गरेको छ। र यो ह्रास अझै कसरी हुँदै गयो, अलिकति प्रकाश पार्नुहुन्छ?
1: यसले भनिन्छ प्रत्येक कुनै पनि देशको संस्कार संस्कृति जोगाउनुको निम्ति शिक्षा प्रणाली देशको
0: अनुकूल शिक्षा
1: अनुकूल हुन पर्दछ। र यो नभएको खण्डमा आज हामीहरू प्राय जनसमुदाय आफ्नो मातृभाषा भन्दा अङ्ग्रेजी भाषालाई बेसी प्रमुखता दिएको पाउँछौ। आमा भनी सिकाउनुको पूर्व हामी मम्मी भन्दा हामी आफैलाई गर्वबोध गर्दछौ। अबाट आमा सिकाउनुको सट्टामा हामी नानीहरूलाई ए फर एप्पल, बी फर बुक, यस्तो प्रकारले हामी नानीहरूको पूर्व प्राथमिक स्थानदेखि नै हामीले यो प्रकारले शिक्षा दिन थाल्दछौ। र यो यसो हुँदाखेरि चाहिँ नानीहरूको मनमस्तिष्कमा बाल्य अवस्थादेखि नै आफ्नो जाति आफ्नो संस्कार संस्कृति प्रति मोह गर्दै गएको पाउँछौ, भाषा संस्कृति मोह गर्दै गएको पाउँछौ।
0: नानीले अङ्ग्रेजी बोलेन भने नानी त सायद अगाडि बढ्दैन कि, नानी ज्ञानी छैन कि। अनि समाजमा पनि हामीले देख्न पाउँछौ कि यदि कसैले अङ्ग्रेजी बोल्दैछ भने ऊ गुणी ज्ञानी जान्ने मान्ने, अनि जसले आफ्नो मातृभाषा बोल्दैछ ऊ थोत्रे नजान्ने अज्ञानी, त्यस्तो प्रकारको एउटा मेकोले शिक्षा पद्धति
1: त्यो प्रकारको हामीमा मानसिकता भएको छ। अङ्ग्रेजी जानेन भने एक प्रकारको असभ्य अज्ञानी, वास्तवमा भाषा अनि ज्ञान एउटा भिन्दै कुरो हो। भाषा एउटा ज्ञानलाई प्रचारण गर्ने एउटा माध्यम मात्रै।
0: अनि सुनितजी, मेकोले शिक्षा पद्धति अङ्ग्रेजहरूको पालोमा हावी भयो र उनीहरूले भारतीय शिक्षा पद्धति विशेष गरी संस्कृत भाषा र गुरुकुललाई पूर्ण रूपले नष्ट गर्ने शिक्षा पद्धति लागू गरे र अङ्ग्रेजी र अङ्ग्रेजियत थोपे। उनीहरूको लक्ष्य थियो कि भारतमा हामी लामो समयसम्म राज गर्न सक्दैनौँ, तर भारतीयहरूलाई अङ्ग्रेजी

0: को गुलाम या कालो रंग को अंग्रेज तैयार करे हाम्रो योजना र हाम्रो सोच सदैव नै भारतमा कायम रहन्छ र मानसिक रूपमा भारत आफ्नो मूल परम्परा भाषा संस्कृति शिक्षालाई भुलेर अंग्रेजी तर्फ अग्रसर हुन्छ र त्यो हामीले देख्यौं पनि तर स्वतन्त्रता संग्रामीहरूको अटुट संघर्ष र त्याग अनि बलिदानले गर्दा अन्ततः 15 अगस्त 1947 भारतलाई अंग्रेजहरूले स्वतन्त्र गर्न बाध्य हुनु पर्यो र भारतले स्वतन्त्रता पायो त स्वतन्त्रता पछि भारतको मूल शिक्षा पद्धतिहरू लागू गर्ने के कति प्रयासहरू भए त
1: देश स्वतन्त्र पश्चात पनि सर्वप्रथम त एउटा कुरो के छ भने त्यही जो अङ्ग्रेज शिक्षा पद्धति छ त्यसलाई नै निरन्तरता प्रदान गरियो यद्यपि सन् 1868 प्रथम राष्ट्रिय शिक्षा नीति गठन गरियो तत्पश्चात 1986 दोस्रो शिक्षा नीतिद्वारा कतिपय सुधार अवश्य ल्याएको पाउँछौ तर जुन बुनियादी परिवर्तन हुन जुन देशको निम्ति आवश्यकता थियो त्यो हामी पाउँदैनौ किनकि प्रत्येक देशको शिक्षा उसको संस्कार संस्कृतिसँग जोडिएको हुनपर्छ अनि यस सँगसँगै शिक्षा चाहिँ भविष्य उन्मुखी हुनपर्छ
0: अनि सुनितिजी एउटा संस्कृतको श्लोक छ अनि के छ भन्दाखेरि विद्या ददाति विनयम विनयात् ददाति पात्रताम पात्रत्व धनमाप्नोति धनाधर्मम ततः सुखम अर्थात विद्याले विनम्रता प्रदान गर्छ र त्यो विनम्रताले योग्यता अर्थात पात्रता प्राप्त हुन्छ र त्यो योग्यताले मनुष्यलाई अर्थ यानि धन अर्जित गर्ने योग्य बनाउँछ अनि त्यो धर्मले धनले धर्मको काम यानि सत्कर्म र परोपकारको साथ साथ आफूलाई आवश्यक आफ्नो जीविका यापन गर्ने मौका दिन्छ र त्यसद्वारा सुख प्राप्त गर्छ यानि भारतीय शिक्षा पद्धतिको मूलमा केवल नोकरी पेसा धन प्राप्तिको निम्ति शिक्षा होइन तर शिक्षा परोपकारको निम्ति सत्कर्मको निम्ति र शिक्षा एउटा मनुष्यलाई वास्तवमा मनुष्य बनाउनुको निम्ति होइन र
1: हजुर
0: र यस्तोमा मोदी सरकारले जुन काम 1947 हुनुपर्ने आफ्नो भारतीय भाषाहरू अनेकौ छौँ त्यो भारतीय भाषाहरूको विकास भारतीय भाषाहरूमा जुन ज्ञान छ त्यो ज्ञान विद्यार्थीहरूमा सहज रूपमा रूपान्तरित गर्न या विद्यार्थीहरूलाई दिन या जुन भारतको शिक्षा पद्धति थियो जुन शिक्षाले मानिसलाई संस्कारको साथसाथ रोजगारको साथसाथ विश्व कल्याणको मानव कल्याणको शिक्षा दिन्थ्यो त्यो शिक्षा पद्धतिलाई लागू गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले आफ्नो शासनको 12 सालमा निरन्तर प्रयास गरेर अन्तत 2020 नयाँ शिक्षा पद्धति उहाँले लागू गर्न सफल हुनुभयो र यो नयाँ शिक्षा पद्धति जसलाई एनइपी 2020 पनि हामी भन्छौँ यसको मुख्य उद्देश्य के हो
1: र हाम्रा प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूले सन् 2014 भारतको नेतृत्व प्राप्त गरेपछि उनको दूरदर्शिताले शिक्षाको पद्धतिमा सुधार लाउने ठूलो पहल गरेका छन् भारतको दोस्रो राष्ट्रिय शिक्षा नीति अथवा हामी त्यसलाई 21औं शताब्दीको प्रथम शिक्षा नीति 2020 भन्न सकिन्छ यसको गठन इसरोका पूर्व प्रमुख अन्तरिक्ष वैज्ञानिकले के कस्तुरी रञ्जनको अध्यक्षतामा निर्माण गरिएको छ यसमा बुनियादी शिक्षादेखि नै शिक्षाको प्रणालीमा हाम्रा देशका वर्तमान प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीले सन् 2014 भारतको नेतृत्व प्राप्त गरेपछि उनको दूरदर्शिताले शिक्षा पद्धतिमा सुधार ल्याउने ठूलो पहल गरेका छन् र भारतको तेस्रो शिक्षा नीति अथवा 21औं शताब्दीको प्रथम राष्ट्रिय शिक्षा नीति 2020 गठन इसरोका पूर्व प्रमुख अन्तरिक्ष वैज्ञानिक के कस्तुरी रञ्जनको अध्यक्षतामा निर्माण गरिएको छ अनि यसमा एउटा विशेषता के पाउँछु भने यसमा बुनियादी शिक्षादेखि नै शिक्षाको प्रणालीमा क्रान्तिकारी परिवर्तन गर्ने प्रयास गरेको छ। यस नीतिमा भारतीय पुरातन ज्ञान संस्कृतिलाई आधुनिक शिक्षा सँगसँगै सम्मिलित गरेको पाउँछौ। यसमा मानव संसाधन विकास मन्त्रालयको परिवर्तित नाम शिक्षा मन्त्रालय राखेका छन् अनि भारत सरकारले शिक्षामा जीडीपीको 10% खर्च गर्ने निर्णय लिएका छन्।
0: अच्छा सुनितीजी, यसमा जुन यो नयाँ शिक्षा नीति छ, यो नयाँ शिक्षा नीतिको संरचना जुन चाहिँ छ कुन प्रकार, यो राष्ट्रिय शिक्षा नीति 2020 मुख्य उद्देश्य चाहिँ के हो?
1: र राष्ट्रिय शिक्षा नीति 2020 मुख्य उद्देश्य छ समग्र शिक्षा, समावेशी समतामूलक शिक्षा, अर्थात् प्रत्येक बाल बालिकाले आफ्नो पृष्ठभूमि, लिङ्ग, भाषा, अपाङ्गता, आर्थिक अवस्था, जात जाति, धर्म वा भौगोलिक स्थान जुनसुकै भए पनि गुणस्तरीय शिक्षामा समान अवसर प्राप्त गर्ने व्यवस्था गरिनेछ। र भारतको हाम्रो शिक्षा अधिकार ऐनले 6-14 बाल बालिकालाई निशुल्क तथा अनिवार्य शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको पाउँछ भने नयाँ राष्ट्रिय शिक्षा नीतिमा निशुल्क अनिवार्य शिक्षा 3-18 गरिएको छ। यसरी नै 2030 पाठशालामा सकल नामाङ्कन अनुपात ग्रस इनरोलमेन्ट रेसियो, 2035 उच्च शिक्षामा सकल नामाङ्कन अनुपात 50%, 2030 युवा अनि पौड शिक्षामा 100% बनाउने लक्ष्य राखेका छन्। यसरी नै खुला शिक्षा प्रणालीद्वारा 2 करोड विद्यार्थीहरूलाई पुनः शिक्षाको मूलधारामा ल्याउने लक्ष्य पनि राखेको छन्। र राष्ट्रिय शिक्षा नीति 2020 भारत देशलाई 2047 विकसित देश बनाउने लक्ष्य पनि राखेको छ।
0: सुनितीजी, यो जुन राष्ट्रिय शिक्षा नीति 2020 लक्ष्य त बताउनु भयो, तर यसको संरचना जुन संरचना छ यो के कस्तो छ?
1: भनिन्छ स विद्या या विमुक्तये, अर्थात् विद्या त्यही हो जसले दुःख कष्ट अभाव अज्ञानताबाट मुक्त गर्दछ। र राष्ट्रिय शिक्षा नीति 2020 नयाँ शैक्षिक संरचना यस प्रकार छ। 5+3+3+4 मोट 15 पाठशाला शिक्षा निर्धारित गरेको पाउँछ, जबकि पुरानो शैक्षिक संरचनामा 10+2 जसमा पूर्व प्राथमिक अथवा बालबाडी वा हामी नर्सरी भन्छौ, नर्सरी तल्लो बाल वर्ग माथिलो बाल वर्ग यी 3 समावेश गरिएको थिएन भने यो नयाँ शिक्षा नीतिले पूर्व प्राथमिक कक्षादेखि नै राष्ट्रिय शिक्षाको मूलधारामा समावेश गरेको पाउँछौ। र यो कुन आधारमा गरियो भन्दा बाल बालिकाका संज्ञानात्मक अथवा कग्निटिभ विकास, सामाजिक नैतिक बौद्धिक विकास, कल्पना शक्ति, आलोचनात्मक चिन्तन आदि उमेरको विविध चरणमा नै विकसित हुँदै जान्छ। अब यसै मनोविज्ञान अनुसार नै यो संरचना तयारी गरेको छ। र यो नयाँ शैक्षिक संरचना जुन चाहिँ 5+3+3+4 अनुसार चाहिँ प्रथम 5 अवधि पूर्व प्राथमिक तल्लो बाल वर्ग माथिलो बाल वर्ग प्रथम र दोस्रो कक्षा यी 5 आधारभूत चरण भनिएको छ, अनि दोस्रो 3 अवधि तेस्रो चौथो र पाँचौ यी 3 तयारी चरण, 3 अवधि तेस्रो छैटौ सातौ र आठौ कक्षा यी 3 मध्य चरण र चौथो 4 अवधि 9, 10, 11, 12 कक्षा यी 4 माध्यमिक चरण भनिएको छ। अनि यस साथसाथमै अब कक्षा 11 र 12 उच्चतर माध्यमिक बनिने छैन, कक्षा 11 अनि 12 पनि माध्यमिक चरण अन्तर्गत नै आउनेछ। अनि यो शैक्षिक संरचनाका प्रमुख लक्ष्यहरू छन्। आधारभूत चरणमा बाल बालिकाको पढ्ने लेख्ने गणितको क्षमता विकास गराइने, खेल्दा खेल्दै खेल खेलमा अब अन्य गतिविधिद्वारा रोचक खुबै प्रेमपूर्वक है मानसिक तनाव मुक्त परिवेशमा शिक्षण गर्ने, जादुको पिटारा जस्तै शैक्षिक सामग्रीद्वारा शिक्षण गर्ने, यस चरणमा पुस्तकको बोझ हुने छैन, परीक्षा पनि हुने छैन, र विकासको मूल्याङ्कन कसरी गर्ने भन्दा विकासको मूल्याङ्कन

0: नियमित निरीक्षणद्वारा चाहिँ शिक्षकले गर्नेछन्। यसरी तयारी चरण अथवा कक्षा तेस्रोदेखि पाँचौसम्ममा बाल बालिकामा सार्वभौमिक बुनियादी साक्षरता यो अति आवश्यक छ र संख्या आत्मज्ञान प्रदान गराइने, यस सँगसँगै खेलकुद गरेर सिक्ने, खोजपूर्ण कार्य गर्ने, गर्न सिकाउने, अन्तर क्रियात्मक कक्षाद्वारा बाल बालिकालाई सक्रिय सहभागिताको निम्ति पनि प्रेरित गर्नेछन्। मध्य चरण अर्थात् छैटौँदेखि आठौँ कक्षासम्मका बाल बालिकालाई विविध व्यवसायका व्यक्तिसँग अन्तर्क्रियाको अवसर प्रदान गर्ने, तीन भाषा सूत्र अनिवार्य गरिने, गणित कला विज्ञान इत्यादि विषय पनि पढाइनेछ। र यहाँ एउटा फेरि अर्को नौलो कुरो के पाउँछौ भने, जसरी चीन देशमा सानैदेखि कोडिङ इन्टर्नसिप व्यावसायिक तालिम दिइन्छ, उस्तरी नै कक्षा छदेखि नै अर्थात् मध्यम चरणदेखि नै नानीहरूलाई कोडिङ इन्टर्नसिप व्यावसायिक तालिमको अवसर प्रदान गराइनेछ।
1: शिक्षा पनि रोजगार
0: रोजगारको
1: पनि स्किल डेभलप
0: स्किलहरू कौशलहरू सिपहरू पनि उनीहरूलाई यसमा प्रशिक्षण गर्ने र यस साथसाथमै 10 दिन ब्यागलेस पिरियडमा पुस्तकको सहयोग बिना पनि प्रत्यक्ष अनुभवद्वारा चाहिँ उनीहरूलाई ज्ञान सिप कौशलहरू पनि सिकाउनेछन्। र माध्यमिक चरण अथवा कक्षा 9 देखि कक्षा 12 सम्म यसमा पनि धेरै विद्यार्थी केन्द्रित प्रावधानहरू समावेश गरेको पाउँछौ। जस्तै बहुभाषा अध्ययनको प्रावधान, कक्षा 9 देखि नै विद्यार्थीले 3 भाषा सूत्र अनुसार कुनै 3 भाषा चयन गर्न सक्नेछन्। अनि यहाँ धेरै विकल्पहरू उनीहरूलाई प्रदान गराइनेछ, जस्तै संस्कृत मातृभाषा, कुनै विदेशी भाषा अथवा क्षेत्रीय भाषा सिक्न सक्छन्, अथवा राष्ट्र भाषा, प्राकृत भाषा इत्यादि भाषाहरू उनीहरूले चयन गर्न सक्छन्।
1: माने तपाईँले भन्नुभएको कि देशको प्रत्येक नानीले स्कुलमै कम से कम 3 वटा भाषा सिकिहाल्छ, यो कति ठुलो र राम्रो कुरा हो।
0: अनि विशेष यसमा पनि मातृभाषालाई विशेष महत्व दिएको छन् आधारभूत चरणमा। अनि राष्ट्रिय शिक्षा नीति 2020 मातृभाषाको विशेष महत्व दिएको पाउँछौ, किनकि भाषा शिक्षाको माध्यम मात्रै नभएर यो देश समाजको संस्कार भनौँ या संस्कृति सभ्यता ज्ञानमूलक मान्यता एवं अस्तित्वको संवाहक हो। अनि बाल बालिकालाई मातृभाषामा सोच्नु बुझ्नु अभिव्यक्ति गर्नु पनि अति सरल सहज र स्वाभाविक रूपले नै हुन्छ। तर अन्य भाषामा शिक्षण गर्दा बाल बालिकालाई कुलस्थसँग पुस्तक बुझ्न, शिक्षक र शिक्षण पद्धतिलाई बुझ्न प्रारम्भिक वर्षमा 2-3 वर्ष त्यसमै व्यतीत हुन्छ। यसरी आधारभूत शिक्षा नै कमजोर हुन्छ। अनि मनोविज्ञान अनुसार 3-6 वर्ष का बालकको मस्तिष्कको विकास पनि सर्वाधिक हुन्छ र आज हामी धेरै विकसित राष्ट्रहरू पनि प्रारम्भिक शिक्षादेखि नै मातृभाषालाई शिक्षाको माध्यम बनाएको पाउँछौँ। जस्तै जापान हेर्नुहोस्, दक्षिण कोरिया, चीन, जर्मनी इत्यादि अनेकौँ देश छन्। तर यी देशहरूले पनि अन्तर्राष्ट्रिय सम्पर्क र व्यापारको लागि अङ्ग्रेजी दोस्रो वा विदेशी भाषाको रूपमा राम्रोसँग सिकाउँछन्, तर उनीहरूले मातृभाषालाई प्रमुखता दिएको नै पाउँछन्। र आज विश्वमा हेरौँ भने विश्वमा कुल 195 देशमध्ये लगभग 1/3 देशहरूले मात्र अङ्ग्रेजीलाई आधिकारिक भाषाको रूपमा प्रयोग गरेका छन्।
1: प्राय नै मातृभाषामै
0: एउटा शिक्षाको माध्यम बनाए तापनि उनीहरूले देशलाई विकासको चरम चुलीमा पुर्याउन सक्षम भएका छन्।
1: सुनितजी, यो अनुसन्धान शोधले भन्छ कि आफ्नो मातृभाषामा नानीहरूले जुन प्रकार सहज र सरल प्रकारले आफ्नो अभिव्यक्ति गर्न सक्छन्, त्यो नानीहरूलाई अब अङ्ग्रेजीमा शिक्षा दियो भने उनीहरूको मस्तिष्कले डुअल काम गर्नुपर्छ, यानि पहिला अङ्ग्रेजीको शब्द र त्यसको आफ्नो मातृभाषामा के अर्थ हुन्छ, अनि पढ्छ अङ्ग्रेजी तर अङ्ग्रेजीलाई चाहिँ आफ्नो मातृभाषामा ट्रान्सलेट गरेर नै मन मस्तिष्कले बुझ्ने गर्छ, होइन? जस्तै अब हामी काउ भन्ने बित्तिकै त अब अङ्ग्रेजहरूले काउ भनेको जुन उनीहरूको आमा बाबाले देखाउँदैछन् कि यो काउ हो, त उसले बुझिहाल्छ। अनि हाम्रो नानीहरूले काउ भन्ने बित्तिकै आमा बाबाले यो गाई हो देखाएको छ त उसले काउ भन्दाखेरि गाई बुझ्छ, यानि मस्तिष्कले अनुवाद गरेर यो गाई हो भनेर गाई बुझ्छ, होइन र यसले गर्दाखेरि सोझै मातृभाषामा शिक्षा हासिल गर्नु चाहिँ सर्वोत्तम हुन्छ। नानीहरूको जुन अघि भन्नुभयो कि मस्तिष्क विकास सानो उमेरमा यसले धेरै
0: नै हुन्छ। फेरि तपाईँलाई एउटा कुरो मलाई भन्न मन लाग्यो सोखे भने, जुन चाहिँ विश्वव्यापी अनेकौं अनुसन्धानद्वारा प्राप्त जानकारी अनुसार पनि एउटै गुणस्तरीय शिक्षा अङ्ग्रेजी माध्यममा भन्दा चाहिँ मातृभाषामा सधैँ नै धेरै राम्रो हुन्छ भनेर पनि प्रमाणित भइसकेको छ।
1: तपाईँ आफ्नो बहुमूल्य समय लिएर आकाशवाणीको चर्चा चौतारी कार्यक्रममा उपस्थित हुनुभयो र प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्ष र शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तनमा आफ्नो बहुमूल्य जानकारी हाम्रा श्रोताहरूलाई साझा गर्नुभयो त्यसको निम्ति फेरि तपाईँलाई धन्यवाद जनाउँदछु।
0: धन्यवाद, नमस्कार।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र समय यस बेला मध्याह बाह्र बज्ने लाग्यो। अबसम्म प्रसारण गरी सुनाउन लागिरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको हिन्दी समाचार।

नमस्कार सम्पूर्ण श्रोताहरूमा, म उद्घोषिका दिपाको मङ्गलबारको यस मधुरसनमा आकाशवाणी खरसाङको प्रस्तुतिमा यहाँहरू सबैलाई हार्दिक स्वागत एवं अभिवादन। अब प्रस्तुत छ श्रोताहरूको अनुरोधमा लोक अनि आधुनिक गीतहरू। त प्रथममा राखिरहेछौँ अनुपमा प्रधानको स्वरलाई, र यस आधुनिक गीतमा सङ्गीत छ उपेन्द्र प्रधानको अनि शब्द रचना रहेको छ मनोज बोगटीको। र यस गीतको निम्ति अनुरोध लेखी पठाउनुहुने हाम्रा श्रोताहरू हुनुहुन्छ लालपुल झाडुजोतबाट चरुवा उराउ, भोला छेत्री, गङ्गे छेत्री, काके छेत्री, रमेश मुन्डा, समेन मुन्डा, भानु सानु भण्डारी, मानु राई, लालु राई, जसोदा राई, रवि मुन्डा र मुस्कु मुन्डा। सरलाही सोकनाहा नेपालबाट अरुण कुमार शर्मा, रेणुदेवी शर्मा, राहुल कुमार, वन्दना कुमारी शर्मा, प्रियङ्का कुमारी र शर्मा परिवारका अन्य सदस्यहरू। न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का त्रुस एक्का, स्वर्णलता एक्का, श्रद्धा अनिरुद्ध, डेमियन जुलियन एक्का अनि चार्ल्स एक्का। जौगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता, निलु खडिया, सानिया खडिया अनि अन्य साथीहरू। समरिपानी भालुखो भट्टी डाँडाबाट अशोक कुमार खड्का। बडी खञ्जरपुर भागलपुरबाट गुलफराज आलम, बेगम समाहारा अनि जमालुद्दिन। शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर र हुसेन मास्टर। डिएन सिंह रोड भागलपुरबाट अफरोज आलम, बरकत आलम अनि सदाब। अप्पर सिरुबारी खरसाङबाट एसएम दर्नाल, सुषमा सिंह, स्वयं दर्नाल, शिला राई, पुष्पा छेत्री, करुणा अनि विनोद। त स्वीकार्नुहोस् कार्यक्रमको यो प्रथम प्रस्तुति।

आकाशवाणी खरसाङ केन्द्रबाट श्रोताहरूले सुन्दै हुनुहुन्छ हजुरहरूकै रोजामा लोकनी आधुनिक गीतहरू। यसै क्रममा अब अघिल्लो प्रस्तुति सुनाउन लागिरहेछौ देवनारायण प्रधानको स्वरमा, संगीत महेश्वर लामाको अनि शब्द रचना रमेश थापाको। र यस गीतको निम्ति अनिरोध लेखी पठाउनु भएको छ राजविराज नेपालबाट, श्याम कुमार हाकु, तारादी बिहाको, राजन हाकु, कल्पना राई हाकु, सुम्नी महाकु, सन्नी पिङ्की, खुसबू श्रुति, पूजा हाकु, पूर्णिमा राधेश्याम खात्की हाकु अनि रामकृष्ण खात्की हाकु। काठमाडौँ नेपालबाट सरोज दत्त, चन्द्र दत्त, अवनीश आशिष, तरुण रञ्जन र विदिता। अररिया र जोखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहसिन आर्जु, नवाब आर्जु, सबाब आर्जु, सरफराज खान र अफजल। मेन रोड रानीगंजबाट फर्जना खानम, सहना सपनम अनि नुसरत। अररिया जोकीहाटबाट सोम्या नास्मिन, रुकेया आफ्रिन अनि रिहाना परविन। डुमाराम खरसाङबाट सकुन खवास, संगम सरगम, विद्या सम्प्रदा र सक्षम। छत्तीसगढ़ बाटापाड़ा दत्रेङ्गीबाट द्वारिका प्रसाद वर्मा, किशोर कुमार वर्मा, दीपक कुमार अनि छविन्द्र कुमार वर्मा। दक्षिण सिक्किमबाट अर्जुन प्रधान, यसै गरी अन्य श्रोताहरू हुनुहुन्छ। मिरिक निकालेबाट कल्याण राई, सिङ्बुली मिरिकबाट सुखबीर थापा, मालबजारबाट अजय धनुका, इस्कन मन्दिरबाट वंशीधर प्रसाद, मर्मा टी स्टेटबाट लक्ष्मी प्रधान, सौरेनीबाट जसुदा तामाङ, खरसाङ चित्रेबाट साहिल देवान, नागरी स्कुल गाउँबाट शान्ता तामाङ। तर राखिरहेछौँ कार्यक्रमको अघिल्लो अनुरोध संगीत।

श्रोताहरूको अनुरोधमा लोक अनि आधुनिक गीत सुनाउने क्रममा अब अन्तिम प्रस्तुति राखिरहेछौ अनुपमा प्रधान, प्रणय गुरुङ अनि साथीहरूको स्वरमा संगीत भूपेन्द्र राईको अनि शब्द रचना रहेको छ आशिष थापाको र यस गीतको निम्ति अनुरोध छ यहाँहरू सबैको खरसाङ बजारबाट सतीश पाण्डे अनि उहाँका मातापिता मेहन्दी बगान पूर्व बर्धमानबाट अभिजित प्रसाद पद्मा टकिज नेपानगरबाट सुदर्शन शाह पल्लवी शाह प्रखर शाह कुशल शाह नीति शाह सुरभी अश्विन मंगलबेन शाह अनि राजेन्द्र शाह बिहार कलोनी लोनीबाट नसिमुल इस्लाम गुनौरी अनि प्रकाशवीर राजपूत बिहारीपुर खण्डवाबाट पिङ्की अनि रिङ्की जेल रोड रायगढबाट लालचन्द मिश्र रमेशचन्द अनि कुमकुम मिश्र मेन रोड राजविराज नेपालबाट मोहम्मद अताउल्ला जिनत जहाँ सोनी परविन अनि इम्तियाज आलम दिलवीर दुरा चुनथुङ चिया बगानबाट योगेश गुरुङ प्रेरणा गुरुङ आराध्य इथान गुरुङ गीता थापा बुधमाला थापा अनि टेकमान थापा राजबाडी तिनधारेबाट रिना राई सुदर्शन शाह श्रेया राई नरसिंह वाइबा झरना वाइबा अनि मीना वाइबा त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति

नमस्कार, यो आकाशवाणी हो। 1 बजेको मुख्य समाचार स्नेहा थामीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले सुख र समृद्धिको द्वार, विवेक र दूरदर्शितालाई कार्यान्वयनहरू खुला गर्ने बताउनु भएको छ। संस्कृतको एक श्लोक साझा गर्दै श्री मोदीले प्रत्येक निर्णयमा पूर्ण विवेक आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, सोच र बुझले उठाएको कदम सफलताको निव हुन्छ। लोकसभा अध्यक्ष ओम बिरलाले विविध संस्कृति र भौगोलिक परिस्थितिहरूको कारण विश्वको सबैभन्दा ठूलो आबादी भएको भारतलाई स्वतन्त्रतापछि विश्व जनभागीदारीको सबैभन्दा ठूलो लोकतान्त्रिक विकास भएको बताउनुभयो। नयाँ दिल्लीमा आयोजित विकसित भारत युवा संसद 2026 को प्रतिभागीहरूसँग कुरा गर्दै श्री बिरलाले लोकतन्त्र देशको कार्य, संस्कृति र विचारका अभिन्न अङ्ग बनेको बताउनुभयो। पश्चिम बङ्गालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारी पदभार ग्रहण गरेपछि पछिल्लो चोटि दार्जिलिङ पहाड भ्रमणमा आउँदै हुनुहुन्छ। नागाल्यान्डले आजदेखि जनगणना 2027 को पहिलो चरण सुरु गरेको छ। मुख्यमन्त्री नेफ्यू रियोले नागरिकहरूलाई स्वगणना प्रक्रियामा सक्रिय रूपमा भाग लिन आग्रह गर्नुभएको छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटिएले प्रवेश पत्र डाउनलोड सुविधा सुरु भएको 24 घण्टाभित्र आगामी निट युजी पुनर्परीक्षा 2026 को लागि 10 लाख भन्दा बढी उम्मेद्वारहरूले आफ्नो प्रवेश पत्र डाउनलोड गरेको जानकारी दिएको छ। फिफा विश्वकप 2026 केप वर्डेले असाधारण प्रदर्शन गर्दै विश्वको दिग्गज टिम स्पेन विरुद्ध 0-0 ड्र खेले। केप वर्डेको 40 वर्षीय गोलकिपर वोजिन्हाले विपक्षी टिमको धेरै गोल बचाएर शानदार प्रदर्शन गरे। यसका साथै समाचार पूरा भयो। अब 2:40 मा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

105 MHz लगायत न्युजन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 MHz हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ र समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अपरान्ह 4 बजीसम्म हामी रहनेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। त सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत जनाउँदै अब प्रस्तुत गर्न लागिरहेछौँ आधुनिक अनि लोकगीतहरू। त प्रथममा राखिरहेछौँ महेश्वर लामाको स्वर अनि सङ्गीतमा यो प्रथम प्रस्तुति शब्द रचना विपिन स्याङदेनको हो।

0: जन कल्याण के।
1: अब श्रोताहरूलाई लोकगीत सुनाउन लागिरहेछौँ। ज्योतिबाला लामाको शब्द रचना अनि बसन्तीबाला लामाको स्वरमा अनि सङ्गीत उनैको।

0: आधुनिक अनि लोकगीतको प्रस्तुतिपछि अब श्रोतालाई सुनाउन लागिरहेछौँ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्।

0: पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको स्लोभाकियाको भ्रमणले भारत र स्लोभाकिया बीच द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने बताउनुभयो। स्लोभाकियाको भ्रमण पूरा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्स प्रस्थान गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले खरसाङको मन्टिभियट खेल मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्नुभयो। मुख्यमन्त्री बनेपछि श्री अधिकारीको यो दार्जीलिङ पहाड़को पहिलो भ्रमण हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नीट यूजी पुनर्परीक्षा 2026 को निम्ति प्रवेश पत्रक डाउनलोड गर्ने सुविधा शुरू भएको 24 घण्टाभित्र नै 10 लाख भन्दा अधिक उम्मेद्वारहरूले आफ्नो प्रवेश पत्रक डाउनलोड गरेको बताएको छ। अनि मौसम विभागले आइतबारसम्म अरूणाचल प्रदेश, असम, मेघालय, पश्चिम बंगालको हिमालयको तराई क्षेत्र र सिक्किमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, स्लोभाकियाको उहाँको भ्रमणले भारत र स्लोभाकिया बीच द्विपक्षीय सम्बन्ध अझ मजबुत हुनेछ। स्लोभाकियाको भ्रमणको समापनमा श्री मोदीले सोसियल मीडिया पोस्टमा भन्नुभएको छ, दुई देश बीच मजबुत व्यापारिक सम्बन्धबाट युवाहरूलाई धेरै लाभ हुनेछ। उहाँले स्लोभाकियाको सरकार र मानिसहरूबाट प्राप्त स्नेहको लागि आभार व्यक्त गर्नका साथै स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिट्सोलाई धन्यवाद दिनुभयो। स्लोभाकियाको भ्रमण पूरा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्स प्रस्थान गर्नुभएको छ। ब्रातिस्लावामा स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिट्सो होटल पुगेर प्रधानमन्त्री मोदीलाई बिदाई दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो फ्रान्स भ्रमणको क्रममा आज साँझ पेरिस पुग्नुहुनेछ। सुनोस् हाम्रा संवाददाताबाट थप जानकारी।
1: प्रधानमंत्री नरेंद्र मोदी गुरुवार की सुबह प्रमुख वैश्विक कंपनियों के मुख्य कार्यकारी अधिकारियों के साथ बैठक करेंगे। इन बैठकों का सिलसिला दोपहर तक जारी रहने की संभावना है। इसके बाद प्रधानमंत्री यूरोप के प्रमुख प्रौद्योगिकी और नवाचार आयोजनों में से एक फिबाटेक शिखर सम्मेलन में भाग लेंगे और वहां संबोधन करेंगे। शाम को प्रधानमंत्री भारतीय समुदाय के एक विशेष कार्यक्रम में शामिल होंगे और प्रवासी भारतीयों से संवाद करेंगे। कार्यक्रम में भारत की समृद्ध सांस्कृतिक विरासत को प्रदर्शित करने वाली सांस्कृतिक प्रस्तुतियां भी आयोजित की जाएंगी। यह आयोजन भारत और फ्रांस के बीच जन से जन संबंधों को और मजबूत बनाने में सहायक होगा। महेश सोपड़े, आकाशवाणी समाचार, पेरिस, फ्रांस।
0: पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी बागडोगरा विमानस्थलबाट सड़क मार्ग भएर खरसाङको मन्टिभियट खेल मैदान आइपुग्नु भएको छ। आज भारतीय जनता पार्टी, यसका सहयोगीहरू र विभिन्न संस्थाहरूले दार्जीलिङ पहाड़मा उहाँलाई न्यानो र भव्य स्वागत गरेका छन्। मुख्यमन्त्री बनेपछि श्री अधिकारीको यो दार्जीलिङ पहाड़को पहिलो भ्रमण हो। उहाँले खरसाङको मन्टिभियट खेल मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्नुभयो। उहाँले देशको सुरक्षा व्यवस्था कायम राख्न दार्जीलिङका गोर्खाहरूको त्याग र बलिदानको प्रशंसा गर्नुभयो। उहाँले स्वतन्त्रता सेनानी मेजर दुर्गा मल्ललाई स्मरण गर्नुभयो। यस अवधि उहाँले अब डबल इन्जिनको सरकारले पहाड़का विकासको मार्ग प्रशस्त गर्ने साथै पहाड़को शिक्षा व्यवस्थालाई सुदृढ बनाउने बताउनुभयो। उहाँले जीटीएमा भएको भ्रष्टाचारको पनि जाँच हुनुपर्ने बताउनुभयो। यस अवसरमा पश्चिम बंगालका गृह तथा पहाड़ी मामिला मन्त्री श्री निशित प्रमाणिक, गृह तथा पहाड़ी मामिला राज्यमन्त्री विशाल लामा, राज्यसभा सांसद तथा पूर्व विदेश सचिव हर्षवर्धन श्रृङ्ला, दार्जीलिङका लोकसभा सांसद राजु विष्ट, गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङ, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ सहित पहाड़का भाजपा विधायक सोनाम लामा, भरत छेत्री, नोमन राई र भाजपा अधिकारीहरू सहित ठूलो संख्यामा पार्टी कार्यकर्ता र आम जनता उपस्थित थिए। एक अन्य कार्यक्रममा श्री अधिकारीले गोथल्स ग्राउण्डमा आयुष्मान भारत कार्ड, लक्ष्मी भण्डार र अन्य योजनाहरू जस्ता विभिन्न राज्य र केन्द्र सरकारका योजनाहरूका लाभार्थीहरूलाई लाभ हस्तान्तरण गर्नुहुनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले विविध संस्कृतिहरू र भौगोलिक परिस्थितिहरूका बावजुद पनि विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको भारत बढ्दो जनसहभागिताका माध्यमबाट स्वतन्त्रतापछि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा देखा परेको बताउनुभयो। नयाँ दिल्लीमा आयोजित विकसित भारत युवा संसद 2026 सहभागीहरूलाई सम्बोधन गर्दै श्री बिरलाले लोकतन्त्र देशको कार्य संस्कृति र विचार प्रक्रियाको अभिन्न अङ्ग रहेको बताउनुभयो। लोकसभा अध्यक्ष विकसित भारतको लक्ष्य प्राप्त गर्न लोकतन्त्रमा सक्रिय र समावेशी सहभागिता आवश्यक रहेको बताउनुभयो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नेट यूजी पुनर्परीक्षा 2026 निम्ति प्रवेश पत्रक डाउनलोड गर्ने सुविधा शुरू भएको 24 घण्टाभित्र नै 10 लाख भन्दा अधिक उम्मेद्वारहरूले आफ्नो प्रवेश पत्रक डाउनलोड गरेको बताएको छ। एजेन्सीले सबै उम्मेद्वारहरूका लागि सुगम पहुँच सुनिश्चित गर्नका निम्ति उसको टिमले सर्भरमा लोडको लगातार निगरानी गरिरहेको पनि बताएको छ। एजेन्सीले यो पनि आश्वासन दिएको छ सबै उम्मेद्वारहरूलाई परीक्षाभन्दा पहिले समयमा नै प्रवेश पत्रक मिल्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज पछिल्लो दशकमा देशभरिमा बुनियादी ढाँचामा सुधारको काम रेकर्ड स्तरमा भएको बताउनु भएको छ। सोसियल मिडियामा माइजिओभी एक रिपोस्ट साझा गर्नुहुँदै श्री मोदीले सरकार विकसित भारतको परिकल्पनालाई साकार बनाउन आउँदो पीढ़ीको अवसंरचना तयार गर्न प्रतिबद्ध रहेको बताउनुभयो। माई गोभ पोस्टमा विगत 12 वर्षहरूमा देशको बुनियादी ढाँचामा आएको बदलावको उल्लेख गरिएको छ। यो बदलावले आवागमन तीव्र भएको छ, लजिस्टिक्स सुदृढ भएको छ अनि विकासको नयाँ मार्गहरू खुलेका छन्। पोस्टमा भनिएको छ कि राम्रो कनेक्टिभिटीले दूरी घटाएको छ, अवसरहरू बढाएको छ र समृद्ध भारतको जग बलियो बनाएको छ। सर्वोच्च न्यायालयले भारतीय विशिष्ट पहिचान प्राधिकरणद्वारा जारी गरेको आधार कार्डलाई नागरिकता, निवास स्थान र आवासीय ठेगानाको प्रमाणको रूपमा दुरूपयोग भइरहेको आरोप लगाएको एक याचिकामा आज केन्द्र र राज्यहरूबाट जवाब मागेको छ। याचिकामा यसको प्रयोग पहिचान सत्यापनसम्म सीमित राख्नुपर्ने निर्देशको माग गरिएको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति वी मोहनाको पीठले केन्द्र र सबै राज्य तथा केन्द्र शासित प्रदेशहरूलाई नोटिस जारी गरेको याचिकामा फारम 6 अन्तर्गत अवस्थित सत्यापन तन्त्र अपर्याप्त रहेको र उचित सहयोग दस्तावेजहरू बिना पनि व्यक्तिहरूलाई चुनावी डाटाबेसमा सामेल गर्न अनुमति दिने तर्क गरिएको छ। भारतले चेतावनी दिएको छ कि यदि संयुक्त राष्ट्र सुरक्षा परिषदको विस्तार केवल अस्थायी सदस्यतामा सीमित रह्यो भने सुधार गर्ने प्रयासहरू विफल हुन सक्छन्। संयुक्त राष्ट्रमा भारतका स्थायी प्रतिनिधि हरिश पर्वथानेनीले सुरक्षा परिषद सुधारहरू सम्बन्धी अन्तर सरकारी विचार विमर्श बैठकमा यो कुरा बताउनुभयो। ओमनको तटमा भएको एक दुःखद समुद्री घटनापछि एमटी सेटल बेलो जहाजका चालक दलका 21 भारतीय सदस्य सुरक्षित रूपमा घर फर्किएका छन्। ओमानको मस्कट स्थित भारतीय दूतावासले आज बताएको छ राजदूतले उद्धार गरिएका चालक दलका सदस्यहरूसित उनीहरूको प्रस्थान गर्नुअघि भेट गर्नुभयो र शुभकामना दिँदै यस कठिन परिस्थितिमा उनीहरूको धैर्य र दृढताको प्रशंसा गर्नुभयो। मौसम विभागले आइतबारसम्म अरुणाचल प्रदेश, असम, मेघालय, पश्चिम बंगालका हिमालयको तराई क्षेत्र र सिक्किमका केही स्थानहरूमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। विभागले शुक्रबारसम्म तामिलनाडु, पुडुचेरी र कराईकलमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ भने बिहार, केरला र माहेमा आज दिनभरि भारी वर्षा हुने अनुमान गरेको छ। मौसम विभागले आज दिल्ली, चण्डीगढ, हरियाणा, पंजाब, हिमाचल प्रदेश, भित्री कर्नाटक, जम्मू कश्मीर र लद्दाख, झारखण्ड, मध्यप्रदेश र महाराष्ट्रमा 50 किलोमिटर प्रति घण्टाको गतिमा हावा हुन्दरी र बिजुली चम्किने सम्भावना रहेको बताएको छ। यसैबीच मौसम विभागले आज पश्चिमी राजस्थानका लागि केही स्थानहरूमा धुलोयुक्त आधीका लागि अरेन्ज अलर्ट जारी गरेको छ। विभागले भोलिसम्म विदर्भ र तेलेङ्गानाका केही भागहरूमा लूको अवस्था रहने अनुमान गरेको छ। विभागले भोलिसम्म कोकण, गोवा, मध्य महाराष्ट्र, मराठवाडा र उडिसाका केही ठाउँहरूमा तातो र आर्द्र मौसम रहने अनुमान व्यक्त गरेको छ। श्रीलंकामा जारी एक दिवसीय क्रिकेट त्रिकोणीय श्रृङ्खलाका लागि इण्डिया ए टिमका फास्ट बोलर अशोक शर्मालाई चोटिल युद्धवीर सिंहको स्थानमा सामेल गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सेक मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको स्लोभाकियाको भ्रमणले भारत र स्लोभाकिया बीच द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने बताउनुभयो। स्लोभाकियाको भ्रमण पूरा गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्स प्रस्थान गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीले खरसाङको मन्टिभियट खेल मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्नुभयो। मुख्यमन्त्री बनेपछि श्री अधिकारीको यो दार्जीलिङ पहाड़को पहिलो भ्रमण हो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नीट यूजी पुनर्परीक्षा 2026 निम्ति प्रवेश प्रवेश पत्रक डाउनलोड गर्ने सुविधा शुरू भएको 24 घण्टाभित्र नै 10 लाखभन्दा अधिक उम्मेद्वारहरूले आफ्नो प्रवेश पत्रक डाउनलोड गरेको बताएको छ अनि मौसम विभागले आठबारसम्म अरुणाचल प्रदेश असम मेघालय पश्चिम बंगालको हिमालयको तराई क्षेत्र र सिक्किमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: समाचारपछि अब श्रोतालाई सुनाउन लागिरहेछौ लोकगीत बालकुमार घिमिरेको स्वरमा।

पर दोब्बर गर्न सहमत। आलेख, विदेश सेवा डेस्क, एनएसडी, आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले जुन 14, 2026 नाइसको भिल्ला क्यारिलोसमा फ्रान्सका राष्ट्रपति श्री इमान्युएल माक्रोनसँग द्विपक्षीय वार्ता गर्नुभयो। यस वर्षको सुरुवातमा भारत फ्रान्स सम्बन्ध विशेष विश्वव्यापी रणनीतिक साझेदारीको स्तरमा दुई नेताहरू बीचको यो पहिलो भेट थियो। दुई नेताहरूले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा विस्तृत रूपमा छलफल गरे। दुई नेताहरूले सबै क्षेत्रहरूमा बढ्दो द्विपक्षीय रक्षा सहयोगप्रति सन्तुष्ट व्यक्त गरे। यसका साथै रक्षा प्लेटफर्महरू र उन्नत प्रविधिहरूको सह डिजाइन, सह विकास र सह उत्पादनमा ध्यान केन्द्रित गरेर यसलाई अझ तीव्र पार्न सहमत भए। दुई नेताहरूले अन्तरिक्ष क्षेत्रमा सहयोगको समृद्ध विरासतलाई उल्लेख गर्दै मानव अन्तरिक्ष उडान र अन्तरिक्ष परिस्थितिगत जागरूकतामा सहकार्यको बारेमा छलफल गरे। यसै क्रममा अन्तरिक्षमा निजी क्षेत्रको सहकार्य बढाउने तरिकाहरूबारे पनि छलफल भयो। नागरिक आणविक ऊर्जामा दुई नेताहरूले भारतको शान्ति ऐनले सहयोगका लागि नयाँ अवसरहरू सृजना गर्ने कुरा उल्लेख गरे, जसमा साना र उन्नत मोड्युल रियाक्टरहरू समावेश छन्। दुई नेताहरूले आर्थिक वृद्धि, प्रविधि र नवप्रवर्धन, प्रतिभा गतिशीलता र जनजन र सांस्कृतिक आदान प्रदानको क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई सुदृढ र विविधीकरण गर्न ठोस विचारहरू पनि साझा गरे। यसै सन्दर्भमा उनीहरूले द्विपक्षीय व्यापारमा निरन्तर वृद्धि भएको उल्लेख गरे र 5 वर्षभित्र यसलाई दोब्बर बनाउन उच्च स्तरीय संयन्त्र स्थापना गर्न सहमत भए। छलफलमा भारत EU मुक्त व्यापार सम्झौताको प्रारम्भिक कार्यान्वयनको लागि आह्वान गरियो, जसले द्विपक्षीय व्यापार र लगानी बढाउन एक अद्वितीय अवसर प्रदान गर्दछ। भारत र फ्रान्सले नवप्रवर्तन रोडम्याप 2030 अपनाएर आर्थिक सुरक्षामा संवाद पनि सुरु गरे। प्रधानमन्त्री मोदी र राष्ट्रपति माक्रोनले दुवै देशका जनताका लागि थप अवसरहरू सृजना गर्न र अन्तर्राष्ट्रिय शान्ति, स्थिरता र समृद्धिलाई अगाडि बढाउन भारत फ्रान्स विशेष विश्वव्यापी रणनीतिक साझेदारीको महत्व दोहोर्याए। यसअघि श्री मोदी र श्री माक्रोनले संयुक्त रूपमा नाइसको पलाइस डेस एक्सपोजिसनमा इन्डिया इनोभेट्स 2026 उद्घाटन गरे। इन्डिया इनोभेट्सले ग्लोबल इनोभेसन फन्ड र फुटप्रिन्टसँगै भारतीय गहन प्रविधि स्टार्टअपहरू, नवप्रवर्तकहरू, अनुसन्धानकर्ताहरू र लगानीकर्ताहरूलाई एकसाथ ल्याउँदछ। यसमा विश्वव्यापी महत्त्वका 13 प्रमुख प्रविधि स्तम्भहरूमा 120 स्टार्टअपहरू र 20 बढी उत्कृष्ट संस्थानहरू समावेश छन्। विश्वभरिका 350 बढी शीर्ष लगानीकर्ता र उद्यम पुँजीपतिहरू पनि यस कार्यक्रममा भाग लिइरहेका छन्। प्रधानमन्त्रीले उल्लेख गरे अनुसार भारत र फ्रान्स दुवै विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बलियो साझेदार भएका छन्। यस सम्बन्धमा उहाँले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन जस्ता भारत फ्रान्स पहलहरू साथै कृत्रिम बुद्धिमत्ता र इन्डो पेसिफिकमा स्थिरता र सुरक्षामा जोड दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, इन्डिया इनोभेट्सले विश्वव्यापी हितका लागि काम गर्ने साझा संकल्पमा अर्को कोसे ढुङ्गाको प्रतिनिधित्व गर्दछ। भारतमा भएको स्टार्टअप क्रान्तिलाई उल्लेख गर्दै प्रधानमन्त्रीले ग्रामीण विकासका लागि AI र उपग्रह प्रविधि, दिगो जीवनयापनका लागि उन्नत उत्पादन, हरियो हाइड्रोजन, ब्याट्री प्रविधि र स्वच्छ विकासको लागि विद्युतीय गतिशीलताको रूपान्तरणकारी सम्भावनालाई जोड दिनुभयो। श्री मोदीले डिजिटल युगमा चलिरहेको प्राविधिक क्रान्तिले मानवताका लागि नयाँ अवसरहरू प्रदान गर्ने बताउनुभयो। यसै सम्बन्धमा उहाँले इन्डिया इनोभेट्समा भेला भएका नवप्रवर्तकहरू, लगानीकर्ताहरू र उद्यमीहरूलाई भरपर्दो समावेशी र मानवतामा केन्द्रित प्रविधिहरू विकास गर्न अपिल गर्नुभयो। आफ्नो युरोपेली भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदी स्लोभाकियाका प्रधानमन्त्री श्री रोबर्ट फिकोको निमन्त्रणामा स्लोभाक गणराज्यको ब्लाटिस्लाभा पुग्नुभयो। स्लोभाकिया स्वतन्त्र भएपछि भारतीय प्रधानमन्त्रीको स्लोभाकियाको यो पहिलो आधिकारिक भ्रमण हो। श्री मोदीले प्रधानमन्त्री फिकोसँग वार्ता गर्नुहुनेछ र सहयोगका लागि नयाँ मार्गहरू अन्वेषण गर्नुहुनेछ। प्रधानमन्त्रीले भन्नुभयो, यो भ्रमणले भारत स्लोभाकिया सम्बन्धलाई गहिरो बनाउने र सहयोगका नयाँ मार्गहरू अन्वेषण गर्ने अवसर प्रदान गर्दछ।

श्रोता, समय यस बेला अपराह्न 3 बज्यो। अब हजुरहरूको मनोरञ्जन हेतु लिएर आएका छौँ विविध हिन्दी चलचित्रका गीतहरू। प्रथममा राखिरहेछौँ बबी चलचित्रबाट शैलेन्द्र सिंहको स्वरलाई, संगीत लक्ष्मीकान्त प्यारेलालको, अनि शब्द रहेको छ आनन्द बक्सीको।

लक्ष्मीकान्त प्यारेलालको संगीत आनन्द बक्सीको शब्द रचनामा अब राखिरहेछौँ कार्यक्रमको अघिल्लो प्रस्तुति सरगम चलचित्रबाट युगल लावत छ लता मङ्गेशकर अनि मोहम्मद रफीको

साहिर को संगीत लता मङ्गेशकर अनि किशोर कुमारको युगल आवाजमा राखिरहेछौँ कार्यक्रमको अन्तिम प्रस्तुति कवि कवि चलचित्रबाट।

0: फिल्म संगीतको प्रस्तुति अहिलेलाई भने यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणीको नेपाली प्रसारणबाट बोलिरहेछौँ, अब पनि सुनाइरहेछौँ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। आसामको मोरिगाउँ जिल्लाको मयुङ क्षेत्रमा 14 वर्षीय बालिकामाथि सामूहिक दुष्कर्मको घटना प्रकाशमा आएको छ। आज पुलिसबाट प्राप्त जानकारी अनुसार इनामुल हुसेन, अली हुसेन र अबिदुल्लाले 14 वर्षीय बालिकालाई पसलबाट कारमा अपहरण गरेर दुष्कर्म गरेका थिए। घटनाको जानकारी पाएपछि पुलिसले नाबालिग बालिकालाई उद्धार गरी उपचारको लागि अस्पताल भर्ना गरेको थियो। यस घटनामा अबिदुल्लालाई पक्राउ गरिएको छ। पुलिसले यस घटनामा संलग्न इनामुल हुसेन र अली हुसेनको सक्रियतापूर्वक खोजी गरिरहेको छ। यस सम्बन्धमा पुलिसले एफआईआर दर्ता गरेको छ र पक्राउ परेका अभियुक्तहरूसँग गहन सोधपुछ गरिरहेको छ। आसाम प्रदेशले 15 जुनदेखि 5 जुलाईसम्म राज्यभरका 353 मण्डलहरूमा व्यापक प्रशिक्षण शिविर आयोजना गर्ने घोषणा गरेको छ। प्रदेश पार्टी प्रवक्ता रञ्जीव कुमार शर्माले हिज अटल बिहारी वाजपेयी भवनमा आयोजित पत्रकार सम्मेलनमा यस अभियानमा 3 लाखभन्दा बढी कार्यकर्ताहरू भाग लिने र पार्टीको विचारधारा, संगठनात्मक संरचना, सुशासन, सामाजिक सञ्जाल प्रयोग र जनसम्पर्कसँग सम्बन्धित विभिन्न विषयहरूमा तालिम दिइने बताउनुभयो। उहाँले भन्नुभयो, भाजपाको नियमित प्रशिक्षण परम्पराले कार्यकर्ताहरूलाई उनीहरूको राजनैतिक र सामाजिक जिम्मेवारीहरू निर्वाह गर्न सक्षम गर्दछ। प्रशिक्षण शिविरहरूले आसामको ग्रामीण सामाजिक आर्थिक परिदृश्य र जमिनी तहका मुद्दाहरूमा पनि छलफल गर्नेछन्। आसामका स्वास्थ्य परिवार कल्याण र चिकित्सा शिक्षा तथा अनुसन्धान मन्त्री अशोक सिंघलले हिज आसाम सचिवालयमा विभाग अन्तर्गतका विभिन्न संस्था र परियोजनाहरूको प्रगतिको समीक्षा गर्न उच्च स्तरीय बैठक गर्नुभयो। बैठकमा श्रीमन्त शंकर देवले स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक तथा अनुसन्धान गतिविधिहरू, राज्यका मेडिकल कलेजहरूमा चलिरहेको पूर्वाधार विकास परियोजनाहरू, संकाय र कर्मचारी भर्ती र चिकित्सा शिक्षाको गुणस्तर सुधार सम्बन्धी मुद्दाहरूमा छलफल गरियो। अटल अमृत अभियान, अस्पताल निर्माण परियोजनाहरू, क्यान्सर उपचार सेवाहरूको विस्तार, स्वास्थ्य क्षेत्रमा नवप्रवर्तन र आयुष संस्थाहरूको कार्यप्रणालीको पनि समीक्षा गर्नुभयो। मन्त्री श्री सिंहले अधिकारीहरूलाई निर्धारित समय सीमाभित्र सबै परियोजनाहरू सम्पन्न गर्न, स्वास्थ्य सेवाहरूमा थप सुधार गर्न, विभागहरू बीच समन्वय बढाउन र चिकित्सा शिक्षाको गुणस्तर सुधार गर्न निर्देशन दिनुभयो। बैठकमा वरिष्ठ विभाग अधिकारीहरू र विभिन्न संस्थाका प्रमुखहरू उपस्थित थिए। नागाल्यान्डमा जनगणना 2027 को पहिलो चरण आजबाट सुरु हुँदैछ। प्रधानमन्त्री नेफ्यूरियोले नागरिकहरूलाई स्वगणना प्रक्रियामा भाग लिन आग्रह गर्नुभयो। श्री रियोलले सुधार, प्रभावकारी शासन र नीति निर्माणको लागि सही जनगणना तथ्याङ्क धेरै महत्वपूर्ण रहेको बताउनुभयो। मणिपुरको काङपोक्पी जिल्लामा हिज भएको गोलीबारी घटनामा घाइते भएका 3 कुकी पुरुषहरूलाई उपचारको लागि अस्पताल ल्याइएपछि रिजनल इन्स्टिट्युट अफ मेडिकल साइन्स रिम्समा स्थिति तनावपूर्ण बनेको थियो। विरोध बिस्तारै बढ्दै गयो। सुरक्षा बलहरूले भीड़लाई नियन्त्रण गर्न आश्रु ग्यास प्रयोग गर्न बाध्य भए। प्राप्त जानकारी अनुसार काङपोक्पी जिल्लाको लेइलुन वेफे र कोन्साखुल गाउँ नजिकै भएको कथित गोलीबारीबाट घाइते भएका 3 जनालाई विशेष उपचारको लागि रिम्समा भर्ना गरिएको थियो। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले अरुणाचल क्रिश्चियन फोरमसँग बैठक आयोजना गर्नुभयो। बैठकपछि मुख्यमन्त्रीले अरुणाचल क्रिश्चियन फोरमका नवनिर्वाचित केन्द्रीय कार्यकारिणी सदस्यहरूसँगको आजको बैठक सकारात्मक र फलदायी भएको बताउनुभयो। बैठक अरुणाचल प्रदेश धर्म स्वतन्त्रता ऐन AFRA 1978 लागि मस्यौदा नियमहरूमा केन्द्रित थियो। उहाँले सरकारको मुख्य प्राथमिकता सधैँ शान्ति, सद्भाव र प्रगति हुने बताउनुभयो। उहाँले भन्नुभयो, सुन्दर राज्यमा कुनै पनि धार्मिक समुदायले कहिले पनि दुखित, एक्लो वा अलग्गिएको महसुस गर्नुहुँदैन। यस सकारात्मक विकासलाई ध्यानमा राख्दै अरुणाचल क्रिश्चियन फोरमले 18 जुनमा हुने विशाल सवारी साधन ऱ्याली स्थगित गर्ने निर्णय गरेको छ। मौसम विभागले आइतबारसम्म अरुणाचल प्रदेश, आसाम, मेघालय पश्चिम बंगालको हिमालयको तराई क्षेत्र र सिक्किमका केही स्थानमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। विभागले शुक्रबारसम्म तमिलनाडु पुडुचेरी र कराईकलमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। यसका साथै समाचार पूरा भयो। अब 3:45 मा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। आधुनिक गीतका सुमधुर धुनहरू र लोकगीतमा समेटिएको हाम्रो मौलिक सांस्कृतिक परम्परा र जीवनशैलीको अनुपम सङ्गम लिएर उपस्थित भइसकेकी छु म उद्घोषिका दिपा कार्यक्रम गीत सङ्गीतमा। त सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा हार्दिक स्वागत जनाउँदै अब कार्यक्रमको प्रथम प्रस्तुति राखिरहेछौँ किशोर कालीकोटेको सङ्गीत अनि शब्द रचनामा स्वर्ष लमु भुटिया अनि साथीहरूको।

श्रोता अब पालो भएको छ लोकगीत सुनाउने। सेलो नेपाली लोक संगीतको एक लोकप्रिय शैली, विशेष गरी तामाङ समुदायमा प्रचलित यो लोकगीत ढोलक, डम्फू, मादल जस्ता बाजाहरूको तालमा गाइने गरिन्छ। ताउन श्रोता सुनौ यस्तै लोकभाका डाक्टर भानु गौतमको स्वरमा।

श्रोता, नेपाली लोक संगीतको आत्मा गाउँघरको धड्कन र हर्ष उल्लासको प्रतीक हो मादल। लोकपाकाको मिठास बोकेको मादल केवल बाजा मात्र होइन, यो नेपाली जनजीवनको भावना, परम्परा र पहिचानको अभिन्न अङ्ग हो। त अब प्रस्तुत छ मादलको लयमा सजिएको नेपाली लोकगीत भानु गौतमको स्वरमा, संगीत किरण छेत्रीको।

श्रोता, हामी कार्यक्रम गीत संगीतको अन्त्यतिर आइसकेका छौँ र कार्यक्रमको अन्तमा राखिरहेछौँ। बिछोड सम्झना र बितेका क्षणहरूको भावनात्मक अनुभूति बोकेको मनचुने आधुनिक गीत योन्देन भुटियाको स्वरमा, संगीत कमल उपासक अनि शब्द रचना रहेको छ श्याम थापाको।

0: श्रोता, अबको समय हो समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ फ्रान्सको एभियनमा आयोजित G7 शिखर सम्मेलनमा भाग लिनुहुनेछ। प्रधानमन्त्री मोदीले ब्रातिस्लावामा वाराणसी प्रदर्शनीको प्रशंसा गर्नुभयो। वहाँले सम्बन्धलाई सुदृढ पार्ने कला र संस्कृतिको भूमिकामा जोड़ दिनुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री चिया श्रमिक योजना बमोजिम, दार्जीलिङ पहाड़ तथा तराई डुवर्सका बन्द 25 चिया बगानहरू खोलिने प्रतिबद्ध व्यक्त गर्नुभएको छ। नीट यूजी पुनः परीक्षा अघि सरकारले सोशियल मीडिया प्लेटफर्म टेलिग्राममा 22 जूनसम्म प्रतिबन्ध लगाएको छ। सन्देश सम्पादन सुविधा 30 जून

0: सम्म बन्द रहनेछ। भारतले भनेको छ राष्ट्रसंघ सुरक्षा परिषदको विस्तार अस्थायी सदस्यतासम्म सीमित गरियो भने यसमा सुधारको प्रयास विफल हुन सक्नेछ र भारतले महिला एफआईएच नेशन्स कप हकी टुर्नामेन्टमा जापानलाई पराजित गरी सेमी फाइनलमा प्रवेश गरेको छ। अब समाचार विस्तारमा। फ्रान्सको एभिया शहरमा 52 G7 शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा विश्वका अग्रणी अर्थतन्त्रका नेताहरूले प्रमुख अन्तर्राष्ट्रिय चुनौतीहरूबारे छलफल गरिरहेका छन्। G7 शिखर सम्मेलन अन्तर्राष्ट्रिय मञ्च हो जुन हरेक वर्ष क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र अमेरिका जस्ता G7 सदस्य देशका नेताहरूका लागि आयोजित गरिन्छ। प्रधानमन्त्री नरेन्द्र मोदी G7 शिखर सम्मेलनमा भाग लिन आज फ्रान्सको एभियो पुग्नुहुनेछ। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले प्रधानमन्त्री मोदीको औपचारिक स्वागत गर्नुहुनेछ। यसपछि श्री मोदी एक उच्चस्तरीय कार्यसत्रमा भाग लिनुहुनेछ। सत्रको विषय नयाँ साझेदारी निर्माण र अन्तर्राष्ट्रिय एकजुटता पुनर्स्थापित गर्न रहेको छ। सत्रमा G7 र साझेदार देशहरूका नेताहरू साथै विश्व ब्याङ्क र अफ्रिकी विकास ब्याङ्कका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। शिखर सम्मेलनको बेला प्रधानमन्त्रीको धेरै व्यस्त कार्यक्रम रहनेछ। उहाँले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, ब्रिटेनका प्रधानमन्त्री किर स्टार्मर र संयुक्त अरब अमिरातका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नायनसित द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। त्यसै राति उहाँ फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले आयोजना गरेको भोजमा सहभागी हुनुहुनेछ। शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री मोदीको भोलि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसित बैठक प्रस्तावित छ। दुवै नेताबीच विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो स्लोभाकियाको ब्रातिस्लावामा स्थित राष्ट्रपति भवनमा आयोजित वाराणसी केन्द्रित प्रदर्शनीमा भन्नुभयो कला र संस्कृतिमा मानिसहरूलाई नजिक ल्याउने शक्ति रहेको छ। यस प्रदर्शनीमा स्लोभाकियाको कलाकारहरूका कृतिहरू पनि सामेल थिए। प्रधानमन्त्री मोदीले यसलाई ब्रातिस्लोवादेखि बनारसको जुडाउ बताउँदै स्लोभाकियाका कलाकारहरूद्वारा वाराणसीको रचनात्मक प्रस्तुतिको सराहना गर्नुभयो। स्लोभाकियाको भ्रमणको समापनमा श्री मोदीले सोशल मीडिया पोस्टमा भन्नुभएको छ दुवै देशबीच मजबूत व्यापारिक सम्बन्धबाट युवाहरूलाई धेरै लाभ हुनेछ। उहाँले स्लोभाकियाको सरकार र मानिसहरूबाट प्राप्त स्नेहको लागि आभार व्यक्त गर्नका साथै स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिट्सोलाई धन्यवाद दिनुभयो। यसअघि स्लोभाकियाका राष्ट्रपति पिटर पेलेग्रिनीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान अर्डर अफ द व्हाइट डबल क्रस फर्स्ट क्लासले सम्मानित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले यसका लागि स्लोभाकियाको सरकार र जनताप्रति आभार व्यक्त गर्नुभएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी बागडोग्रा विमानस्थलबाट सड़क मार्ग हुँदै खरसाङको मन्टिभियट खेल मैदानमा आइपुग्नुभयो। आज भाजपा, उसका सहयोगीहरू र विभिन्न संस्थाहरूले दार्जीलिङ पहाड़मा उहाँलाई न्यानो र भव्य स्वागत गरेका छन्। मुख्यमन्त्री बनेपछि श्री अधिकारीको यो दार्जीलिङ पहाड़को पहिलो भ्रमण हो। उहाँले खरसाङको मन्टिभियट खेल मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्दै हुनुहुन्छ। देशको सुरक्षा व्यवस्था कायम राख्न दार्जीलिङको गोर्खाहरूको त्याग र बलिदानको प्रशंसा गर्नुभयो। उहाँले स्वतन्त्र सेनानी मेजर दुर्गा मल्ललाई स्मरण गर्नुभयो। मुख्यमन्त्रीले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीए भएको भ्रष्टाचारको जाँच गरिने तथा भ्रष्टाचारीहरूलाई जेल हालिने बताउनुभयो। उहाँले दार्जीलिङ पहाड़को विकासका लागि कम समय तथा दीर्घ समकालीन विकास योजना तयार पारिने बताउनुभयो। उहाँले प्रधानमन्त्री चिया श्रमिक योजना बमोजिम, दार्जीलिङ पहाड़ तथा तराई डुवर्सका बन्द 25 चिया बगानहरूलाई खोलिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसका लागि केन्द्र सरकारले 330 करोड़ रुपियाँ आवंटित गरेको उहाँले बताउनुभयो। उहाँले पहाड़सहित उत्तर बंगालको समग्र विकासका लागि यहाँका बाटोघाटो, राजमार्गहरूको विकास र विस्तारमा तीव्र गतिमा गरिने बताउनुभयो। उहाँले प्रधानमन्त्री आयुष्मान भारत योजनाको लाभ राज्यको अन्नपूर्ण भण्डार, युवा साथी योजना बमोजिम, शिक्षित बेरोजगार युवाहरूलाई मासिक भत्ता दिने बताउनुभयो। 21 जुनमा निर्धारित राष्ट्रिय प्रवेश तथा पात्रता परीक्षा नीट युजी 2026 को पुनः परीक्षालाई ध्यानमा राख्दै सरकारले 22 जुनसम्म टेलिग्राम एपमा अनलाइन सन्देश पठाउन प्रतिबन्ध लगाएको छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले सीमित र निश्चित अवधिको लागि टेलिग्राम एक्सेसमा प्रतिबन्ध लगाउने इलेक्ट्रोनिकी एवं सूचना प्रौद्योगिकी मन्त्रालयको निर्णयको स्वागत गरेको छ। एनटीएले यो प्रतिबन्ध नीट युजी 2026को पुनः परीक्षाको दिनसम्म र त्यसको लगत्तै लागू हुने बताएको छ। एजेन्सीले टेलिग्रामलाई 30 तारिकसम्ममा पहिले नै पोस्ट गरिएका सन्देशहरू सम्पादन गर्ने सुविधा बन्द गर्न पनि निर्देश दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल एक्स एट एआईआर न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सर्वोच्च न्यायालयले भारतीय विशिष्ट पहिचान प्राधिकरणद्वारा जारी गरिएको आधार कार्डलाई नागरिकता निवास स्थान र आवासीय ठेगानाको प्रमाणको रूपमा दुरुपयोग भइरहेको आरोप लगाएको एक याचिकामा केन्द्र र राज्यहरूबाट जवाफ मागेको छ। याचिकामा यसको प्रयोग पहिचान सत्यापनसम्म सीमित राखिनुपर्ने निर्देशको माग गरिएको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति वी मोहन्नाको पीठले केन्द्र र सबै राज्य तथा केन्द्र शासित प्रदेशहरूलाई नोटिस जारी गरेको छ। सरकारले औषधि नियम 1945 संशोधन अधिसूचित गरेको छ। यसमा साना गाउँहरूमा खोकीको सिरपको बिक्रीमा दिइएको छुट फिर्ता लिएको छ। अब साना गाउँहरूमा खोकीको सिरपको बिक्री र वितरण केवल विधिवत लाइसेन्स प्राप्त फार्मेसीहरूको माध्यमले मात्र गरिनेछ। सुन्नुहोस् एक रिपोर्ट।
1: स्वास्थ्य एवं परिवार कल्याण मंत्रालय ने एक अधिसूचना जारी कर कहा है कि औषधि नियमों के अनुसूची के में दवाओं के वर्ग शीर्षक के अंतर्गत शामिल सिरप शब्द को हटा दिया गया है। सिरप शब्द हटाए जाने के बाद अब खांसी के सिरप को इस छूट का लाभ नहीं मिलेगा। इससे पहले 1000 से कम आबादी वाले ग्रामीण क्षेत्रों में खांसी के सिरप की बिक्री को लाइसेंस संबंधी प्रावधानों से छूट मिली हुई थी। यह संशोधन सिरप आधारित औषधियों पर नियामकीय निगरानी को और सुदृढ़ करने तथा छूट संबंधी व्यवस्था को वर्तमान जन स्वास्थ्य और सुरक्षा आवश्यकताओं के रूप बनाने के उद्देश्य से किया गया है। आनंद कुमार, आकाशवाणी समाचार, दिल्ली।
0: भारतले चेतावनी दिँदै भनेको छ, यदि राष्ट्रसङ्घ सुरक्षा परिषदको विस्तार केवल अस्थायी सदस्यतासम्म मात्र सीमित रह्यो भने सुधार गर्ने प्रयास विफल हुन सक्छ। राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि पी हरीश पर्वतानेनीले सुरक्षा परिषदमा सुधार सम्बन्धी अन्तर सरकारी परामर्श बैठकमा यो कुरा बताउनु भएको हो।
2: यदि संयुक्त राष्ट्र सुरक्षा परिषद में सुधार सिर्फ अस्थायी सदस्य देशों के विस्तार तक ही सीमित रहता है तो ये सुधार अधूरे और नाकाम साबित होंगे। इससे मौजूदा 5 स्थायी सदस्यों की निर्णय लेने की शक्ति संरचना में कोई बुनियादी बदलाव नहीं आएगा। सुरक्षा परिषद और सदस्य देश लंबे समय से सार्थक सुधारों का इंतजार कर रहे हैं।
0: महिला हकीमा भारत न्यूजील्याण्डमा आयोजित एफआईएच हकी नेसन्स कपको सेमी फाइनलमा प्रवेश गरेको छ। पुल एको आफ्नो दोस्रो म्याचमा भारतले जापानलाई 2-1 पराजित गरेको छ। कप्तान सलिमा टेटे र लाल रेस्मी यामीले भारतको तर्फबाट महत्वपूर्ण गोल गरे। बिहिबार भारतको सामना उरुग्वेसित हुनेछ भने जापान र अमेरिका पुल एबाट दोस्रो सेमिफाइनल स्थानका लागि खेल्नेछन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ फ्रान्सको एभियनमा आयोजित G7 शिखर सम्मेलनमा भाग लिनुहुनेछ। प्रधानमन्त्री मोदीले ब्रातिस्लावामा वाराणसी प्रदर्शनीको प्रशंसा गर्नुभयो। उहाँले सम्बन्धलाई सुदृढ पार्ने कला र संस्कृतिको भूमिकामा जोड दिनुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रधानमन्त्री चिया श्रमिक योजना बमोजिम दार्जीलिङ पहाड़ तथा तराई डुवर्सका बन्द 25 चिया बगानहरू खोलिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ र नीट युजी पुनः परीक्षा अघि सरकारले सोसियल मिडिया प्लेटफर्म टेलिग्राममा 22 जूनसम्म प्रतिबन्ध लगाएको छ। सन्देश सम्पादन सुविधा 30 जूनसम्म बन्द रहनेछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट श्रोताहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो समूह स्वरमा देशभक्ति गीत। समय यस बेला अपराह्न 4 बज्यो। एफएम 103.5 MHz लगायत न्युसन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 102.2 MHzमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम घर संसार।

आदरणीय श्रोताहरू, घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णलाई स्वागत एवं अभिवादन जनाउँदै हाम्रो आजको कार्यक्रम प्रस्तुत गरिरहेछौँ। र श्रोताहरू, हामी सधैँ नै हजुरहरू समक्ष राम्रो राम्रो विषयहरू लिएर नै उपस्थित हुने गर्छौँ भने आजको बसाइमा चाहिँ हामीले अन्धविश्वास कसरी चाहिँ उन्मूलन गर्ने भनौँ। अब हामी कतिजना चाहिँ अब पुरानो विचारहरू मानिरहेका हुन्छौँ र अन्धविश्वासलाई नै हामी लिएर हेरिरहेका हुन्छौँ, तर आजको यो वैज्ञानिक युगमा पनि हामी अन्धविश्वासमा रहनु चाहिँ अब मलाई चाहिँ के लाग्छ भने भूल जस्तो लाग्छ। हुन त कतिवटा कुराहरू अब अन्धविश्वासमै भए पनि कतिवटा कुराहरूको चाहिँ अब हामी फलाफल पाउँछौँ, तर पनि हामीले धेरै चाहिँ अब अन्धविश्वासलाई चाहिँ हामीले लिनु हुँदैन र यसलाई चाहिँ हामीले कस्तो प्रकारले निर्मूल गर्नुपर्ने भन्ने विषयलाई आज हामीले लिएर आएका छौँ। र यस विषयमा बताउनको निम्ति चाहिँ हामीले हाम्रो स्टुडियोमा पाहुना पनि निम्ताएका छौँ, तर पाहुनालाई परिचय गराउन अगाडि चाहिँ हामी हजुरहरू समक्ष एउटा मिठो अनि रमाइलो गीत सुनाएर चाहिँ हाम्रो कार्यक्रम अगाडि बढाउनेछौँ।

0: श्रोताहरूलाई हामीले गीत सुनाइ मनोरञ्जन त गराइहाल्यौँ र अघि नै मैले भनिसकेको छु कि आज हामी अन्धविश्वासको चाहिँ अब उन्मूलन चाहिँ हामीले के कस्तो प्रकारले गर्नुपर्ने भन्ने विषयलाई लिएर आएका छौँ र मैले अघि नै भने कि तपाईँहरूलाई म हाम्रो आजको अतिथिको पनि परिचय गराउनेछु भनेर र आजको अतिथि हुनुहुन्छ निलु गतराज बहिनी र यहाँ पानीघट्टाबाट हुनुहुन्छ बहिनीलाई हाम्रो स्टुडियोमा स्वागत छ बहिनी।
1: हजुर धन्यवाद दिदी नमस्कार।
0: अब तपाईँले नै बताउनुहोस् न हाम्रो श्रोताहरू समक्ष कि अन्धविश्वास चाहिँ हामीले कसरी उन्मूलन गर्नुपर्ने त बहिनी।
1: हजुर हुन्छ दिदी र अन्धविश्वास कसरी उन्मूलन गर्ने पहिला त अन्धविश्वास के हो है हामीले समाजमा के कुरालाई चाहिँ हामी अन्धविश्वासको रूपमा लिन सक्छौँ त्यो कुरा बुझ्ने प्रयास गरौँ
0: र
1: समाजमा विभिन्न प्रकारका विश्वास परम्परा र संस्कृतिहरू प्राचीन समयदेखि चलिआएका छन् र केही विश्वासले राम्रो मार्गमा डोर्याउने काम गर्छ भने केही विश्वास समयसँगै गलत र हानिकारक साबित भएका छन् र प्रमाण तर्क वा वैज्ञानिक आधार बिना कुनै कुरा सत्य विश्वास गर्नु अन्धविश्वास हो र केही अन्धविश्वासका उदाहरणहरू यस प्रकार छन् जस्तै है बिरालोले बाटो काटे अशुभ हुन्छ भन्ने धारणा र राति नङकाट्दा दुर्भाग्य आउँछ भन्ने धारणा र ग्रहण लागेको बेला खाना खानु हुँदैन भन्ने विश्वास है र बोक्सीको आरोप लगाएर महिलामाथि दुर्व्यवहार गर्ने प्रथा त्यस्तै प्रकारले अर्को छ छुवाछुत तथा जातीय भेदभावलाई धार्मिक वा सामाजिक रूपमा उचित ठान्ने सोच त्यस्तै अर्को छ है धामी झाँक्री झारफुकले सबै रोक्ने रोग के हुन्छ निको हुन्छ भन्ने विश्वास र कालो बिरालो वा कागलाई अशुभको संकेत मान्ने चलन आदि जस्ता अन्धविश्वासले व्यक्तिको सोच विकास र सामाजिक प्रगतिमा नकारात्मक असर पार्न सक्छन् र उन्मूलन भनेको कुनै पनि कुरालाई जरादेखि नै उखेल्ने कार्य वा नष्ट पार्ने कार्य हो र त्यसरी अन्धविश्वासलाई कसरी अब उन्मूलन गर्ने हामीले चाहिँ एकदमै आवश्यक देखिन्छ र अन्धविश्वास उन्मूलन गर्ने उपायहरू यस प्रकार रहेका छन् र पहिलो छ शिक्षा र चेतनाको विकास। अन्धविश्वासको उन्मूलन गर्न शिक्षा र चेतनाको विकास चाहिँ अत्यन्तै महत्त्वपूर्ण छ। शिक्षाले सही र गलत छुट्याउने क्षमता प्रदान गर्छ तर कुनै पनि कुरालाई तर्क र प्रमाणका आधारमा मूल्याङ्कन गर्न सिकाउँछ र शिक्षित व्यक्तिले अन्धविश्वासको कारण र प्रभाव बुझ्न सक्छ त्यसबाट बाँच्न सक्षम हुन्छ है र विद्यालय कलेज तथा अन्य शैक्षिक संस्थाहरूले चाहिँ विद्यार्थीहरूमा वैज्ञानिक सोच तार्किक क्षमता र अनुसन्धान गर्ने बानीको विकास गर्नुपर्छ साथै है परिवार र समाजले पनि बाल बालिकालाई सानैदेखि अन्धविश्वास भन्दा सत्य तथ्य र वैज्ञानिक ज्ञानमा विश्वास गर्न प्रेरित गर्नुपर्छ र चेतनाका विकासका लागि विभिन्न चेतनामूलक कार्यक्रम जस्तै गोष्ठी है सेमिनार सडक नाटक रेडियो टेलिभिजन तथा सामाजिक सञ्जालको माध्यमबाट सही सूचना प्रवाह गर्नुपर्छ र यसबाट मानिसहरूले अन्धविश्वासका नकारात्मक प्रभावहरू बारे जानकारी पाउँछन् र त्यसलाई त्याग्न प्रेरित हुनुपर्छ यसरी शिक्षा र चेतनाको विकासले मानिसमा आत्मविश्वास विवेक र वैज्ञानिक दृष्टिकोणको विकास गराई अन्धविश्वास मुक्त समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्याउँछ र त्यस्तै प्रकारले दोस्रो छ है वैज्ञानिक सोचको विकास र हामीले चाहिँ अन्धविश्वासको उन्मूलन गर्नका लागि वैज्ञानिक सोचको के हुन्छ हामीलाई आवश्यक पर्छ र वैज्ञानिक सोच भनेको कुनै पनि घटना समस्या र विश्वासलाई तर्क तथ्य प्रमाण र अन्धविश्वासका आधारमा बुझ्ने र विश्लेषण पार्ने क्षमता हो र वैज्ञानिक सोच भएका व्यक्तिले कुनै पनि कुरालाई अन्धाधुन्ध विश्वास नगरी त्यसको वास्तविक कारण खोज्ने प्रयास गर्दछ र समाजमा वैज्ञानिक सोचको विकास गर्न विद्यालयदेखि नै प्रयोगत्मक शिक्षा अनुसन्धान र तार्किक छलफललाई प्रोत्साहन दिनुपर्छ र मानिसहरूलाई प्राकृतिक घटना रोग व्याधि तथा सामाजिक समस्याहरूको वैज्ञानिक कारणबारे जानकारी गराउनु पर्छ र यसले भूत प्रेत बोक्सी झारफुक तथा अन्य अन्धविश्वासप्रति रहेको गलत धारणा हटाउन मद्दत गर्छ र रेडियो टेलिभिजन पत्र पत्रिका तथा सामाजिक सञ्जाल मार्फत वैज्ञानिक ज्ञान र तथ्यमा आधारित चेतना फैलाउन सकिन्छ साथै हरेक व्यक्तिले सुनेका वा देखेका कुरालाई प्रमाण र तर्कका आधारमा जाँच गर्ने चाहिँ बानी बसाल्नु पर्छ है। यसरी नै अब वैज्ञानिक सोचको विकासले चाहिँ मानिसलाई यथार्थवादी विवेकी र सचेत बनाउँछ तथा अन्धविश्वास मुक्त प्रगतिशील र सभ्य समाज निर्माण गर्न सहयोग मिल्छ।
0: ठिकै भन्नुभयो बहिनी, कुरा काटेको जस्तो कि अब हामीले यो जुन चाहिँ तपाईँले भनेको अनुसार चाहिँ अब जुन चाहिँ हामी अन्धविश्वास भन्छौँ नि, अघि नै तपाईँले भन्नुभयो नि है, अब कालो बिरालोले भन्यो बाटो काट्ने भयो, राति नकाट्नु भन्ने है, यस्तो खालको अन्धविश्वासहरूलाई चाहिँ अब हामी हटाउनुको निम्ति चाहिँ विभिन्न प्रकारको छ नि हाम्रो समाजमा है यस्तो अन्धविश्वासको कुराहरू। तर यो कुराहरूलाई हटाउनुको निम्ति चाहिँ हामीले विशेष गरी अघि तपाईँले भनिहाल्नुभयो हामी मानिस चाहिँ हामी शिक्षित हुनु पर्यो होइन, जुन कुरो छ है त्यो कुरोलाई हामीले अब छलफल नगरी चाहिँ त्यो कुरोलाई चाहिँ हामीले सत्य मान्नु हुँदैन भन्ने कुरा एकदमै साँचो कुरा हो। किनभने अहिले हामी अब वैज्ञानिक युगमा हामी चलिरहेका छौँ है, 21 शताब्दीमा छौँ हामी होइन बहिनी, र यस्तो अन्धविश्वासको कुराहरू यो पुरानो रीतिथितिहरू मान्ने है, अब कतिजनाले त अब पुरानो रीतिरिवाजहरू मान्ने गर्छन्, त्यो पनि अब उनीहरूको अब है परम्परागत अब त्यो छँदैछ होइन, तर पनि हामीले त्यस्तो कुराहरूलाई चाहिँ अब हटाउँदै लानुपर्छ किनभने अब हामी सभ्य समाजमा गनिनु पर्यो नि त होइन बहिनी, किनभने सभ्य समाजमा गनिनु अथवा सभ्य समाजमा एउटा मानिस भएर उभिनुको निम्ति चाहिँ हामीले यस्तो अन्धविश्वासहरू हटाउनु पर्यो अनि पुरानो रीतिथितिलाई चाहिँ हामीले मान्नु चाहिँ पटक्क हुँदैन जस्तो मलाई पनि लाग्छ नि बहिनी
1: होइन। कतिवटा पुराना रीतिथितिहरू चाहिँ समाजलाई अघि बढाउने किसिमका पनि हुन्छन्
0: है,
1: तर कतिवटा रीतिथिति चाहिँ अब मान्नै नसक्ने हुन्छ नि, एकदम तथ्य प्रमाण विहीन हुन्छ नि, त्यस्तो कुरालाई चाहिँ हामीले मान्नै भएन,
0: मान्नै हुँदैन हो नि। अब यस्तो कुराहरू चाहिँ हामीले सानैदेखि घरको नानीहरूलाई पनि सिकाउनु पर्यो
1: होइन
0: बहिनी, अन्त मात्र अब हाम्रो समाज चाहिँ अगाडि बढेर जान्छ जस्तो मलाई पनि लाग्छ। अरू के छ भने
1: हजुर, अब त्यस्तै प्रकारले अर्को उपाय चाहिँ के हो भने सामाजिक तथा सरकारी अभियान सञ्चालन है, र अन्धविश्वासको उन्मूलन गर्न सामाजिक तथा सरकारी अभियान सञ्चालन गर्न अत्यन्त आवश्यक छ। समाजमा रहेका गलत विश्वास, कुरीति र अन्धविश्वासहरूलाई हटाउन सरकार, सामाजिक संस्था, शैक्षिक संस्था तथा सञ्चार माध्यमहरूले संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ
0: है,
1: र यस्ता अभियानहरूले मानिसहरूलाई अन्धविश्वासका नकार सकारात्मक प्रभावबारे जानकारी दिई वैज्ञानिक र सकारात्मक सोच अप्नाउन प्रेरित गर्दछन्। र सरकारले गाउँ गाउँ र सहर सहरमा सचेत कार्यक्रम, गोष्ठी, सेमिनार, र्याली तथा सडक नाटकहरू आयोजन गर्न सक्छ, र रेडियो, टेलिभिजन, पत्र पत्रिका र सामाजिक सञ्जाल मार्फत पनि अन्धविश्वास विरुद्ध सन्देश प्रवाह गर्न सकिन्छ, र विद्यालय तथा समुदाय स्तरमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरी जनतालाई सही ज्ञान र जानकारी प्रदान गर्नुपर्छ, र सामाजिक संस्था जस्तै युवा क्लब है, महिला समूह तथा स्थानीय समुदायले पनि अन्धविश्वास विरुद्ध अभियान सञ्चालन गरी जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। र यस्ता अभियानहरू निरन्तर प्रभावकारी रूपमा चाहिँ सञ्चालन भएमा समाजमा रहेको अन्धविश्वास क्रमशः घट्दै जान्छ र वैज्ञानिक सभ्य तथा प्रगतिशील समाज निर्माण गर्न मद्दत पुग्छ।
0: ठिकै, एकदमै साँचो कुरा गर्नुभयो। र श्रोताहरू, हामीलाई अहिले निलु गतराज बहिनी आउनुभएर यो अन्धविश्वास चाहिँ हामीले कसरी चाहिँ उन्मूलन गर्नुपर्ने भन्ने विषयमा एकदमै राम्रोसँगले यहाँले जानकारी गराउनुहुँदछ, किनभने आजको हामी सभ्य समाजमा छौँ है, र सभ्य समाजको मानिसहरूले चाहिँ अब यस्ता अन्धविश्वास कतिवटा हुन्छ तर यस्ता अन्धविश्वास कुरीतिहरूलाई चाहिँ हामीले अप्नाउनु हुँदैन भन्ने कुरो यहाँ बहिनीले पनि एकदमै राम्रोसँगले राख्नुहुँदैछ। र अब यहाँ बहिनीलाई चाहिँ हामी केही क्षण विराम दिँदै फेरि पनि हजुरहरू समक्ष एउटा मिठो अनि रमाइलो गीत नै राखिरहेछौँ।

0: त श्रोताहरू हजुरहरूलाई यसरी गीत राखे पश्चात पुनः कार्यक्रममा स्वागत जनाउँदै यहाँ निलु बहिनीलाई पनि हामी फेरि पनि हाम्रो कार्यक्रममा स्वागत जनाउँदछौँ र बहिनीले हामीलाई अन्धविश्वास चाहिँ अब कसरी उन्मूलन गर्नुपर्ने भन्ने विषयमा बताउनु हुँदैछ र बहिनी अब अन्य कुरोहरू के छ त तपाईँको जानकारीहरू भन्दै जानुहोस् न।
1: हजुर हजुर दिदी, अर्को छ अब हानिकारक परम्पराको सुधार है। अब परम्परादेखि परम्परा भने पुरानो
0: रीतिदेखि
1: चलिआएको अनि समाजमा धेरै परम्परा र चलनहरू चलिआएका छन् है, र केही परम्पराले चाहिँ हाम्रो संस्कृति जोगाउन मद्दत गरे पनि केही परम्परा चाहिँ समय अनुसार हानिकारक र अनुपयुक्त बन्न सक्छन् है। प्रमाण र तर्क बिना मानिसलाई डर दुःख अन्याय दिने परम्पराहरू सुधार गर्न आवश्यक छ र परम्परा र संस्कृतिले समाजलाई पहिचान दिन्छन्, तर समयको परिवर्तनसँगै मानव अधिकार समानता र वैज्ञानिक सोच विपरीत रहेका परम्पराहरूलाई परिमार्जन गर्नुपर्छ। जस्तै अब बोक्सीको आरोप लगाउने है, छुवाछुत वा जातीय प्रथा मान्ने है, बाल विवाह दाइजो प्रथा तथा झारफुकका नाममा हुने शोषण जस्ता हानिकारक प्रथाहरू चाहिँ समाजका लागि बाधक हुन् र यस्ता परम्पराहरूको सुधारका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ। मानिसहरूलाई तिनका नकारात्मक प्रभावबारे जानकारी दिनुपर्छ। विद्यालय परिवार सामाजिक संघ संस्था सञ्चार माध्यमहरूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ। साथै समाजका अगुवा बुद्धिजीवी तथा धार्मिक व्यक्तिहरूले सुधारका निम्ति प्रेरणा दिनुपर्छ र त्यस्तै प्रकारले अर्को छ परिवार र समुदायको सकारात्मक भूमिका र अन्धविश्वासको उन्मूलनमा परिवार र समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ
0: है।
1: परिवार बाल बालिकाको पहिलो पाठशाला भएकाले चाहिँ अभिभावकहरूले सानैदेखि सही ज्ञान नैतिक शिक्षा र वैज्ञानिक सोचको उनीहरूमा विकास गराउनु पर्छ। बाल बालिकाहरूलाई कुनै पनि कुरालाई अन्धधुन्ध विश्वास नगरी तर्क तथ्य र प्रमाणका आधारमा बुझ्ने बानी बसाल्नु पर्छ। समुदायले अन्धविश्वास विरुद्ध यसरी जनचेतना फैलाउने र सामाजिक सुधारका कार्यक्रम सञ्चालन गर्ने तथा सकारात्मक सोचको विकास गर्ने वातावरण सृजना गर्नु पर्यो र परिवार र समुदायको बीच सहकार्यबाट अन्धविश्वासका कारणहरूको हुने विभेद है शोषण अन्यायलाई कम गर्न सकिन्छ र परिवार र समुदायले सकारात्मक भूमिका निर्वाह गरेमा अन्धविश्वास मुक्त शिक्षित सभ्य प्रगतिशील समाज निर्माण गर्न ठूलो योगदान पुग्छ। र यस्तै प्रकारले अर्को छ है कानुनी तथा सामाजिक नियन्त्रण र कानुनको चाहिँ यसमा अब धेरै ठुलो हात हुन्छ है र अन्धविश्वासको उन्मूलन गर्न कानुनी तथा सामाजिक नियन्त्रण आवश्यक हुन्छ। अन्धविश्वासका कारण समाजमा बोक्सी आरोप छुवाछुत झारफुकका नाममा हुने शोषण बाल विवाह तथा अन्य अमानवीय कार्यहरू हुने भएकाले यस्ता गतिविधिहरू विरुद्ध कडा कानुनी व्यवस्था लागू गर्नुपर्छ अनि कानुनको प्रभावकारी कार्यान्वयन र दोषीमाथि उचित कार्यवाही गरिएमा यस्ता गलत कार्यहरू नियन्त्रण गर्न सकिन्छ र अन्धविश्वासका कारण पीडित भएका व्यक्तिहरूलाई सामाजिक समर्थन र न्याय दिलाउन पनि सबैले सहयोग गर्नुपर्छ र यसरी कानुन

0: व्यवस्था र सामाजिक नियन्त्रणलाई प्रभावकारी रूपमा लागू गर्न सके अन्धविश्वास कुरीति विकृतिलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ र सभ्य न्यायपूर्ण र प्रगतिशील समाज निर्माण गर्न मद्दत पुग्छ। र अन्तमा के भन्न सकिन्छ भने अन्धविश्वास समाजको विकास प्रगति र समृद्धिका लागि ठूलो बाधक हो। यसले चाहिँ मानिसलाई तर्क तथ्य र वैज्ञानिक सोच भन्दा टाढा राखेर विभिन्न सामाजिक समस्या र कुरीतिहरू जन्माउँछ। त्यसैले हामीले अन्धविश्वासको उन्मूलनका लागि शिक्षा चेतना र वैज्ञानिक सोचको विकास है विस्तार सामाजिक तथा सरकारी अभियान सञ्चालन हानिकारक परम्पराको सुधार है र परिवार समुदायको सकारात्मक भूमिका है र कानुनी र सामाजिक नियन्त्रण गर्न चाहिँ आवश्यक छ र सबै पक्षको संयुक्त प्रयासबाट मात्र अन्धविश्वास मुक्त सभ्य समाज है शिक्षित प्रगतिशील समाज निर्माण गर्न सकिन्छ। भनिन्छ नि है अन्धविश्वासले अन्धकार तर्फ लैजान्छ वैज्ञानिक सोचले चाहिँ उज्यालो तर्फ
1: र
0: है त्यसैले हामीले चाहिँ अन्धविश्वास त्यागी वैज्ञानिक तथा सकारात्मक सोच अप्नाउनु पर्छ।
1: एकदमै राम्रो कुरो भन्नुभयो नि तपाईँले र तपाईँले अन्तमा भन्नुभयो नि कि अन्धविश्वासले चाहिँ अब अन्धकार तर्फ लैजान्छ होइन वैज्ञानिक सोचले चाहिँ उज्यालोतर्फ लैजान्छ भन्ने कुरो चाहिँ एकदमै साँचो हो। किनभने अहिलेको यो युगमा हामी है विज्ञानलाई हेरेर नै हामी अगाडि बढ्ने कोसिस गर्नुपर्छ। अब हामीले हेऱ्यौँ भने अहिले तपाईँले जति पनि कार्यहरू हुन्छ है त्यो वैज्ञानिक तरिकाले नै हामी गर्छौँ है र अहिले भनौँ भने अब तपाईँको जुन चाहिँ हामी खेतीपातीहरू गर्छौँ नि खेतीपातीहरूमा पनि हामी वैज्ञानिक तरिकाले गऱ्यौँ भने हामीले धेरै उन्नति पाउन सक्छौँ होइन भने र हामीले पुरानो पद्धतिमा गयौँ भने चाहिँ त्यसले हामीलाई कतिवटा है राम्रो फलाफल पनि दिँदैन र हामीलाई जति चाहिएको हामीलाई है अनाज भनौँ न होइन अब खेतीवालाहरूले जति चाहिएको अनाज त्यो उनीहरूले प्राप्त गर्न पनि सक्दैन। त्यस्तै प्रकारले अब हामीले यो कुरोलाई चाहिँ हामीले विश्वास गर्नुपर्छ कि शिक्षा मात्र एउटा साधन हो जसले चाहिँ यो अन्धविश्वासलाई चाहिँ
0: जरादेखि
1: नै उकाल्नु सक्छ होइन बहिनी। र श्रोताहरू आज हाम्रो समक्ष यहाँ निलु गतराज बहिनी आउनुभएर अन्धविश्वास चाहिँ हामीले कसरी उन्मूलन गर्न सक्छौँ भन्ने कुरो हामीलाई एकदमै राम्रोसँगले राख्नुभयो। यहाँले हामीलाई उदाहरणहरू पनि धेरै दिनुभयो र समय धेरै नै भइसक्यो र अहिलेलाई भने हामी यहाँ बहिनीलाई बिदा दिइरहेछौँ। हवस् त बहिनी नमस्ते।
0: हजुर हजुर दिदी नमस्कार।
1: र श्रोताहरू अब निलु बहिनी गए पश्चात फेरि पनि हजुरहरूलाई अन्तमा एउटा गीत नै राखिरहेछौँ।

जे नै भए पनि बाँच्न जान्नेलाई जीवन अति बहुमूल्य छ। यति राम्रो मानव चोला अभागीले पाइन्न होला। पीर पर्यो भन्दैमा बगाउनु हुन्न आँसुका खोला।

त श्रोताहरूलाई यसरी गीत सुनाउँदा सुनाउँदै अब हाम्रो आजको निर्धारित समय पनि समाप्त भएको कारणले आजलाई हामी हजुरहरूसँग बिदा चाहन्छौँ। हवस् त नमस्ते।

श्रोता, समय यस बेला अपरान्न 4:30 भइरहेछ। हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ शैक्षिक कार्यक्रम शिक्षा ज्योति।

0: अब शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत गर्न लागिरहेका छौँ कथाकार समीकरण छेत्री प्रियदर्शीद्वारा लिखित कथाको एक पाठ कालो झोला, जसलाई प्रस्तुत गर्नुहुनेछ शिक्षिका पासाङ लक्की शेर्पाज्यूले।
1: सर्वप्रथम आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोताबिन्दमा म पासाङ लक्की शेर्पाको हार्दिक स्वागत अनि अभिवादन। आजको यस कार्य

क्रममा हजुरहरू समक्ष नेपाली साहित्यका प्रसिद्ध साहित्यकार समीरन छेत्री प्रियदर्शीद्वारा लिखित एउटा ऐतिहासिक कथा जसको नाम हो कालो झोलाको विषयमा चर्चा गर्नेछु। तर यसभन्दा अघि कथाकार समीरन छेत्री प्रियदर्शीको छोटो साहित्यिक परिचय श्रोताहरू अनि विद्यार्थी नानीहरू माझ राख्न गइरहेछु। कथाकार समीरन छेत्री प्रियदर्शीको जन्म 4 जुलाई 1935 सालमा दार्जिलिङको माउन्ट हर्मन स्टेट चिया कमानमा भएको थियो। उनका पिताको नाम थियो बलबीर छेत्री अनि आमा कर्णमाया बुढाथोकी छेत्री थिए। उनको शिक्षा विषयमा भन्न पर्दा उनले कलकत्ता विश्वविद्यालयबाट बिएसम्मको उच्च शिक्षा हासिल गरेका थिए। उनको साहित्यप्रतिको अभिरुचि सानै बाल्यकालदेखि नै थियो। यसैले उनले साहित्यको क्षेत्रमा 1955 सालदेखि पदार्पण गरेका थिए। 1964 सालदेखि यता 2007सम्ममा उनले धेरैवटा कथा, उपन्यास, नाटक आदि लेखिसकेका छन् र उनले 6 कथा संग्रह, 2 उपन्यास, 1 नाटक र 1 ऐतिहासिक मूलक पुस्तक गरी जम्मा 10 नेपाली साहित्यिक कृतिहरू हाम्रो नेपाली साहित्यलाई अर्पण गरिसकेका छन् र उनको कर्मक्षेत्रलाई हेर्दा उनले केन्द्रीय वाणिज्य विभागमा 28 वर्षसम्म कार्य गरेका थिए र उनले 1982 2008 धेरैवटा पत्र पत्रिकाहरूको क्षेत्रमा पनि आफ्नो सेवा पुर्याइसकेका थिए र साहित्य लेखन क्षेत्रमा उनको प्रथम कथा संग्रह फुटेको मुरली हो जुन 1964 सालमा प्रकाशित भएको थियो र उनका अन्य कृतिहरू यस प्रकारले रहेका छन्। असफल चित्रकार कथा संग्रह 1965 सालमा प्रकाशित भएको थियो। अर्को छ बलिबेदी उपन्यास 1970 सालमा प्रकाशित भएको थियो। पोखिएको जिन्दगी पनि उनको उपन्यास थिए जो 1971 सालमा प्रकाशित भएको थियो। एकांकी नाटक यमराजको दरबार 1986 सालमा प्रकाशित भएको थियो र उनका कथा संग्रहहरू अर्को मान्छे 1986 सालमा प्रकाशित भयो, निलो झिङ्गा 1973 सालमा, निर्माणको रात 1986 सालमा र गैरी गाउँकी चमेली 2007 प्रकाशित भएको थियो र उनको कथाको विशेषताहरू हेर्दा उनका कथामा आधुनिक जीवनको व्यङ्ग्य गर्दै यसमा देखा परेका भ्रष्टाचार कालाबजारीहरूलाई व्यङ्ग्यात्मक रूपमा उनले प्रस्तुत गरेको हामी पाउने गर्छौँ। समाजवादी र जीवनवादी सामान्य जनजीवनका तथ्यहरूलाई कलात्मक अभिव्यक्तिको साथमा उनले कथाहरूमा देखाएका हामी पाउने गर्छौँ। उनको कथा संग्रह गैरी गाउँकी चमेलीलाई 2009 सालमा राष्ट्रिय स्तरको साहित्य अकादमी पुरस्कारले सम्मानित गरेको थियो र उनले प्राप्त गरेका अन्य मान सम्मानहरू यस प्रकार छन्। 1987 सालमा अल इन्डिया रेडियोबाट नाटकमा राष्ट्रिय पुरस्कार, 1998 सालमा सिक्किमबाट आशा रानी चामलिङ निर्माण पुरस्कार, 2005 सालमा कालिम्पोङबाट गङ्गा प्रसाद प्रधान स्मृति पुरस्कार र 2006 सालमा कालिम्पोङबाट नै पूर्ण राई स्मृति पुरस्कार प्राप्त गरेर उनले धेरै ख्याति प्राप्त गरेका थिए। त यो थियो श्रोताबिन्द हाम्रो कालो झोला कथाका कथाकारको छोटो साहित्यिक परिचय। त अब हामी उनले लेखेका कथा कालो झोलाको विषयमा आज चर्चा गर्न गइरहेका छौँ। त यस कथाका लेखक हुनुहुन्थ्यो समीरन छेत्री प्रियदर्शी। यो कथा एउटा ऐतिहासिक विषयवस्तुमा आधारित, ऐतिहासिक घटनामा आधारित एउटा कथा हो र यो कथाको प्रारम्भमा लेखकले एउटा माग्ने थाङ्ने मानिस स्याल्दाको ट्राम स्टपमा एउटा तिक परेको पुरानो बर्मेली झोला बोकेको मान्छे कराउँदै गरेको देखाएकोबाट यो कथाको सुरुवात भएको छ।
त्यस ट्राम स्टपमा सडकतिर धेरै मानिस आफ्ना आफ्ना काम विषय लिएर व्यस्त भएर ती थाङ्ने मानिसको कुरालाई वास्तै नगरी मानिसहरू उसलाई हेर्दै हिँडेका देखाएका छन्। त्यस थाङ्ने मानिसले भन्छ, उनीहरूको नाम छैन तिम्रा इतिहासका पाताहरूमा, तिम्रा दन्त्य कथामा, तिम्रा पाठ्य पुस्तकहरूमा, कहीँ पनि कतै पनि छैन तिनीहरूको नाउँ। इतिहासले नाउँ स्वीकारेनन् उनीहरूका, त्यो बलिदानको कदर भएन भनेर दुखी भई कराएकोबाट कथाको यसरी आरम्भ भएको छ। त यो कथाको घटना भारत स्वतन्त्र हुन अघि सुभाष चन्द्र बोसको नेतृत्वमा भएको सन् 1942-43 सालको जब भारत छोड आन्दोलनको समयमा भएको घटना हो। विशेष यस कथामा सुभाष चन्द्र बोसले खोलेका आजाद हिन्द फौजले स्वतन्त्रता प्राप्तिको निम्ति सङ्घर्ष गरेको कुराहरू पनि देखाएका छन् र विभिन्न स्वतन्त्रता सेनानीहरूसँग, जसमा हाम्रा गोर्खे स्वतन्त्रता सेनानीहरूले दिएको योगदान र बलिदानको कुरा यस कथामा लेखिएको छ।

0: त्यो पागल जस्तो देखिने थाङ्ने मानिस भावुक भएर रुँदै बिस बाइसे भरभराउँदी रमनी मिस जोसेफाइन कमला थापा रेनु चामलिङ र स्टेला लाइन्सको साहस र बलिदान इतिहासले बिर्सेको कुरा गर्दछन्। उसले आजाद थिइन् फौजका सङ्ग्रामीहरू सुशीला तामाङ र लक्ष्मी स्वामीनाथनहरू बर्माको जङ्गलमा सडिरहेको कुरा गर्दै विगततिर लाने प्रयास गर्दछ। त्यस पागल थाङ्ने मानिस सुभाष चन्द्र बोसको चरित्रभित्र पसेर स्वयं सुभाष चन्द्र बोस बनेर आफ्नो हातहरू हल्लाई हल्लाई घोषणा गर्न थाल्दछ। यहाँ भारत माताको मुक्तिका लागि हजारका संख्यामा हाम्रा दिदी बहिनीहरूले वेदीमा बलि बनेका र आजाद थिइन् फौज ब्याङ्कक फर्मोसा र बर्मासम्म टक्कर लिने कुरा गर्छन्। उसले बुटहरू बजेको तोप र गोली पड्केको नारा जुलुसहरूमा गुन्जेको आवाजहरू निकाल्दछ। लेखकले उसको यी सङ्घर्षले भरेका कथाहरू धेरै ध्यानपूर्वक सुनिदिन्छन् र यसरी कथाहरू भनेपछि थाक्छन् र ऊ थाकेपछि लेखकले उसलाई चिया पिलाएर आउने आइतबार एउटा ठेगानामा भेट गर्ने वाचा गर्दै जान्छन्। त्यसपछि फेरि अर्को भेटमा त्यस थाङ्ने मानिसले लामो सास तानेर उसले कथा भन्न थाल्दछ। सुभाष चन्द्र बोसको पुकारमा कति कति भारतीय रमणीहरू सिङ्गापुर पल हिल क्याम्पमा सन् 1943 सालको जुन महिनामा बर्माबाट मलेयाबाट जाबा सुभद्रा ब्याङ्कक हङकङ कम्पोचिया फार्मोस सङ्घाई टोकियो हेनोई तथा बुर्नियोबाट दलका दल भारतीय नारीहरू सिङ्गापुरमा भेला भएका कुरा गर्न थाल्छन् र त्यस शिविरहरू नारीहरूले यति साह्रो खचाखच भरिएका कुरा गर्छन्। त्यस शिविरमा कुन हिन्दू कुन मुसलमान कुन सिख कुन क्रिस्चियन बङ्गाली नेपाली मालीय सबै एक भएर सिङ्गापुरमा आफ्नो स्वदेशको स्वतन्त्रताको खातिर प्राणको माया मारी देश रक्षाको निम्ति उनीहरू भेला भएका थिए। उनीहरूको बटालियनको नाम झाँसीकी रानी थियो। झाँसीकी रानीका उत्तर सुरी भएर लक्ष्मी स्वामीनाथन प्रतिभा लामा इलापाल रेवा सेन कमला थापा रीता भट्टाचार्य समिली निरौला माया गाङ्गुली मिस सलिम बेला दत्त रानी शोभा आदि आदिले शिविरमा प्रशिक्षण लिएको कुरा गर्दछन्। उनीहरूको बटालियन झाँसीकी रानीका कमान्डर थिए कुमारी जेसेफाइन अनि मिस स्टेला मिस मारिया क्याप्टनहरू थिए। त्यस बटालियन नारीहरू अति उत्साहित थिए कि एउटी वृद्धा आमा पनि स्वदेशको निम्ति बलि हुनलाई त्यस शिविरमा प्रवेश गरेको कुरा बताउँछन्। शिविरमा त्यस वृद्धाले आमाको दर्जा पाएपछि आनन्द र गौरवले वृद्धा चन्द्रमुखी देवीको आँखाबाट आँसु पनि बगेका कुरा गर्छन्। हामी शत्रुसँग टक्कर लिने जोन अफ आखौँ भनेर सबैले हतियारको तालिम लिएका थिए। त्यस थाङ्ने मानिसले सन् 1944 साल चाहिँ भयानक साल र सन् 1945 चाहिँ कालो काल रहेको कुरा पनि लेखकलाई बताउँछन्। यी सालहरूमा आजाद थिइन् फौजको दुर्दिनका कुराहरू बताउँछन्। सुभाष चन्द्र बोस चिन्तित भएको झाँसीकी रानी बटालियनका क्याप्टन मिस स्टेलाको दल नै वनमा हराएको मेजर जोसेफाइन र लेफ्टनेन्ट कर्नेल बुढाथुकी र झाँसीकी रानी फौजका वीरङ्गनामाथि शत्रुले रेलको बग्गीमै आक्रमण गरेको विभत्स घटना बताउँछन्। प्रतिभा पाल गोली लागेर बाटोमै झरेको घाइते भएको त्यसपछि रेलको इन्जिनबाट जोसेफाइन गडलम्मै भुइँमा लडेर आफ्नो प्राण त्याग गरेका कुरा सुनाउँछन्। लेफ्टनेन्ट कर्नल बुढाथोकीले जोसेफाइनको हात चुमेर जोन अफ आर्क यो उपाधि दिएका कुरा पनि गर्छन्। त्यसपछि आइरिस सिपाहीहरूले असहाय नारीहरूमाथि अत्याचार गरी जङ्गलमा मारेको कुरा उसले बताउँछ। अन्तमा त्यस पागल थाङ्ने मानिस्य अरू कोही नभई उर्फ कर्नल बुढा थोकी मै हुँ भनी परिचय दिएर लेखकसँग विदा लिएर जान्छ अनि कथाको अन्त यसरी भएको छ। त यो कालो झोला कथामा लेखकले विषयवस्तु भारत स्वाधीन हुन अघि स्वाधीनता संग्राममा योगदान पुर्याएका हाम्रा वीर विरङ्गना नारीहरूको विषयमा आधारित गरेर यो कथा लेखेको हामी पाउँछौ, जसले आफ्ना प्राणका आहुति दिएर लडेका छन्। कथामा लेखकले सामाजिक यथार्थको जिउँदो जाग्दो चित्र हामी पाठक समक्ष प्रस्तुत गरेका छन्। युद्धको मैदान, होइन, रेलको बगीमा शत्रुहरूको आक्रमण, रातो रगतको भल, गोली लागेर मारेका नारीहरूको आर्तनाद अनि नारीहरूको इज्जत सम्मानमाथि अन्याय र अत्याचारको दुखाइ पीडाई भित्री हृदयलाई छुने गरी उनले यो देखाएको हामी पाउँछौ, जसले प्रत्येक पाठकको हृदयलाई छोएको छ। र इतिहास सम्बन्धी ऐतिहासिक स्थानहरूको नाम पनि लेखकले यहाँ प्रयोग गरेका छन् अनि हाम्रा वीर विरङ्गनाहरूले शत्रुको अघि वीरताको साथ लड्दै आफ्नो प्राणको बलिदान दिएको कुरा अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्। त अन्तमा यस कालो झोला कथाको माध्यमद्वारा कथाकारले यी विरङ्गनाहरूको वीरता, त्याग र बलिदान चाहिँ हामी सबैले बिर्सनु हुँदैन भन्ने कुरा चाहिँ यस कथाद्वारा देखाउन चाहेका छन् अथवा यस कथाद्वारा लेखकले दर्शाएका छन्। र कालो झोलाको कथाको माध्यमद्वारा कथाकारले यी हाम्रा वीर विरङ्गनाहरूको वीरता, त्याग र बलिदान चाहिँ बिर्सन्न हुन्न है भन्ने कुरा उहाँले यस कथाद्वारा दर्शाएका छन्। त आजलाई यहीँ बिदा लिन्छु। धन्यवाद।
1: यतिन्जेल शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो कथाकार समीकरण छेत्री प्रियदर्शीद्वारा लिखित कथाको एक पाठ कालो झोला, जसलाई प्रस्तुत गर्नुभएको थियो शिक्षिका पासाङ लकी शेर्पाज्यूले। कार्यक्रमको अन्तमा राखिरहेछु यो एउटा गीत।

हवस् श्रोता, यति मिठो गीत सुन्दा सुन्दै शिक्षा ज्योति कार्यक्रमको समय पनि पूरा भइसक्यो। म सञ्चालिका शर्मिष्ठा लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राईलाई पनि बिदा दिनुहोस्। नमस्ते।

श्रोताहरू भएको छ आकाशवाणीको खरसाङ केन्द्रसित। तब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार, र यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् र सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेट तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज साथै नियोजन एआईआर एप अनि दार्जिलिङको एफएम 102 मेगाहर्ज ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ र यसै केन्द्रबाट प्रस्तुत अबको अघिल्लो कार्यक्रमहरूमा यहाँहरूको साथमा रहनेछु उद्घोषिका म छिरिङटोमा नमस्कार साथै हार्दिक अभिवादन यहाँहरू सम्पूर्णमा

अब भने यहाँहरूलाई केही क्षण मनोरञ्जन गराउन लिएर आएका छौँ केही फिल्मी गीतहरू। त सुन्नुहोस् फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान।

आजको यस कार्यक्रममा लिएर आएका छौं केही रमाइला फिल्मी गीतहरू। त कार्यक्रमको पहिलो कोशीली यहाँहरू समक्ष राखिरहेका छौं किशोर कुमारको शर्मा फिल्म कर्जबाट। संगीत रहेको छ लक्ष्मीकान्त प्यारेलालको अनि शब्द आनन्द बक्सीको। त श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुतिलाई।

उदित नारायण र अलका याग्निक युगल शर्मा सुन्दै हुनुहुन्थ्यो यो गीत भने फिल्म डुप्लिकेटबाट सुन्दै हुनुहुन्थ्यो। सङ्गीत थियो अनु मल्लिकको अनि शब्द जावेद अख्तरको। र अबको अघिल्लो गीत यहाँहरूलाई सुम्पिरहेका छौँ उदित नारायण र अलका याग्निकै युगल शर्मा। फिल्म बरादिन, सङ्गीत जतिन ललितको अनि शब्द जावेद अख्तरको।

श्रोता, हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र अन्तमा यो अन्तिम साङ्गीतिक भेट यहाँहरूलाई फिल्म दुश्मनबाट। कुमार सानु र लता मंगेशकरको युगल शर्मा यो गीत रहेको छ भने संगीत उत्तम सिंहको अनि शब्द आनन्द बक्सीको रहेको छ। र कार्यक्रमको यो अन्तिम गीत यहाँहरूलाई सुम्पिँदै हामी पनि यहाँहरूबाट बिदा लिन चाहन्छौँ अहिलेलाई भने यस कार्यक्रमबाट। फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान।

यो आकाशवाणी हो, साँझ 6 बजेको प्रमुख समाचार सुषमा तामाङबाट सुन्नुहोस्। कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा उच्चस्तरीय कृषि समीक्षा बैठकमा 2026 खरिफ सिजनको लागि देशभर गरिएको तयारीको विस्तृत समीक्षा गर्नुभयो। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पहिलो पहाड़ भ्रमणको क्रममा खरसाङको मन्टिभियट खेल मैदानबाट दार्जीलिङ पहाड़वासीलाई सम्बोधन गर्नुभयो। उहाँले पहाड़को सर्वाङ्गीण विकास गरिने, बन्द चिया कमान खोलिने, प्रधानमन्त्री चिया श्रमिक योजना लागू गरिने, 4 नयाँ श्रम कानूनले श्रमिकहरूको जीवन सुधार हुने, पहाड़मा खेल मैदान स्टेडियम विकसित गरिने आदि विषयहरू विशेष रूपमा उठान गर्नुभयो। नागाल्याण्डले आजदेखि जनगणना 2027 पहिलो चरण शुरू गरेको छ। मुख्यमन्त्री नेफ्यू रियोले नागरिकहरूलाई स्वगणना प्रक्रियामा सक्रिय रूपमा भाग लिन आग्रह गर्नुभएको छ। 21 जुनमा निर्धारित राष्ट्रिय प्रवेश पात्रता परीक्षा नीट युजी 2026 पुनः परीक्षालाई ध्यानमा राख्दै सरकारले 22 जुनसम्म टेलिग्राम एप मार्फत अनलाइन सन्देश पठाउन प्रतिबन्ध लगाएको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले अमरावतीलाई विश्वव्यापी शिक्षा केन्द्रको रूपमा विकसित गर्ने उद्देश्यले अमरावतीमा अन्तर्राष्ट्रिय शाखा स्थापना गर्न सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालयलाई आमन्त्रित गर्नुभएको छ। केन्द्रीय युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले भोलि मुम्बईको वर्ली साइकल ट्र्याकमा विशेष फिट इण्डिया साइक्लोथनको नेतृत्व गर्नुहुनेछ। युवा मामिला तथा खेलकुद मन्त्रालयले यो कार्यक्रम वृहत फिट इण्डिया अभियानको एक हिस्सा भएको जानकारी दिएको छ। मेघालयले आज सिलङमा आफ्नो पहिलो खेलकुद प्रतियोगिता आयोजना गर्यो। यो 2027 हुने 39औं राष्ट्रिय खेलकुदको तयारीमा एउटा महत्वपूर्ण उपलब्धि हो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री कन्राड के साङमाले राज्यको दृष्टिकोण, खेलकुद आयोजना गर्ने दृष्टिकोणले जमिनी तहको प्रतिभाहरूलाई पहिचान गर्न सकिने र यसलाई बढावा दिन सकिने बताउनुभयो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार। पूरा भयो प्रादेशिक समाचार लिएर हामी 6:50 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यी फिल्मी गीतहरूमा यहाँहरूले सुन्नुभयो पहिलो गीत श्रेया घोषाल र जुबिन न्युटियालको युगल शर्मा फिल्म धडक टूबाट, अनि दोस्रो थियो फिल्म जग्गा जासुसबाट प्रीतम र अरिजित सिंहको युगल शर्मा। यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र।

0: नमस्ते कान्छीमाया दिदी, धनमाया दिदी आइपुगे। म पनि
1: नमस्ते छ, नमस्ते छ।
2: मेरो पनि नमस्ते यहाँ बिरे भाइलाई। लो आउनुहोस् आउनुहोस्, सजिलो गरी बस्नुहोस् न।
0: हुन्छ नि,
1: यतै बस्दा पनि भयो। अहिले गफगाफ गर्नु त बातचित गर्नु निकै लामो छ नि, सजिलो गरेर बस्नु पर्यो।
0: हो नि
2: हजुर।
0: अनि यसरी हामी भेटघाट भएपछि विभिन्न विषयहरूमा कुराकानी गर्छौँ। अनि विशेष गरेर समय अनुसारको खेतीपाती, फलफुल, पशुपालन सबै विषयमा कुराकानी गर्छौँ।
1: हजुर हजुर।
0: अनि आज चाहिँ यहाँ धनमाया दिदीलाई अब दसैँ तिहारमा फुल्ने फुल छ नि हो, गदावरी फुल।
1: ए ज्यू ज्यू, मैले त कटिङहरू राख्नु सुरु गरिसके त। जरा पनि पो आइसक्यो त निकै।
0: हजुर, यो फुलको खेती अनि स्याहार सुसार विषयमा चाहिँ यहाँ धनमाया दिदीलाई जानकारी गरौँ भन्ने विचार गरिराखेको छु।
1: राम्रो राम्रो, उहाँले अस्ति भन्नु हुँदै थियो मलाई गदरी फुलको खेती गर्नु पनि, योपालि त यसो बिक्री बट्टा पनि गरौँ भनेको, जग्गा जमिन छ भनेर भन्नु हुँदै थियो। मैले पनि भुसुकै पो बिर्सेछु, तपाईँले सम्झाउनु भयो बिरे भाइ, यसरी सभामा आएर राम्रो गर्नु,
2: राम्रो कुरा गर्नुभयो, मेरो मनकै कुरा पो गर्नुभयो यहाँ बिरे भाइले।
1: हजुर हजुर।
0: तर आज चाहिँ हामी हाम्रो कुराकानी गर्नुभन्दा पहिले चाहिँ एउटा गीत सुनौ, त्यसपछि कुराकानी थालौँ न।
1: हुन्छ नि, मनेको कुरा गर्नुभयो बिरे भाइले, म त भन्नै पाटेको थिए गीत सुनौ न भनेर, किनभने बानी पनि लागिसकेको छ गीत सुन्ने। लु सुनौ न त, आनन्द लिऊ।
2: हुन्छ हुन्छ।

0: ल त विजय भाइ कान्छीमाई दिदी, यति रमाइलो गीत सुनेर आनन्द लिइहाल्यौँ है।
1: तपाईँले पनि आनन्द लिनुभयो
0: नि कान्छीमाई दिदी,
1: थकाइ पनि मेट्यो।
0: हजुर हजुर, थकान पनि मेट्यो, अब काम कुरोपट्टि नै लागौँ त है। सबैभन्दा पहिला चाहिँ म अब यो गदावरी फुललाई कसरी स्याहार सुसार गर्नुपर्छ भन्ने प्रश्न छ नि त विजय भाइ।
2: अब स्याहार सुसारको लागि चाहिँ अब धेरै कुरामा ध्यान दिनु पर्यो धनमाया दिदी। पहिलो कुरा चाहिँ के भने, अब हामीलाई थाहै छ बर्खाको समयमा धेरै पानी पर्ने हुन्छ हाम्रो पहाडी इलाकामा है। त्यही भएर चाहिँ अब सकियो भने चाहिँ एउटा छाजनको व्यवस्था अथवा भनौँ प्लास्टिकको, पाइन्छ अहिले बजारमा नाना थरीको प्लास्टिकहरू पाइन्छ नि होइन, त्यसको व्यवस्था मिलाएर यसो नर्सरी जस्तो बनाएर चाहिँ अब यो विशेष गदावरी फुलको चाहिँ खेती गर्नु पर्यो।
0: हामीले बेसी पानी पर्नु चाहिँ
1: दिनु भएन। हजुर, यहाँ बिरे भाइले भनेको जस्तै अब यो सेल्फोलिनहरू होइन लगाएर मजाले एउटा छाजनहरू बनाएर त्यसलाई राम्रोसँग राख्नु पायो भने चाहिँ त्यहाँबाट हामीले राम्रो राम्रो फुलहरू फुलाउन पनि सक्छौँ। तर अब यहाँ धनमाया बहिनीले भन्नुभयो नि, अब अहिले बर्खा झरी छ है, पानी परेको परेकै छ, सिमसिमे पानी पर्छ, घरि घरि एकदम मुसल धारा आउँछ, थामी नसक्नु पानी पर्छ। त्यसले गर्दाखेरि हामी अब कतिजनाले यो गदावरी फुललाई हामीले त्यसै बाहिर छाडा छोडिएर राखिदिन्छौँ नि, पानीले भिजेको भिजेकै छ है। त्यस्तो भयो भने चाहिँ फुल चाहिँ राम्रो हुँदैन। किन भन्नु कुनै हुन्छ, अब बेसी पानीले भिज्दा भिज्दा के हुन्छ भने त्यसभित्र खुम्ले लाग्ने सम्भावना बेसी मात्रामा चाहिँ मैले देखेको चाहिँ, बेसी अनुभव चाहिँ गरेँ मैले, बेसी खुम्लेर लाग्दो रहेछ त्यसमा।
2: अब त्यो पानी सँगसँगै अब यस्तो पनि हुन्छ, यदि हामी फुलको खेती गर्दैछौँ भने अब मलहरू व्यवहार गर्छौँ
1: गर्छौँ,
2: अब काँचो मलको व्यवहार गर्दा पनि यो खुम्लेको आक्रमण चाहिँ बढिरहन्छ। त्यो भएर चाहिँ अब खेतीपातीमा कुनै पनि खेतीपाती किन नहोस् अथवा फुल खेतीमा पनि सबै फुलको खेतीको लागि चाहिँ हामीले पाकेको गोबर मल नै प्रयोग गर्नु पर्यो। त्यसरी नै अब गदावरी फुलको स्याहार सुसारको कुरामा अर्को कुरा चाहिँ के आउँछ भने, अब हामी यो गदावरी फुलमा विभिन्न प्रकारको फुलहरू गर्छौँ, बल्ब जातिको फुलहरू लाउँछौँ।
1: हजुर, बल्ब भनेपछि नि धनमाया बहिनी, अब यो बाल्ने बत्तीको बल्ब त होइन, तर त्यस्तो त्यस्तै खालके देखिन्छ, फुल त चाहिँ ठुल्ठुलो खालके
0: फुलकै जात हो कान्छीमा दिदी।
1: हजुर, अब हेर्दा चाहिँ ठुल्ठुलो देख्छ नि, कोही पहेँलो हुन्छ, कोही रातो रातो यो कफी कफी कलरको हुन्छ, कोही पहेँलो, कोही सेतो, अब बलै, कोही त सेतो त बलै जस्तो देख्छ हो बिरे भाइ, है फुलाउनु सक्यो भने त।
2: यो फुल चाहिँ बल्ब जातिको जो हुन्छ यो चाहिँ एउटै फुलाउने गरिन्छ। त्यसरी नै अब धेरै मात्रामा सासानो तर धेरै फुलाउनुको लागि चाहिँ पम्पन जातिको लगाइन्छ,
1: त्यो चाहिँ मसिनो झम्म परेको फुल छ नि,
0: यो गदावरी फुलकै यो जात हो।
1: कतिले त पम्पन पनि भन्दैन, कसैले पम्पम दिनुहोस् न हौ, पम्पम दिनुहोस् भनेर माग्दै गरेको पनि सुनेको छु बजारतिर है, त्यसो गरेर गर्छ। तर अब यो जुन चाहिँ यो बिरे भाइले पम्पनको कुरा गर्नुभयो नि, अब यो बल्ब भेराइटीमा चाहिँ हामीले त्यसलाई चुडाउनु हुँदैन होइन बिरे भाइ, तर यो पम्पनमा चाहिँ हामीले विशेष गरेर त्यो मुनालाई चाहिँ चुडाउनु पर्छ हौ। त्यसो गर्यो भने चाहिँ झम्म झम्म फुल्दो रहेछ, मजाको
0: कोपिला बेसी लाग्छ।
2: यो अब मुना चुडाउने काम चाहिँ हामीले लगातार रूपमा गरिरहनु पर्छ, यसो गर्दाखेरि चाहिँ शाखा प्रशाखा बढ्दै गएर चाहिँ झम्म फुल्न सकिन्छ।
1: त्यहाँबाट हाँगा बिगा मजाले फ्याँक्दो रहेछ नि त हौ, अन्त अब एउटालाई चुडाइ, एउटाबाट दुईवटा, दुईवटाबाट चारवटा, चारवटाबाट छवटा, त्यसरी क्या चुडाउँदै जाँदा चुडाउँदै जाँदा चाहिँ एकदमै झम्म परेको राम्रो फुल फुल्दो रहेछ हौ।
2: यो सँगसँगै गदावरी फुललाई चाहिँ हामीले पानीको व्यवस्थामा पनि ध्यान दिनु पर्यो।
0: अब पानीको व्यवस्था भन्नुभयो नि बिरे भाइ, अब त्यो हामीले कस्तो प्रकारले चाहिँ व्यवस्था मिलाउनु पर्छ होला नि यो गदावरी फुलमा?
2: यो कुरामा चाहिँ अघि नै हामीले सुरु गर्यौँ कि अब फुलको खेती गर्दा व्यावसायिक रूपमा गर्नु छ भने चाहिँ सिसा घरभित्र गरेको राम्रो, माथिबाट छाजन दिएको छ भने अब त्यो अवस्थामा त पानीले त्यो बोटहरूलाई भिज्ने कुरा आएन,
1: चुट्ने कुरा पनि आएन।
2: मलमा कति पानी छ त्यो त अब आफूले अन्दाज लाउन सकिन्छ। अनि यो समयमा चाहिँ अब बेसी पानी पर्छ है, चारैपट्टि अब हुस्सेले गर्दाखेरि चिसेनी हुन्छ नि, त्यो भएर अब अवस्था हेर्ने क्या बोटको अवस्था हेरेर चाहिँ हप्तामा एकपल्ट पानीको व्यवस्था मिलाउँदा पनि भयो। तर अब जब चाहिँ घाम लाग्छ त्यति बेला चाहिँ बिहान अथवा बेलुकी चाहिँ पानीको व्यवस्था यो गदावरी फुललाई चाहिँ गरेकै हुनुपर्छ। यदि अब त्यो सुक्खा राखियो भने चाहिँ के हुँदो रहेछ भने, जुन समयमा फुल्छ त्योभन्दा अगाडि नै फुल्ने कारणहरू चाहिँ रहेको छ। त्यसरी नै अब अरू खेतीलाई जस्तै यसलाई पनि अब झार जङ्गलहरू त ढाक्छ
0: ढाक्छ
2: है, उम्लिने नै हो। त्यो भएर चाहिँ अब यो झार जङ्गललाई पनि यसो समय समयमा गोड्ने काम चाहिँ गरेकै हुनुपर्छ।
1: यदि कतिले व्यावसायिक रूपमा रोप्छु भने चाहिँ अझै यहाँ भिरे भाइले भने जस्तै पोलिथिनको एकदमै ठुलै सिसा घर बनायो मजाले चारैतिर मजाले अब यो जुन चाहिँ पम्पन छ त्यसलाई पनि सानो सानो गरेर पटपटमा रोपेर राख्यो भने पनि पछि फुलाएर पनि त्यसलाई बिक्री गर्नु सकिन्छ। सानै बोटमा पनि हामीले है फुल नफल्दा पनि हामीले बिक्री गर्न सक्छौँ। बल्ब भेराइटीमा पनि त्यही हो त्यस्तै प्रकारले गर्न सक्छौँ। तर विशेष गरेर अवस्था हेरेर यहाँ बिरे भाइले भनेको जस्तै पानी हाल्नु छ भने हाल्नु पर्यो। झार जङ्गल त यहाँ गोड्नै पर्छ हामीले नभए त झार जङ्गलले
0: हजुर
1: उयो हुँदो रहेछ हौ सखापै पारिदिँदो रहेछ सबै त अन्त मल जति सबै त खाइदिइहाल्छ त्यसले
2: त्यसले खाइदिएपछि अब बोटलाई त कहाँ खाना पुग्ने हो
1: पुग्ने हो त्यही त
0: सकेसम्म अब हामीले सिसा घर बनाएर यो गदौरी फुललाई चाहिँ राम्रो फुलाउने कोसिस गर्यो भने चाहिँ धेरै राम्रोसँगले फुल्नु सक्ने रहेछ।
2: अब यही सार सुसारको कुरामा अर्को कुरा आउँछ हामीले मल जल चाहिँ कस्तो प्रकारले प्रयोग गरेका छौँ मलको कुरा गर्दाखेरि अब
0: त्यो पनि बताउनुहोस्
2: अब यो गदावरी फुलको लागि अलिकति अब माटो त्यो सँगसँगै जङ्गली पत्कर मल अनि कम्ती मात्रामा चाहिँ गोबर मल व्यवहार गर्नु
1: त्यो पनि पाकेको हाल्नु पर्यो बिरे भाइ
2: पाकेको गोबर मल प्रयोग गरेको हुनुपर्छ। अब ज्यादा मात्रामा यो गोबर मलको बेसी भयो भने चाहिँ के हुन्छ भने बोटहरू हौसेर अल्गो हुन्छ
1: अल्गो राम्रो फुल दिँदैनौ र कुरा त बिरे भाइ हामीले गदावरी फुलको कुरा त गर्दैछौँ
0: विश्राम पो लिनुपर्छ
1: मैले भन्नै आँटेको थियो धनमा मैनीले पनि कसरी जानेको
0: कहिले विश्राम लिउँ भन्ने भइरहेको थियो नि त मनमा
1: ए लु न त बरु यो यसो चिया निकाल्नुहोस् न चिया पिउँदै
2: ल्याउनु भएको छ
0: हजुर
2: लु लिउँ न त चिया पिउँदै गीत सुनौ
0: हुन्छ

0: साह्रै मिठो चिया बनाउनु भएछ दिदीले,
1: नुनको पो ल्याएछ त नि। हामीले सभा गर्दै गर्दाखेरि अब बिच बिचमा विश्राम गर्नु मन लाग्छ है, त्यति बेला
2: पिउनु मन लाग्छ,
1: तल लाग्छ,
2: नुनको चिया कस्तो सललल खानु मन लाग्छ
1: नि।
0: मैले त्यही भन्न लागेको थिएँ धन्यवाद दिदी,
1: पनि कति राम्रो सुनाउनु भयो नि त, रमाइलो
2: जिउ सुन्नु पर्छ नि हौ गीत त। गीत सुनेपछि त मेलो मेसो पनि सर्दै जान्छ, यसो जोसहरू पनि बढ्दै जान्छ, कुराकानी पनि गर्नु मन लाग्छ त हौ,
1: जोसिलो बस्नु पर्यो नि त कुराकानी गर्न। हो नि
0: हजुर, अनि हामीले गीत सुन्न अगाडि गदावरी फुलकै कुरा गर्दै थियौँ र अब चाहिँ के सोध्ने हो धनमाया दिदी,
1: अब तपाईँहरूले यो गदावरी फुललाई कसरी हेरचाह गर्नुपर्ने, त्यसमा के चाहिन्छ, कसरी अब धेरै फुलाउनुलाई हामीले के गर्नुपर्ने है, त्यो सम्बन्धित अब निकै कुराहरू बताउनु भयो। अब यसरी हामीले फुल फुलाउँछु भनेर अब सिसा घरमा गऱ्यो, मलजल पनि राम्रो हाल्यो, तर यदि हेरचाह यसरी गर्दा गर्दै पनि कोही बेला त यो
2: रोग
1: लागिहाल्छ, अब त्यो रोग लागेको हो कि या के भएको हो कि हामीले कसरी जान्नु है।
2: रोग लागेपछि चाहिँ मनै मरेर आउँछ भन्नुहोस् न,
1: यति दुःख गरेर फुल फुलाउँछु भनेर
2: हो त,
1: जोसिलोसँगले रोपिरहेको हुन्छौँ भरे रोग लागेपछि के गरे। त्यो एउटा यो गदावरी फुललाई नि आँटा छर्केको जस्तो सेतो देखिन्छ, त्यो चाहिँ रोग लागेको हो कि या अब फुल नै त्यस्तै किसिमको भएको हो कि के होला नि बिरे भाइ?
0: राम्रो प्रश्न गर्नुभयो धनमाया दिदी, किनभने तपाईँले यो अनुभव गर्नुभएको रहेछ है। यसलाई चाहिँ अब विशेषज्ञहरूले पाउडरी मिल्यु भनेर भन्छन्, जुन चाहिँ तपाईँले लक्षण भन्नुभयो नि
2: पाउडर जस्तो हुन्छ नि, छर्केको जस्तो
1: रोग हो, यो
0: रोग हो नि,
2: हातले यसो छुँदा पनि पाउडर जस्तो सेतो पाउँछ त बिरे भाइ।
0: हजुर हजुर, अब यसले चाहिँ अब पछि गएर बोटलाई नै हानि पुर्याउँछ, त्यो भएर चाहिँ यो रोगको रोकथाम गर्नु एकदमै जरुरी हुन्छ।
1: अब सुरुबाटै रोकथाम गर्नुपर्ने हो कि त्यो सेतो सेतो आँटा छर्केको जस्तो देखेपछि रोकथाम गर्नुपर्ने हो कि कुन समयमा चाहिँ हामीले यसलाई रोकथाम गर्नु?
2: यसो गर्नुहोस् न धनमाया बहिनी, तपाईँले अब यो जब त्यसमा अलिअलि देख्नुहुन्छ, अब बेसी मात्रामा देखेपछि त सम्हाल्नु पनि साह्रो पर्छ, यदि तपाईँले बिक्री बट्टाकै लागि गर्नु भएको छ भने त एउटादेखि यो त सरुवा हो नि त, त्यसले गर्दा अब एउटादेखि दुईवटा, दुईवटादेखि तिनवटा र सबलाई सर्दै जान्छ नि त, अलिअलि दुई तिनवटालाई लागेको छ भने देखि नै सुरु गरिहाल्नु पर्यो,
1: हेर्दै गर्नुपर्ने रहेछ हामीले फुललाई चाहिँ,
2: हेर्दै गर्नु पर्यो नि
1: कि भेटाएको छैन भनेर, कसरी रोकथाम गर्नुपर्ने हो, कस्तो किसिमको दबाई पानी लाउनु पर्ने हो?
2: यो रोकथामको कुरा गर्दा चाहिँ के छ भन्दा धनमाय बहिनी, तपाईँले यो पाउनुहुन्छ बजारमा गएर हामीले कृषि को जुन चाहिँ चिजहरू बिक्री बट्टा गर्छ त्यो दोकानमा गएर सोद्धा हुन्छ, त्यसमा तपाईँले यो बेबी स्टन भन्ने पाउनुहुन्छ, म्यानको जेब भन्ने पाउनुहुन्छ, त्यो चाहिँ 2.5 ग्राम चाहिँ प्रति लिटर पानीमा मिसाएर चाहिँ छिड्काउ गरिदिनु पर्छ।
1: हजुर हजुर, र त्यो बाहेक चाहिँ अरू कुन कुन रोगहरूले चाहिँ यो गदावरी फुललाई चाहिँ सताउन सक्छ होला नि?
0: हजुर, यो गदावरी फुलमा चाहिँ अर्को मुख्य रोग चाहिँ हो भाइरस रोग।
1: ए, कस्तो किसिमको रोग होला यो चाहिँ?
0: यसको लक्षण बताउँछु तपाईँलाई पहिला है, पातहरू पहेँलो उडेको रङको है, बोटहरू अब एकाएक सुकेर जान्छ,
1: भाइरस रोगको
0: यो। हजुर, अनि यो कुनै पनि यो भाइरस रोग फुलमा देखियो भने चाहिँ त्यो बोटलाई उखेलेर कतै लगेर जलाइदिने।
1: ओहो, पहिला बोट डल्लै उखालिदिनु पर्यो यो रोग लागेको,
0: उखालेर जलाइदिने, किनभने यो रोगले अरू बोटलाई भेट्यो भने चाहिँ फेरि तपाईँको बगान नै सखा भन्ने पनि खतरा हुन्छ।
1: डरलाग्दो रोग रहेछ भनेपछि यो भाइरस रोग।
0: हजुर,

0: लौजा धनमाया दिदी कान्छीमाया दिदी
1: ज्यू
0: आज हामीले सभामा कुरा कानी पनि गर्यौं
1: रमाइलो भयो आज त
2: सर रमाइलो भयो
0: नि गीतहरु पनि सुन्यौं नि हामीले
1: हजुर
0: र यसरी गीतहरु सुन्दा सुन्दै कुरा कानी गर्दा गर्दै बिदा लिने समय पनि भएछ
1: आहा के छिटो समय पनि भएछ हो धनमाया बहिनी अब के गर्नु अब समय भयो भने त बसिरहने कुरा आएन
2: आएन आएन लु तिले जान सक्छ
1: भोलि भेटघाट गराउनु आज त जौं जानु पर्छ
0: लु जौं जौं
1: ए लु तपाईको चियाको
2: फ्लास दिनु न
1: यता लु लु जौं त जौं लु लागौं

0: समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमको दुई दिने आधिकारिक भ्रमणमा रहनुभएकी भारत सरकारकी सूक्ष्म साना तथा मझौला उद्यम एमएसएमई एवं श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजेले आज ईपीएफओ गान्तोकको भ्रमण गर्नुभयो अनि एमएसएमई डीएफओ गान्तोकको वार्षिक सफलता प्रतिवेदन 2025-26 अनावरण गर्नुभयो। वहाँले ईपीएफओ कार्यालय गान्तोकमा बिरूवा पनि रोप्नुभयो। राज्यमन्त्रीले त्यहाँ प्रयास पेन्सन वितरण कार्यक्रममा भाग लिनुभयो। प्रयास पहलको उद्देश्य पेन्सन लाभहरूको समयमै वितरणलाई सहज बनाउनु र कर्मचारी पेन्सन योजना अन्तर्गत लाभार्थीहरूलाई सहयोग प्रदान गर्नु हो। त्यसपछि वहाँले स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियमको भ्रमण गर्नुभयो। तत्पश्चात सुश्री करन्दलाजेले मीडिया तथा बौद्धिक दीक्षान्त समारोहमा भाग लिनुभयो। त्यसमा वहाँले भन्नुभयो,
1: टीवी देखना चाहिए, उधर का प्रधानमंत्री आके रेड कार्पेट स्वागत देके हमारा प्रधानमंत्री जी को स्वागत करते हैं। ये देश का इज्जत को प्रधानमंत्री जी बढ़ाया है, ये हमारा ये बहुत बड़ा बात है।
0: सिक्किम भाजपा एकाईका अध्यक्ष डीआर थापा र सिक्किम सरकारका ग्रामीण विकास मन्त्री अरूण कुमार उप्रेती पनि आजको कार्यक्रममा उपस्थित थिए। भोलि रानीपुलमा प्रगति पथयात्रामा भाग लिने राज्यमन्त्रीको कार्यक्रम रहेको छ। जोरथाङको डाँडागाउँस्थित वार्ड नम्बर 3 अवस्थित श्री सत्यसाई निलयम मन्दिरमा ठूलो आगलागीको घटना भएको छ, जसले गर्दा पूजास्थलको भित्री भागमा व्यापक क्षति पुगेको छ। आगलागीको सही कारण अज्ञात छ र सम्बन्धित अधिकारीहरूद्वारा यस विषयमा अनुसन्धान भइरहेको छ। दमकल तथा आपातकालीन सेवाका कर्मचारीहरूको द्रुत कार्यवाहीले आगो नियन्त्रणमा ल्याउन मदत गर्यो। घटना लगत्तै क्षेत्रका विधायक मदन सिन्चुरी नेतृत्वको टोलीले स्थितिको मूल्यांकन गर्न स्थलको भ्रमण गर्यो। मुख्यमन्त्री प्रेमसिंह तामाङलाई घटनाबारे जानकारी गराइएको छ। दुर्भाग्यपूर्ण घटनाप्रति व्यक्तिगत रूपमा आफ्नो चिन्ता व्यक्त गर्दै श्री तामाङले यस कठिन समयमा सबै सम्भव सहयोगको आश्वासन दिनुभएको छ। राज्यको पर्यटन क्षेत्रका लागि एक महत्वपूर्ण उपलब्धिमा सिक्किम पर्यटनलाई गोवामा आयोजित इण्डिया टुडे पर्यटन सर्वेक्षण र पुरस्कार 2026 प्रतिष्ठित मोस्ट इन्स्टाग्रामेबल ल्याण्डस्केप हेयरपिन बेन्ड्स नियर जुलुक सिक्किम पुरस्कारबाट सम्मानित गरिएको छ। यो पुरस्कार पूर्वी सिक्किमको जुलुक नजिकैको प्रतिष्ठित हेयरपिन बेन्डको असाधारण प्राकृतिक सौन्दर्य र मनोहारी दृश्यको निम्ति प्रदान गरिएको हो, जुन यसका रमणीय हिमाली दृश्यहरूका लागि एक प्रसिद्ध गन्तव्य हो र देशको सबैभन्दा धेरै फोटो खिचिने परिदृश्यहरूमध्ये एक हो। यो मान्यताले यात्रा गन्तव्यको रूपमा सिक्किमको बढ़दो महत्वलाई प्रकाश पार्छ र दिगो तथा प्रयोगत्मक पर्यटन प्रवर्धन गर्ने राज्यको प्रतिबद्धतालाई जोड़ दिन्छ। यो पुरस्कार भारत सरकारका केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत र गोवाका मुख्यमन्त्री डाक्टर प्रमोद सावन्तले प्रदान गरेका थिए। पुलिस महानिदेशक र पुलिस महानिरीक्षकहरूको सम्मेलनको क्रममा जारी निर्देशनहरूको पालना गर्दै पीएम राहत योजना अन्तर्गत सड़क सुरक्षा, आपातकालीन प्रतिक्रिया समर्थन प्रणाली र दुर्घटना लाभ सम्बन्धी मंगन चालक संघका लागि एएसपी मंगनको नेतृत्वमा मंगन पुलिस चौकीमा एक जागरूकता सत्र आयोजना गरियो। कार्यक्रमको क्रममा सहभागीहरूलाई सड़क सुरक्षाका विभिन्न पक्षहरू, जिम्मेवार ड्राइभिङ अभ्यासहरू, यातायात नियमहरू र दुर्घटनाहरू कम गर्न सड़क सुरक्षा उपायहरूको पालनाको महत्वबारे सचेत गराइएको थियो। पोषण 2.0 अन्तर्गत पोषण भी पढ़ाई भी सम्बन्धी 5 प्रशिक्षण कार्यक्रमको उद्घाटन दिन गेजिङ ग्रामीण परियोजनाद्वारा पर्यवेक्षकहरू, आँगनवाड़ी कार्यकर्ताहरू र अधिकारीहरूको उत्साहजनक सहभागितामा सफलतापूर्वक आयोजना गरियो। यसको उद्देश्य खेल आधारित र गतिविधि आधारित सिक्ने तरिकाहरू मार्फत आँगनवाड़ी केन्द्रहरूमा प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षालाई सुदृढ़ पार्नु हो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

पुनः स्वागत श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। र अब भने यहाँहरूलाई अहिलेको रहल साथै भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरू सम्बन्धी छोटो जानकारी दिइरहेका छौँ। अब केही क्षणमा 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार, बेलुकी 7 केही लोकनी आधुनिक गीतहरू सुन्नुहुनेछ। 8 मान्छेहरू किन बदलिन्छन् विषयमा वार्ता प्रस्तुत गर्नेछौ कार्यक्रम जय जवानमा। कार्यक्रम चर्चा चौतारी 8:30। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट समय प्रसारण गरी सुनाउनेछौ 9:15 स्पोटलाइट, 9:30 मनिटक अनि मन्थन र रातिको 10 कार्यक्रम आजका फनकार। भोलिको 6:25 शुभारम्भ हुनेछ हाम्रो अधिवेशन भने शुरूआत गर्नेछौ कार्यक्रम अर्चनाबाट। केही आधुनिक गीतहरूको प्रस्तुति रहनेछ कार्यक्रम शुभ प्रभातमा 7:07। 7:15 भजन कार्यक्रम संगीत प्रभा, 7:35 8:30 कार्यक्रम कथा सफलताको कार्यक्रम सन्दर्भ, 8:45 जसमा सान्दर्भिक विषयमाथि जानकारीको साथमा केही फिल्मी गीतहरू सुनाउनेछौ अनि केही फिल्मी गीतहरूको साथमा मनोरञ्जनको क्रम जारी नै रहनेछ 9:02 पनि। कार्यक्रम खेल संसारमा वर्ल्ड कप फुटबलको विवरण यहाँहरूलाई दिनेछौ 9:30। 10:02 कार्यक्रम हेलो खरसाङ कार्यक्रम हाम्रो सरोकार 10:30। 11:07 कार्यक्रम स्वर माधुरी बंगला संगीतको कार्यक्रम चित्रमाला 11:30। 12:05 अनुरोध गीत संगीतको कार्यक्रम तपाईँको अनुरोधमा पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम 12:30। दिउँसोको 2:30 केही लोकनी आधुनिक गीतहरू सुन्नुहुनेछ। फिल्मी गीतको कार्यक्रम 3:20 कार्यक्रम विश्वमा हामी विषय फिफा विश्व कप प्रतियोगिताको इतिहास र जानकारी। 4 आकाशवाणी खरसाङ पोडकास्ट मेनुका प्रधानसित शिक्षा ज्योति 4:30 यस कार्यक्रममा प्रिया प्रधानबाट वार्ता सुनाउनेछौ विषय रहनेछ दिगो विकासका लक्ष्यहरू। कार्यक्रम जय जवान साँझको 5:05 6:10 गाउँले सभा जसमा सामाजिक सञ्जालको दुरुपयोग विषयमा

ज्ञान प्रसाद छेत्रीसितको वार्तालाप सुन्नुहुनेछ। यस केन्द्रको प्रादेशिक समाचार 6:50 बेलुकी 7 केही लोकनी आधुनिक गीतहरू, 8 कार्यक्रम युवावाणी अन्तर्गत कोशेली मैले मन पराएका गीतहरू। यस अतिरिक्त आकाशवाणीको दिल्ली केन्द्रबाट समर प्रसारण गरी सुनाउनेछौ। 9:15 स्पोटलाइट, 9:30 चर्चाका विषय हे, अनि राति 10 कार्यक्रम आजका फनकार। यी तथ्य अहिलेको रहल, साथै भोलि दिनभरि प्रसारण गरिने कार्यक्रमहरूका संक्षिप्त रूपरेखा। यी कार्यक्रमहरू यहाँहरूले एफएम 103.5 मेगाहर्ज, साथै न्यूजन एआईआर एप अनि दार्जिलिङको एफएम 110.2 मेगाहर्जमा आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्न सक्नुहुनेछ।

0: अब सुन्नुहोस् वरिपरिको ताजा हाल खबर प्रादेशिक समाचारमा यस केन्द्रबाट।
1: यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ पहाडका लामो समयदेखि थाँतीमा रहेका गोर्खा समस्याहरू भारतको संवैधानिक ढाँचाभित्र चाँडै समाधान गरिने र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएको भ्रष्टाचारको पनि छानबिन र कार्यवाही गरिने बताउनु भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले इस्टर्न फ्रन्टियर राइफल्स चाँडै पुनः स्थापना हुने र 1000 भन्दा बढी गोर्खा युवाहरू भर्ती गरिने बताउनु भएको छ। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता ब्यानर्जीले आज कोलकाता उच्च न्यायालयमा भवानीपुर विधानसभा चुनावको परिणामलाई चुनौती दिँदै चुनावी याचिका दर्ता गर्नुभएको छ। सशस्त्र सीमा बल क्षेत्रीय मुख्यालय रानी डंगाको एन्टी ह्युमन ट्राफिकिङ युनिटद्वारा आज नवोदय विद्यालय 26 मिरिकमा मानव तस्करी विरूद्ध सचेतना कार्यक्रम आयोजना गरियो र नीट युजी पुनः परीक्षा अघि सरकारले सोसियल मिडिया प्लेटफर्म टेलिग्राममा 22 जूनसम्म प्रतिबन्ध लगाएको छ। सन्देश सम्पादन सुविधा 30 जूनसम्म बन्द रहनेछ। अब समाचार विस्तारमा। दार्जीलिङ पहाड़का लामो समयदेखि थाँतीमा रहेका गोर्खा समस्याहरू भारतको संवैधानिक ढाँचाभित्र चाँडै समाधान गरिनेछ र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएमा भएको भ्रष्टाचारको पनि छानबिन गरिनेछ र भ्रष्टाचारीहरू विरूद्ध कार्यवाही गरिनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ जिल्ला अन्तर्गत पर्ने मन्टिभियोट खेल मैदान खरसाङमा एक सार्वजनिक सभालाई सम्बोधन गर्नुहुँदै यो कुराहरू बताउनुभयो। उहाँले खरसाङ नजिकैको गोथल्स मैदानमा जारी 3 दिवसीय जनकल्याण शिविरको पनि निरीक्षण गर्नुभयो तथा विभिन्न राज्य र संघ कल्याणकारी योजनाहरूका लाभार्थीहरूलाई लाभ वितरण गर्नुभयो। 3 दिवसीय जनकल्याण शिविर 15 जूनदेखि 17 जून 2026सम्म राज्यभरि शुरू गरिएको छ। मुख्यमन्त्री बनेपछि दार्जीलिङ पहाड़को यो उहाँको पहिलो भ्रमण हो। बागडोगरा विमानस्थलमा आइपुगेपछि उहाँ सड़क मार्ग भएर खरसाङ आइपुग्नु भएको थियो। हजारौं मानिसहरू मुख्यमन्त्रीलाई स्वागत गर्न कार्यक्रममा उपस्थित रहेका थिए। दार्जीलिङ पहाड़ी क्षेत्रको सर्वाङ्गीन विकासमा जोड़ दिँदै उहाँले छोटो अवधि र दीर्घकालीन समसामयिक विकास योजना तयार भइरहेको र यसको लागि विनियोजन आगामी 22 जून 2026बाट शुरू हुने राज्य बजेट सत्रमा घोषणा गरिने बताउनुभयो। उहाँले पहाड़को विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो।

0: प्रधानमन्त्री चिया श्रमिक योजना बारे उहाँले दार्जीलिङ पहाड र तराई डुवर्स क्षेत्रमा बन्द रहेका 25 वटा चिया बगानहरू चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यसका लागि केन्द्र सरकारले 330 करोड रुपियाँ विनियोजन गरेको पनि उहाँले बताउनुभयो। उहाँले पहाड लगायत क्षेत्रको समग्र विकासको लागि उत्तर बंगालमा सड़क र राजमार्गहरूको विकास र विस्तार द्रुत गतिमा गरिने बताउनु भएको छ। पछिल्लो तृणमूल सरकारको आलोचना गर्दै उहाँले भन्नुभयो, ममता सरकारको समयमा पहाड़ी क्षेत्र सहित उत्तर बंगाल पूर्ण रूपमा वञ्चित थियो। तृणमूल सरकारको समयमा कटमनी सिन्डिकेट शासन भ्रष्टाचारले उत्तर बंगालको विकासलाई ठप्प पारेको थियो।
1: मैं आपको पूछ रहा हूं, जीटीए का जितना घोटाला हुआ इंक्वायरी होना चाहिए? चाहिए? भ्रष्टाचारी जो आपका रुपया को चोरी किया उसे जेल के अंदर भेजना चाहिए? तो चाहिए तो जोर से बोलिए। आपका हित में सरकार काम करेगा, जो अच्छा होगा वो काम करेगा, मान के चलिए। एक लोग को भी छोड़ने वाला हम लोग नहीं हूं।
0: मुख्यमन्त्री आज एक दिवसीय भ्रमणको लागि दार्जीलिङ पहाड आइपुग्नु भएको थियो। मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि उहाँले 1.5 महिनामा 3 पल्ट उत्तर बंगालको भ्रमण गरेको बताउनुभयो। उहाँले हालै राज्यमा कयन केन्द्रीय सरकार र राज्य सरकारका योजनाहरू लागू गरिएको बताउनुभयो। श्री अधिकारीले प्रधानमन्त्री आयुष्मान भारत योजना अन्तर्गत अब पश्चिम बंगालका पात्र लाभार्थीहरूले 5 लाख रुपियाँको स्वास्थ्य कवरेज पाउने बताउनुभयो। उहाँले राज्यको अन्नपूर्ण भण्डार योजना अन्तर्गत पात्र महिलाहरूको प्रमाणीकरण भइरहेको र अहिलेसम्म 28 लाख भन्दा बढी पात्र महिलाहरूले लाभ उठाइसकेका बताउनु भएको छ। उहाँले युवा साथी योजना अन्तर्गत शिक्षित बेरोजगार युवाहरूलाई मासिक भत्ता दिइने र आगामी बजेटमा यसको व्यवस्था गरिने पनि बताउनुभयो। श्री अधिकारीले पहाड़ी जिल्ला कालेबुङमा मेडिकल कलेज निर्माण गरिनेछ र दार्जीलिङ जिल्लाको खरसाङमा एउटा ठूलो अस्पताल निर्माण गरिने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री खेलो इण्डिया र जोडो इण्डिया योजना अन्तर्गत पहाड़हरूमा खेल मैदान र रंगशालाहरू विकास गरिने जसले पहाड़का पहाड़ी खेल प्रतिभाहरूलाई बढ़ावा दिने बताउनुभयो। उहाँले 5 हिमाली पहाड़ी शहरहरू दार्जीलिङ कालेबुङ खरसाङ मिरिक र सिलीगुड़ी विकास गर्ने काम चाँडै शुरू हुने कुरामा जोड़ दिनुभयो। उहाँले गोर्खाल्याण्ड आन्दोलनमा शहीद प्रत्येक परिवारलाई 5 लाख रुपियाँ तथा घरको एकजनालाई सरकारी नोकरी दिने वाचा पनि गर्नुभएको छ। इस्टर्न फ्रन्टियर राइफल चाँडै पुनः स्थापना हुनेछ, जसमा 1000 भन्दा बढी गोर्खा युवाहरू भर्ती हुनेछन्। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ पहाड़मा नवनिर्वाचित मुख्यमन्त्रीको स्वागत गर्न दार्जीलिङ जिल्लाको खरसाङमा आयोजित जनसभालाई सम्बोधन गर्नुहुँदै यो घोषणा गर्नुभएको हो। देशको रक्षा गर्ने गोर्खा सैनिकहरूको वीरता र बलिदानको स्मरण गर्दै उहाँले ममता ब्यानर्जीको नेतृत्वमा रहेको विगतको राज्य सरकारले इस्टर्न फ्रन्टियर राइफल्समा भर्ती रोकेको बताउनुभयो। उहाँले इस्टर्न फ्रन्टियर राइफल्सलाई एक समय ऐतिहासिक शक्ति मानिन्थ्यो, तर दूरदर्शिताको कमी र नकारात्मक टीएमसी सरकारले यसलाई केवल 2 बटालियनमा सीमित गरेको उहाँले भन्नुभयो। श्री अधिकारीले राज्य पुलिसमा भर्ती प्रक्रिया चाँडै पुनः शुरू हुने जसले ठूलो संख्यामा गोर्खा युवाहरूलाई फाइदा पुर्याउने बताउनुभयो। उहाँले राज्यमा भर्ती प्रक्रियामा कम्तीमा 30% सीट महिलाहरूको लागि आरक्षित हुनुपर्ने पनि बताउनुभयो।
1: आने वाला कुछ महिने के अंदर 1000 ईएफआर में पुलिस में आपका नौकरी मिलेगा, ईस्टर्न फ्रंटियर राइफल के अंदर, जिसमें 35% हमारी बेटियां और बहन को हमारी।
0: यस अवसरमा उत्तर बंगाल विकास तथा पहाड़ी मामिला राज्यमन्त्री श्री निशित प्रमाणिक, गृह तथा पहाड़ी मामिला राज्यमन्त्री विशाल लामा, वित्त तथा परिवहन राज्यमन्त्री आनन्दमय वर्मन, पूर्व विदेश सचिव तथा राज्यसभा सांसद हर्षवर्धन श्रृंगला र दार्जीलिङ लोकसभा सांसद राजु विष्ट पनि उपस्थित थिए। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता ब्यानर्जीले आज कलकत्ता उच्च न्यायालयमा भवानीपुर विधानसभा चुनावको परिणामलाई चुनौती दिँदै

चुनावी याचिका दर्ता गर्नुभएको छ। वहाँ याचिका दर्ता गर्न व्यक्तिगत रूपमा उच्च न्यायालयमा पुग्नु भएको थियो। डायमन्ड हार्बरका भाजपा नेता अभिजित विश्वास उर्फ बबीले अवैध माटो उत्खनन र बिक्रीको आरोपमा तृणमूल कंग्रेसका सांसद अभिषेक ब्यानर्जी, उनका सहयोगी सुमित रोय र विष्णुपुरका विधायक दिलीप मण्डल सहित 23 जना विरूद्ध एफआईआर दर्ता गर्नुभएको छ। अभिजित विश्वासले अवैध रूपमा माटो उत्खनन र बिक्रीमा संलग्न व्यक्तिहरूले लगभग 300 करोड़को आर्थिक क्षति भएको आरोप समेत लगाउनु भएको छ। सशस्त्र सीमा बल क्षेत्रीय मुख्यालय रानी डंगा एन्टी ह्युमन ट्राफिकिङ युनिटद्वारा आज नवोदय विद्यालय 26 मिरिकमा मानव तस्करी विरूद्ध सचेतना कार्यक्रम आयोजना गरियो। बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म सञ्चालन गरिएको सो कार्यक्रममा निरीक्षण जनरल पल्लव कुमार दास सहित 4 जना कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रम उपनिरीक्षक जनरल रामपाडा राई, समवाय कमाण्डर एफ समवाय ओकेटीको मार्गदर्शनमा सम्पन्न भएको थियो। 21 जुनमा निर्धारित राष्ट्रिय प्रवेश तथा पात्रता परीक्षा निट योजी 2026को पुनः परीक्षालाई ध्यानमा राख्दै सरकारले 22 जुनसम्म टेलिग्राम एपमा अनलाइन सन्देश पठाउन प्रतिबन्ध लगाएको छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले सीमित र निश्चित अवधिको लागि टेलिग्राम एक्सेसमा प्रतिबन्ध लगाउने इलेक्ट्रोनिकी एवं सूचना प्रौद्योगिकी मन्त्रालयको निर्णयको स्वागत गरेको छ। एनटीएले यो प्रतिबन्ध निट योजी 2026को पुनः परीक्षाको दिनसम्म र त्यसको लगत्तै लागू हुने बताएको छ। एजेन्सीले टेलिग्रामलाई 30 तारिकसम्ममा पहिले नै पोस्ट गरिएका सन्देशहरू सम्पादन गर्ने सुविधा बन्द गर्न पनि निर्देश दिएको बताएको छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ पहाड़का लामो समयदेखि थाँतीमा रहेका गोर्खा समस्याहरू भारतको संवैधानिक ढाँचाभित्र चाँडै समाधान गरिने र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएको भ्रष्टाचारको पनि छानबिन र कार्यवाही गरिने बताउनु भएको छ। शुभेन्दु अधिकारीले इस्टर्न फ्रन्टियर राइफल चाँडै पुनस्थापना हुने र 1000 भन्दा बढी गोर्खा युवाहरू भर्ती गरिने बताउनु भएको छ र निट युजी पुनः परीक्षा अघि सरकारले सोसियल मिडिया प्लेटफर्म टेलिग्राममा 22 जुनसम्म प्रतिबन्ध लगाएको छ। सन्देश सम्पादन सुविधा 30 जुनसम्म बन्द रहनेछ। यसका साथै समाचार सन्ध्याको यो अङ्क समाप्त हुनेछ। अर्को समाचार लिएर 7 बजेर 50 मिनटमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। तब पनि यहाँहरूलाई के छन् रमाइलो गराउन लिएर आएका छौँ केही लोकनी आधुनिक गीतहरू। प्रथमतः सुनाइरहेछौँ लोकगीत।

दुर्गा खरेल र बद्री खरेलको युगल स्वरमा यहाँहरूले सुन्दै हुनुहुन्थ्यो यो लोकगीत भने अबको अघिल्लो लोकगीत यहाँहरू समक्ष लिएर आएका छौँ शर्मिला पाखरिनको स्वरमा।

0: के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लाइन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: लोकगीत त यहाँहरूले सुनिहाल्नुभयो, अब पालो आधुनिक गीतको। त स्वीकार्नुहोस् सुषमा प्रधानको स्वरलाई यी आधुनिक गीतहरूमा।

यतिन्जेल सुन्दै हुनुहुन्थ्यो केही लोकनी आधुनिक गीतहरू। अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेछौ आकाशवाणीको समाचार। त यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् अनि सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

शुरूमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको एभियोमा जारी G7 शिखर सम्मेलनमा सरिक हुनुहुँदै भारत विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा देखा परिरहेको लोकसभा अध्यक्ष ओम बिरलाको दावी। नीट यूजी पुनः परीक्षा अघि सरकारद्वारा जुन 22 सामाजिक सञ्जाल एप टेलिग्राममाथि प्रतिबन्ध। अनि महिला एफआईएच हकी प्रतियोगितामा जापानलाई पराजित गर्दै भारत सेमी फाइनलमा प्रवेश। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी G7 शिखर सम्मेलनमा भाग लिन 2 दिने भ्रमणमा फ्रान्सको एभियोन पुग्नुभएको छ। शिखर सम्मेलन हिजोदेखि शुरू भएको थियो। एभियो आइपुगेपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमा पोस्ट गर्दै विश्व नेताहरूसँग अन्तर्क्रिया गर्न र प्रमुख विश्वव्यापी मुद्दाहरूमा विचार आदान प्रदान गर्न आफू उत्सुक रहेको बताउनुभयो। उल्लेख्य, प्रधानमन्त्री मोदीले G7 शिखर सम्मेलनमा लगातार 7 पल्ट भाग लिँदै हुनुहुन्छ। साथै यस मञ्चमा भारतको यो 13 सहभागिता हो। शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, बेलायती प्रधानमन्त्री कियर स्टार्मर र यूएई का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहानसँग द्विपक्षीय बैठक गर्नुहुनेछ। प्रधानमन्त्री मोदीले भोलि शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने कार्यक्रम छ। यसैबीच G7 शिखर सम्मेलनमा अमेरिकी सहयोगीहरूले आज राष्ट्रपति डोनाल्ड ट्रम्पको एजेण्डामा 4 वर्षभन्दा बढी समयदेखि चलिरहेको युक्रेन युद्धमाथि विचार गर्न काम गरे। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि बिहानको कार्य बैठकमा G7 नेताहरूसँग सामेल हुनुभएको थियो। लोकसभा अध्यक्ष ओम बिरलाले विविध संस्कृति र भौगोलिक अवस्थाको बावजूद विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको भारत स्वतन्त्रतापछि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा देखा परेको बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित विकसित भारत युवा संसदमा सहभागीहरूलाई सम्बोधन गर्दै उहाँले हाल 50 लाख भन्दा बढी युवाहरू युवा संसदसँग संलग्न रहेको उल्लेख गर्नुभयो।

0: कैसे हम विकसित भारत के संकल्प को पूरा कर सकते हैं, इसके लिए युवा संसद के माध्यम से तर्क संवाद की संस्कृति को बढ़ाने का एक कार्यक्रम आयोजित किया और निश्चित रूप से आज 50 लाख से ज्यादा युवा संसद से जुड़े। अलग अलग राज्यों के अंदर युवाओं ने उस राज्य के विकसित और विकसित के साथ भारत विकसित के सपनों को साकार करने के लिए अपने विचार रखे।
1: राष्ट्रिय परीक्षण एजेन्सी एनटीए ले जनाए अनुसार पछिल्लो 24 घण्टामा 10 लाख भन्दा बढी उम्मेद्वारहरूले आगामी नीट यूजी पुनर्परीक्षाको लागि प्रवेश पत्र डाउनलोड गरेका छन्। पुनर्परीक्षा जून 21 हुनेछ। यसैबीच पारदर्शिता बढाउन र पेपर चुहावटको सम्भावनालाई रोक्न सरकारले जून 22 टेलिग्राम एपमा अनलाइन सन्देश पठाउन प्रतिबन्ध लगाएको छ। सरकारले औषधि नियमावली 1945 संशोधनहरू अधिसूचित गरेको छ। खोकीको सिरप अब ग्रामीण क्षेत्रमा विधिवत इजाजत पत्र प्राप्त फार्मेसीहरू मार्फत मात्र बिक्री र वितरण गरिनेछ। प्रस्तुत छ हाम्रा संवाददाताको रिपोर्ट।
2: स्वास्थ्य एवं परिवार कल्याण मंत्रालय ने एक अधिसूचना जारी कर कहा है कि औषधि नियमों के अनुसूची के में दवाओं के वर्ग शीर्षक के अंतर्गत शामिल सिरप शब्द को हटा दिया गया है। सिरप शब्द हटाए जाने के बाद अब खांसी के सिरप को इस छूट का लाभ नहीं मिलेगा। इससे पहले 1000 से कम आबादी वाले ग्रामीण क्षेत्रों में खांसी के सिरप की बिक्री को लाइसेंस संबंधी प्रावधानों से छूट मिली हुई थी। यह संशोधन सिरप आधारित औषधियों पर नियामकीय निगरानी को और सुदृढ़ करने तथा छूट संबंधी व्यवस्था को वर्तमान जन स्वास्थ्य और सुरक्षा आवश्यकताओं के रूप बनाने के उद्देश्य से किया गया है। आनंद कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: कृषि तथा किसान कल्याण मंत्री शिवराज सिंह चौहान ने नया दिल्ली में आयोजित उच्चस्तरीय कृषि समीक्षा बैठकमा खरीफ 2026 सिजनको लागि देशभर गरिएको तयारीको विस्तृत समीक्षा गर्नुभयो। उहाँले सम्भावित एल निनो घटनालाई ध्यानमा राख्दै कपास उत्पादन बढाउन, दालमा आत्मनिर्भरता हासिल गर्न र कम वर्षा भएका जिल्लाहरूको लागि अग्रिम आकस्मिक योजनाहरूमा विशेष जोड़ दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जीलिङ पहाड़मा रहेका गोर्खा समुदायका लामो समयदेखि थाँतिरहेका समस्याहरू भारतको संवैधानिक ढाँचाभित्र समाधान गरिने बताउनुभएको छ। दार्जीलिङ जिल्लाको खरसाङमा एक सार्वजनिक सभालाई सम्बोधन गर्दै उहाँले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमा भएको कथित भ्रष्टाचारको छानबिन गरिने र दोषीहरूमाथि कारवाही गरिने बताउनुभयो। मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि दार्जीलिङ पहाड़को आफ्नो पहिलो भ्रमणमा श्री अधिकारीले आफ्नो सरकार र पहाड़ी क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जून 22 शुरू हुने आगामी राज्य बजेट सत्रमा पहाड़हरूको लागि अल्पकालीन र दीर्घकालीन विकास योजनाहरू समावेश गरिने घोषणा गर्नुभयो। ओमानको तटमा भएको दुखद समुद्री घटनापछि 21 भारतीय चालक दलका सदस्यहरू सुरक्षित रूपमा घर फर्किएका छन्। ओमानको मस्कट स्थित भारतीय दूतावासले यस्तो जानकारी दिएको हो। सरकारले यूपीएससी निजामती सेवा प्रारम्भिक परीक्षाको प्रश्न पत्र लीक भएको दावी गर्ने सामाजिक सञ्जाल पोस्टको खण्डन गरेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाईले यस्तो दावी निराधार भएको बताएको छ। कार्यालयले मानिसहरूलाई यस्ता भ्रामक र अप्रमाणित दावीहरू साझा गर्नबाट टाढा रहन सल्लाह दिएको छ। भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्लोभाकियाको सर्वोच्च राज्य सम्मान द अर्डर अफ द व्हाइट डबल क्रस फर्स्ट क्लासबाट सम्मानित गर्नु राष्ट्रको लागि ठूलो गर्वको कुरा भएको बताएको छ। नयाँ दिल्लीमा मीडियासँग कुरा गर्दै भाजपा प्रवक्ता सम्बित पात्रले श्री मोदीले विभिन्न देशहरूबाट 33 सर्वोच्च नागरिक पुरस्कार प्राप्त गर्नुभएको र भारतको विश्वव्यापी प्रतिष्ठा बढाउनु भएको बताउनुभयो। केरलाका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आज लोकभवनमा डिजिटल प्लेटफर्म मार्फत सो गणना प्रक्रिया पूरा गरेर जनगणना 2027 पहिलो चरणको शुरूआत गर्नुभयो। जनगणना 2027

0: सुन्दै हुनुहुन्थ्यो यो भुटानी गीत। अब सुनोस् समाचार।
1: यो आकाशवाणी हो, अब अशोक चौरसियाबाट सुनोस् समाचार। पहिला मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको एभियनमा G7 शिखर सम्मेलनमा सहभागिता गर्दै हुनुहुन्छ। कृषि मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा एक उच्चस्तरीय बैठकमा खरिफ 2026 सिजनका लागि देशभरि तयारीहरूको समीक्षा गर्नुभयो। केन्द्रीय युवा तथा खेल मन्त्री डाक्टर मनसुख मन्डाविया भोलि मुम्बईमा साइक्लोथोनको नेतृत्व गर्नुहुनेछ। इरानले भनेको छ अमेरिकासितको शान्ति सम्झौतामा इजरायल लेबनानबाट फिर्ता हुनुपर्छ। इस्टर्न फ्रन्टियर राइफल्सको पुनरुद्धार गरिने तथा 1000 गोर्खा जवानहरूलाई भर्ती गरिने पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले घोषणा गर्नुभएको छ। र जिम्बाब्वेमा भएको बस ट्रेन भिडन्तमा 9 जनाको मृत्यु र 25 भन्दा बढी घाइते भएका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी अहिले फ्रान्सको एभियनमा G7 शिखर सम्मेलनमा भाग लिइरहनु भएको छ। उहाँले नयाँ साझेदारी निर्माण र अन्तर्राष्ट्रिय एकजुटतालाई पुनः मजबुत गर्ने विषयमा आयोजित एक उच्चस्तरीय कार्यसत्रमा पनि भाग लिँदै हुनुहुन्छ। यस सत्रमा G7 देश र साझेदार देशहरूका नेताहरूका साथै विश्व ब्याङ्क र अफ्रिकी विकास ब्याङ्कका प्रमुख प्रतिनिधिहरू उपस्थित छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले प्रधानमन्त्री मोदी र अन्य साझेदार सहयोगी देशका नेताहरूलाई औपचारिक रूपमा स्वागत गरेपछि बैठक सुरु भयो। आज प्रधानमन्त्री यस 2 दिने भ्रमणमा एभियन पुग्नुभएको छ, जहाँ उहाँले हिजोदेखि सुरु भएको शिखर सम्मेलनमा भाग लिइरहनु भएको छ। यो G7 शिखर सम्मेलन भारतका लागि अत्यन्तै रणनीतिक महत्त्वको छ, कारण प्रधानमन्त्रीले विश्वव्यापी मञ्चमा ग्लोबल साउथको आवाज र चासोलाई दृढता पूर्वक उठाइरहनु भएको छ। यस शिखर सम्मेलनमा भारतको नियमित सहभागिताले प्रमुख विश्वव्यापी चुनौतीहरूको समाधान गर्न र शान्ति, सुरक्षा, टिकाउ विकास र आर्थिक वृद्धिका लागि विश्वव्यापी प्रयासहरूमा योगदान पुर्याउन यसको बढ्दो भूमिकालाई रेखाङ्कित गर्दछ। शिखर सम्मेलनको बेला प्रधानमन्त्रीको धेरै व्यस्त कार्यक्रमहरू रहेका छन्। उहाँले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी, ब्रिटेनका प्रधानमन्त्री कीर स्टार्मर, संयुक्त अरब अमिरातका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयान द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। उहाँ फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले आयोजन गरेको रात्रिभोजमा सहभागी हुनुहुनेछ। शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री मोदीको भोलि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेट प्रस्तावित रहेको छ। भारतीय जनता पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्लोवाकियाको सर्वोच्च राजकीय सम्मान अर्डर अफ द व्हाइट डबल क्रस फर्स्ट क्लासबाट सम्मानित गर्नु देशको लागि ठूलो गर्वको कुरा रहेको बताउनु भएको छ। प्रवक्ता सम्बित पात्राले भन्नुभएको छ,
2: मोदीजीले भी कहा कि यह सम्मान केवल मेरे लिए नहीं है। स्लोवाकिया ने जो हाईएस्ट नागरिक सम्मान दिया है, यह सम्मान 140 करोड़ भारतीयों के लिए है। और यह आज गर्व का विषय है कि स्लोवाकिया के इस अवार्ड को मिलाकर के माननीय प्रधानमंत्री जी को 33 ऐसे सर्वोच्च नागरिक अवार्ड दूसरे देशों के वो मिले हैं। इससे हमारे

0: इसका कहीं न कहीं मस्तक ऊपर हुआ है, ये भारत के लिए गर्व का विषय है।
1: कृषि अनि किसान कल्याण मंत्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा एक उच्चस्तरीय कृषि समीक्षा बैठकमा खरीफ 2026 सिजनका लागि देशभरिमा गरिएको तयारीहरूको विस्तृत समीक्षा बैठक गर्नुभयो। कृषि मन्त्रालयले अल निनोको सम्भावित स्थितिलाई ध्यानमा राख्दै कपास उत्पादन बढाउने, दालमा आत्मनिर्भरता हासिल गर्ने अनि कम वर्षा हुने जिल्लाका लागि अग्रिम आकस्मिक योजनाहरूमाथि विशेष जोड दिएको छ। उहाँले स्पष्ट सन्देश दिनुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा किसानहरूको हितको रक्षा गर्नु सरकारको सर्वोच्च प्राथमिकताको विषय हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल एक्स @AIR News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सर्वोच्च न्यायालयले भारतीय विशिष्ट पहिचान प्राधिकरणद्वारा जारी गरिएको आधार कार्डलाई नागरिकता, निवास स्थान र आवासीय ठेगानाको प्रमाणको रूपमा दुरुपयोग भइरहेको आरोप लगाइएको एक याचिकामाथि आज केन्द्र र राज्यहरूबाट जवाब मागेको छ। याचिकामा यसको प्रयोग पहिचान सत्यापनसम्म सीमित राखिनुपर्ने निर्देशको माग पनि गरिएको छ। मुख्य न्यायाधीश सूर्यकान्त र न्यायमूर्ति भी मोहनाको पीठले केन्द्र र सबै राज्य तथा केन्द्रशासित प्रदेशहरूलाई नोटिस जारी गरेको छ। केन्द्रीय युवा तथा कार्यक्रम अनि खेल मन्त्री डाक्टर मनसुख मन्डाविया भोलि मुम्बईको वर्ली साइकल ट्र्याकमा विशेष फिट इन्डिया साइक्लोथोनको नेतृत्व गर्नुहुनेछ। युवा कार्यक्रम तथा खेल मन्त्रालयले यो आयोजन व्यापक फिट इन्डिया अभियानको एक भागको रूपमा बताउनु भएको छ। मुम्बईको सुरम्य समुद्र तटको मनोरम दृश्यबीच विभिन्न क्षेत्रसँग जोडेका लगभग 250 साइकल चालकहरूले मन्त्रीसँग साइकल चलाउने छन्। इरानले बताएको छ अमेरिकासँग युद्ध समाप्त गर्ने सम्झौता अन्तर्गत इजरायल लेबनानपछि हट्नुपर्नेछ। इरानका विदेश मन्त्री अब्बास अराक्चीले आज भन्नुभयो दक्षिणी लेबनानमा इजरायलको निरन्तर कब्जा अमेरिका अनि इरान बीच भएको सम्झौता ज्ञापनको उल्लङ्घन हो। अर्कोतिर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजो यस सम्झौतालाई अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय भनी बताउनुभयो। उहाँले इजरायलको आफ्नो प्राथमिकता छ अनि इजरायल लेबनानमा बफर जोनमा तबसम्म रहनेछ जबसम्म आवश्यक रहनेछ भनी बताउनु भएको छ। इस्टर्न फ्रन्टियर राइफल्स चाँडै पुनर्स्थापना हुने, जसमा 1000 भन्दा बढी गोर्खा युवाहरूलाई भर्ती गरिने पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बताएका छन्। उहाँ दार्जिलिङको खरसाङमा आयोजित एक जनसभालाई सम्बोधित गर्दै यो घोषणा गर्नुभयो। देशको रक्षा गर्ने गोर्खा सैनिकहरूको वीरता र बलिदानको सम्झना गर्दै उहाँले ममता ब्यानर्जीको नेतृत्वमा रहेको पछिल्लो राज्य सरकारले इस्टर्न फ्रन्टियर राइफल्समा भर्ती रोकेको बताउनुभयो। उहाँले इस्टर्न फ्रन्टियर राइफललाई एक समयको ऐतिहासिक शक्ति मानिन्थ्यो, तर दूरदर्शिताको कमी र नकारात्मक टिएमसी सरकारले यसलाई केवल 2 बटालियनमा सीमित गरेर राखेको उल्लेख पनि गर्नुभयो। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले दार्जिलिङ पहाडमा रहेका गोर्खा समुदायका लामो समयदेखि समस्याहरूको समाधान भारतको संवैधानिक ढाँचाभित्र रहेर गरिने बताउनुभयो। दार्जिलिङ जिल्लाको खरसाङमा एक सार्वजनिक जनसभालाई सम्बोधित गर्दै उहाँले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन GTAमा भएको कथित भ्रष्टाचारहरूको छानबिन गरिने र दोषीहरूमाथि कारवाही गरिने बताउनुभयो। उहाँले पहाडको तीव्र विकास गरिने भन्दै भन्नुभयो। मुख्यमन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि उहाँको यो पहिलो दार्जिलिङ पहाड भ्रमण थियो। श्री शुभेन्दु अधिकारीले आफ्नो सरकार पहाडी क्षेत्रको विकासप्रति प्रतिबद्ध रहेको पनि बताउनुभयो। दक्षिणी जिम्बाब्वे

को ट्रायंगल क्षेत्रमा आज एउटा बस र रेल बीच टक्कर हुँदा 9 जनाको मृत्यु भएको छ भने अन्य 25 भन्दा बढी घाइते भएका छन्। अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स का मीडिया प्रभारी तथा प्रोफेसर डाक्टर रीमा दादाले योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याएर समग्र समाधान प्रदान गर्ने बताउनु भएको छ। यो समाचार हाम्रो युट्युब च्यानल @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब रहल समाचार एकचोटि फेरि। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको एभियनमा G7 शिखर सम्मेलनमा सहभागिता गर्दै हुनुहुन्छ। कृषि मन्त्री शिवराज सिंह चौहानले नयाँ दिल्लीमा एक उच्च स्तरीय बैठकमा खरिफ सिजन 2026 को देशभरि तयारीहरूको समीक्षा गर्नुभयो। केन्द्रीय युवा तथा खेल मन्त्री डाक्टर मनसुख मंडाविया भोलि मुम्बईमा साइक्लोथोनको नेतृत्व गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो, अहिलेलाई पूरा भयो। भोलि पुनः 7:25 मा नयाँ समाचार लिएर आउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

पुरनजङ्ग कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। आज म एउटा यस्तो प्रश्न बोकेर आएको छु जुन प्रश्न सायद हामी सबैले कहिले न कहिले आफ्नो कोठाको एकान्तमा एक्लै बसेर आफैलाई सोधिसकेका छौँ। कि तपाईँले कहिले यस्तो महसुस गर्नुभएको छ कि तपाईँसँग हिँड्ने मान्छे जसको मुस्कानमा तपाईँले आफ्नो दिनको सुरुवात देख्नुहुन्थ्यो आज ऊ एकाएक पराय भएको छ, वा के तपाईँले कहिले ऐना अगाडि उभिएर आफैलाई सोध्नु भएको छ म पहिले यस्तो थिएँ आज किन यति फरक भए। जीवनको दौडधुपमा हामी कतिपय कुराहरूलाई सामान्य मान्छौँ, तर मान्छेको मन बदलिने प्रक्रिया यति सजिलो हुँदैन जति हामीले सोच्छौँ। यो बदलावको पछाडि कुनै एउटा ठुलो घटना मात्र हुँदैन, बरु ती हजारौँ साना साना चोटहरू हुन्छन् जुन मान्छेले एक्लै सहेको हुन्छ। आजको युवावाणीमा हामी यही विषयलाई केलाउनेछौँ, किन मान्छेहरू अचानक आफ्नो बाटो बदल्छन्, किन मान्छेहरू अरूका लागि उपलब्ध हुन छोडेर आफ्नो सानो संसारमा सीमित हुन्छन्, र सबैभन्दा महत्त्वपूर्ण कुरा कि यो परिवर्तन वास्तवमै एउटा अन्त्य हो वा यो आफैलाई फेरि नयाँ ढङ्गले जोड्ने एउटा कठिन सङ्घर्ष। आजको यो कार्यक्रम तपाईँका लागि मात्र हो, किनकि आज हामी बदलाव र त्यो बदलावले मान्छेलाई दिने परिपक्वताको कथा सुन्दैछौँ। आउनुहोस्, मनका ढोकाहरू खोल्नुहोस् र आजको यो यात्रामा हामी सँगै अगाडि बढ्नुहोस्। कहिलेकाहीँ रातको शान्त समयमा मोबाइलको स्क्रिन स्क्रोल गर्दै गर्दा अचानक कुनै पुरानो फोटो अगाडि आउँछ अनि मनले आफैलाई एउटा प्रश्न सोध्छ, यो मान्छे पहिले यति फरक थियो अहिले किन यति बदलियो। सायद यो प्रश्न हामी सबैले कहिले न कहिले सोधेका छौँ। एउटा समय थियो जब कसैले हाम्रो म्यासेजको रिप्लाई केही मिनट ढिला गर्दा पनि हामीलाई चिन्ता लाग्थ्यो, आज त्यही मान्छे दिनौँसम्म हराउँछ अनि हामीलाई सोध्ने हिम्मत पनि हुँदैन। एउटा समय थियो जब कसैले म सधैँ तिम्रो साथमा छु भन्थ्यो, आज त्यही मान्छे भिडमा भेटिए पनि अपरिचित चाहिँ लाग्छ। तर प्रश्न फेरि त्यही आउँछ, मान्छेहरू किन बदलिन्छन्? साँचो कुरा के हो भने मान्छेहरू अचानक बदलिँदैनन्, परिवर्तन एउटा दिनमा हुँदैन, त्यो त बिस्तारै धेरै साना घटनाहरूको परिणाम हो। जसरी नदीको धाराले ढुङ्गालाई बिस्तारै घिसारेर नयाँ आकार दिन्छ, त्यसरी नै समय, परिस्थिति, पीडा र अनुभवहरूले मान्छेलाई बदल्छन्। हामी सबै आफ्नो जीवनको कुनै न कुनै अध्यायमा चोट खाएका हुन्छौँ, कसैले विश्वास तोडिदिएको हुन्छ, कसैले साथ छोडिदिएको हुन्छ, कसैले धेरै माया गरेर पनि गुमाएको हुन्छ, अनि त्यो दिनपछि ऊ पहिलेको जस्तो रहँदैन, किनकि केही पीडाहरूले मान्छेलाई बदल्छन्।

मान्छेको सोच बद्लिदिन्छन्। पहिले सबैलाई सजिलै विश्वास गर्ने मान्छे आज कसैसँग खुल्न डराउँछ। पहिले हरेक कुरामा हाँस्ने मान्छे आज धेरै शान्त भएको हुन्छ। पहिले सबैका लागि उपलब्ध हुने मान्छे आज आफ्नो संसारभित्र सीमित भएको हुन्छ। अनि हामी भन्छौँ ऊ बद्लियो, तर सायद ऊ बद्लिएको होइन, उसले आफूलाई बचाउन सिकेको हो। जीवनले कहिलेकाहीँ यति कडा पाठ दिन्छ कि त्यसपछि मान्छे पहिलेको जस्तै हुन सक्दैन। हामीले सोसियल मिडियामा देख्ने मुस्कानहरू सधैँ वास्तविक हुँदैनन्। स्टोरीमा राखिएको लिभिङ माई बेस्ट लाइफको पछाडि कति स्ट्रगल धुकेको छ त्यो कसैलाई थाहा हुँदैन। कति मान्छेहरू यस्ता हुन्छन् जो सबैलाई मोटिभेट गरिरहेका हुन्छन् तर आफैभित्र भित्रै ब्रेकडाउन भइरहेको हुन्छन्। कति मान्छेहरू यस्ता छन् जसले आइएम फाइन टाइप गर्छन् तर त्यो मेसेज पठाउनु अघि आँसु पुछिरहेको हुन्छन्। र यिनै अनुभवहरूले मान्छेलाई बदल्छन्। तर परिवर्तन सधैँ नराम्रो हुँदैन, कहिलेकाहीँ बदलिनु आवश्यक हुन्छ। किनकि यदि हामी सधैँ उही रहिरह्यो भने जीवनले सिकाएका पाठहरूको अर्थ के रह्यो? पहिले हामी अरूलाई खुसी पार्न बाँच्थ्यौँ, आज आफूलाई हराउन नदिन बाँचिरहेका छौँ। पहिले हामी सबैलाई आफ्नो बनाउने प्रयास गर्थ्यौँ, आज हामी बुझ्न थालेका छौँ कि सबै मान्छेहरू हाम्रो जीवनमा सधैँ रहनका लागि आएका हुँदैनन्। कतिपय मानिसहरू पाठ बनेर आउँछन्, कतिपय सम्झना बनेर जान्छन् र कतिपय घाउ बनेर पनि जीवनभर केही महत्त्वपूर्ण कुरा सिकाएर जान्छन्। सायद यही नै जीवनको सबैभन्दा सुन्दर र सबैभन्दा दुःखद सत्य हो। हामी जसलाई कहिले बत्तिँदैन भनेर विश्वास गर्छौँ, समयले उसलाई पनि बदलिदिन्छ र एक दिन हामी आफैलाई ऐनामा हेरेर महसुस गर्छौँ, म पनि त पहिलेको जस्तो छैन रहेछु। हाम्रो बोल्ने तरिका बदलिएको हुन्छ, हाम्रो सोच बदलिएको हुन्छ, हाम्रो प्राथमिकता बदलिएको हुन्छ। त्यसैले यदि आज तपाईँको जीवनमा कुनै मान्छे पहिले जस्तो छैन भने उसलाई तुरन्तै दोष नदिनुहोस्। सायद उसले कुनै यस्तो युद्ध लडिरहेको छ जसको आवाज तपाईँले सुन्नु भएको छैन। सायद ऊ भित्रभित्रै टुटेर फेरि आफैलाई जोड्ने प्रयास गरिरहेको छ। सायद ऊ हराएको होइन, ऊ आफूलाई खोजिरहेको छ। मान्छेहरू बद्लिन्छन्, समय बद्लिन्छ, परिस्थिति बद्लिन्छ, तर यदि परिवर्तनले हामीलाई अझै परिपक्व, अझै दयालु, अझै बलियो बनाएको छ भने त्यो परिवर्तनलाई स्वीकार गर्नुपर्छ। र सायद यही कारणले होला जीवनले हामीलाई बारम्बार नयाँ मान्छे बनाइरहेको हुन्छ। हामी सानो हुँदा सोच्थ्यौँ सबै सम्बन्धहरू सधैँ रहिरहन्छन्, तर समयले सिकायो केही सम्बन्धहरू मौसम जस्तै हुन्छन्, आउँछन्, केही समय बस्छन् अनि फेरि हराउँछन्। हामी सोच्थ्यौँ सफलता भनेको धेरै पैसा, धेरै चिनजान र धेरै प्रशंसा पाउनु हो, तर अनुभवले बुझायो शान्त निद्रा, मनको सन्तुष्टि र आफ्ना मानिसहरूको साथ नै वास्तविक सफलता रहेछ। जीवनको यात्रा निकै अनौठो छ। हामीले गुमाएका केही कुराहरूका लागि धेरै रोयौँ, तर पछि थाहा भयो त्यही गुमाईले हामीलाई अझ राम्रो बाटोतिर डोराएको रहेछ। हामीले भेटेका केही मानिसहरूलाई नियति ठानेर माया गर्यौँ, तर पछि बुझ्यौँ उनीहरू हाम्रो गन्तव्य होइन, हाम्रो यात्राको एउटा अध्याय मात्र थिए। र त्यही क्रममा हामी आफै पनि बिस्तारै बदलियौँ। अब हामी हरेक सन्देशको प्रतीक्षा गर्दैनौँ, हरेक विदाईलाई संसारको अन्त्य ठान्दैनौँ, हरेक असफलतामा आफूलाई दोष दिँदैनौँ, किनकि हामीले सिकेका छौँ सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन। कहिलेकाहीँ छोडिदिनु पनि साहस हो, कहिलेकाहीँ मौन बस्नु पनि उत्तर हो, कहिलेकाहीँ टाढा जानु पनि आत्मसम्मान हो। र जब एक दिन फेरि पुराना फोटोहरू हेर्छौँ, पुराना च्याटहरू पढ्छौँ, पुराना सम्झनाहरूमा हराउँछौँ, त्यसबेला मन अलिकति मुस्कुराउँछ, किनकि अब हामीले बुझिसकेका हुन्छौँ हरेक पीडा व्यर्थ थिएन, हरेक बिछोड निरर्थक थिएन, हरेक आँसु कुनै न कुनै शिक्षाको मूल्य थियो। अनि त्यसपछि मनले बिस्तारै भन्छ, धन्यवाद जीवन, मलाई तोडेकोमा होइन, मलाई अझ बलियो बनाएकोमा। किनकि अन्तत जीवनको उद्देश्य सधैँ उही मान्छे बनेर बस्नु होइन, हरेक अनुभवसँगै अझ राम्रो मान्छे बन्दै जानु हो। एक दिन जब हामी आफ्नो सम्पूर्ण यात्रालाई फर्केर हेर्नेछौँ, सायद गर्वको साथ भन्न सक्नेछौँ, हो म बदलिएको छु, तर मैले आफूलाई गुमाएको छैन, मैले त आफूलाई अझ गहिरोसँग भेटेको छु।

र जब हामी उमेरसँगै अगाडि बढ्दै जान्छौँ, हामीले एउटा अनौठो कुरा महसुस गर्न थाल्छौँ। जीवन हामीले सोचेको जस्तो कहिले हुँदैन। हामीले बनाएका धेरै योजनाहरू अधुरा रहन्छन्। हामीले चाहेका धेरै मानिसहरू टाढा जान्छन्। हामीले बचाउन खोजेका धेरै सम्बन्धहरू पनि समयको भेलमा बगेर जान्छन्। सुरुमा यो सबै अन्याय जस्तो लाग्छ। किन मेरो जीवनमा यति धेरै

परिवर्तन आयो, किन मैले गुमाउनु पर्यो, किन मैले यति धेरै सहनु पर्यो। तर वर्षौपछि फर्केर हेर्दा त्यही प्रश्नहरूको उत्तर आफै भेटिन्छ, किनकि जीवनले हामीलाई कहिले सजाय दिइरहेको हुँदैन, उसले त केवल सिकाइरहेको हुन्छ। कहिलेकाहीँ गुमाएर, कहिलेकाहीँ रुवाएर, कहिलेकाहीँ एक्लो बनाएर, किनकि केही पाठहरू शब्दले होइन अनुभवले मात्र सिकाउँछ। र सायद त्यसैले हामीले सबैभन्दा धेरै सिकेका कुराहरू पुस्तकबाट होइन आँसुबाट सिकेका हुन्छौँ। सबैभन्दा बलियो बनेका क्षणहरू सफलताबाट होइन सङ्घर्षबाट जन्मिएको हुन्छ। सबैभन्दा गहिरो सोचहरू खुसीका दिनमा होइन टुटेका रातहरूमा जन्मिएका हुन्छन्। अनि जब यो कुरा बुझ्न थाल्छौँ, हामी जीवनसँग लड्न छोड्छौँ, हामी उसलाई स्वीकार्न सिक्छौँ, हामी बुझ्छौँ हरेक अन्त्य वास्तवमा अर्को सुरुवात हो, हरेक बिछोडले नयाँ भेटको ठाउँ खाली गरिरहेको हुन्छ, हरेक असफलताले नयाँ सम्भावनाको ढोका खोलिरहेको हुन्छ, र हरेक कठिन दिनले भविष्यको कुनै बलियो संस्करण निर्माण गरिरहेको हुन्छ। त्यसपछि हामी बिस्तारै डराउन छोड्छौँ, भविष्यदेखि डराउन छोड्छौँ, परिवर्तनदेखि डराउन छोड्छौँ, एक्लोपनदेखि डराउन छोड्छौँ, किनकि हामीलाई थाहा भइसकेको हुन्छ हामी पहिले पनि धेरै आँधीहरू पार गरेर यहाँसम्म आइपुगेका छौँ। यो आँधी पनि बितेर जानेछ, यो पीडा पनि कम हुँदै जानेछ, यो अध्याय पनि एक दिन सम्झना बन्नेछ, र त्यो दिन सायद हामी फेरि ऐना अगाडि उभिएर मुस्कुराउनेछौँ, किनकि हामीले अन्तत बुझिसकेका हुन्छौँ जीवनको सुन्दरता सबै कुरा आफ्नो इच्छा अनुसार हुनुमा होइन, जे आउँछ त्यसमा साहसका साथ स्वीकार गर्न सक्नुमा रहेछ। र अन्तिम सत्य सायद यही हो, जीवनले सबै कुरा बदल्छ, तर यदि परिवर्तनको यात्रामा हामीले आफ्नो मानवता, आफ्नो दया, आफ्नो इमान्दार मन जोगाएर राख्न सकेका छौँ भने हामी हारेका छैनौँ, हामी त जीवनको सबैभन्दा ठुलो परीक्षा पास गरिसकेका छौँ। किनकि अन्त्यमा हामीसँग कति पैसा थियो, कति प्रसिद्धि थियो, कति सफलता थियो भन्ने कुरा होइन, हामी कस्तो मान्छे थियो भन्ने कुरा मात्र बाँकी रहन्छ, र सायद त्यही नै जीवनको वास्तविक अर्थ हो।

हरेक सुन्दर यात्राको एउटा अन्त्य हुन्छ, हरेक भेटको एउटा विदाई हुन्छ। तर केही क्षणहरू यस्ता हुन्छन् जुन समय बिते पनि स्मृतिबाट कहिले मेटिँदैन। प्रिय श्रोता मित्रहरू, कार्यक्रमको यो अन्तिम चरणमा आइपुग्दा हामीले एउटा यस्तो सत्यलाई नजिकबाट निहाल्यौँ जसले हामी सबैको जीवनको कुनै न कुनै मोडलाई प्रतिबिम्ब गर्छ। आजको चर्चाले हामीलाई यो सिकाएको छ कि परिवर्तन केवल बाहिरी आवरणमा आउने बदलाव मात्र होइन, यो त भित्री मनले बाँचेको एउटा ठुलो लडाईँको नतिजा हो। हामीले जसलाई स्वार्थी बन्यौँ, सायद उसले आफूलाई बचाउनकै लागि दूरी बनाएको थियो। हामीले जसलाई बदलिएको बन्यौँ, सायद उसले अब धेरै कुराहरू बोल्नभन्दा मौन रहनमा नै आफ्नो शान्ति भेटेको छ। परिवर्तनको यो यात्रामा कोही पाठ बनेर आउँछन्, कोही घाउ बनेर रहन्छन्, त कोही केवल एउटा सुन्दर याद बनेर जीवनभर साथ दिन्छन्। त्यसैले यदि आज तपाईँको जीवनबाट कोही टाढिएको छ वा कुनै सम्बन्धको रङ फेरिएको छ भने कृपया धेरै गुनासो नगर्नुहोस्। मान्छे बदलिएका होइनन्, मान्छेले जीवनलाई बुझ्ने एउटा नयाँ र गहिरो अर्थ भेटाएका हुन्। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, परिवर्तनसँग कहिल्यै नडराउनुहोस्। यदि आजको यो बदलावले तपाईँलाई हिजोको भन्दा अलि बढी बलियो, अलि बढी दयालु र अलि बढी परिपक्व बनाएको छ भने यो परिवर्तन स्वीकार्य छ। आफ्नो यो नयाँ संस्करणलाई माया गर्नुहोस्, किनकि तपाईँले आज आफूलाई नयाँ ढङ्गले चिन्ने र बाँच्ने साहस बटुल्नु भएको छ। आजका लागि यहाँहरूबाट बिदा माग्न चाहन्छु। तबसम्म आफ्ना भावनाहरूलाई सम्मान गर्नुहोस् र आफ्नो जीवनको यो सुन्दर यात्रामा निरन्तर अगाडि बढिरहनुहोस्। तपाईँको रात सुखद रहोस्। शुभरात्रि। पुरनसँग कार्यक्रम युवाबानी सुन्नुहुनेहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। तसर्थ कार्यक्रम प्रस्तुता योजना मोरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

0: नमस्कार श्रोतागण, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आजको यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको 12 वर्ष कल्याणकारी योजनामा सामाजिक कल्याण तथा किसान कल्याण विषयबारे चर्चा गर्नेछौ। आजको यस चर्चामा भाग लिन स्टुडियोमा हामीसित उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। वहाँ एकजना अवकाश प्राप्त शिक्षक हुनुहुन्छ। वहाँले दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्ययनको कार्य गर्नुभएको छ। शिक्षाको क्षेत्रमा उहाँसित राम्रो अनुभव छ तथा उहाँ सामाजिक कार्यमा पनि अग्रणी हुनुहुन्छ। डाक्टर नकुल छेत्रीज्यू नमस्कार। म प्रस्तोता रोशनी छेत्री, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईँलाई स्वागत जनाउँदछु।
1: हजुरलाई पनि मेरो तर्फबाट नमस्कार।
0: डाक्टर नकुल छेत्रीज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा कीर्तिमान स्थापित गर्नुभएको छ। पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले 4,398 दिनसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा देशको सेवा गर्नुभएको थियो भने प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो रेकर्ड तोड्दै 10 जुन 2026मा 4,399 दिन र अझै उहाँ 2029 अप्रेलसम्म त प्रधानमन्त्री बस्नु नै हुन्छ। यसबारे तपाईँ के भन्नुहुन्छ?
1: हजुर, यो एउटा हामी भारतवासीको निम्ति पनि ठुलो गर्वको कुरा हो र भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यूको कार्यकाल भनौँ यो 12 वर्ष ठ्याक्कै पुरा भइसकेको छ। यो 12 वर्षको अवधि चाहिँ अथवा 12 वर्षको कार्यकाल यो बृहत् आजसम्मको रेकर्ड तोडेको छ भन्नुभयो नि, तर त्यो रेकर्ड तोड्नुको पछाडि पनि केही कारण होला नि त। र साँच्चै नरेन्द्र मोदी सरकारले गरेका योजनाहरू, उपलब्धिहरू, अन्तर्राष्ट्रिय सम्बन्धहरू, सुरक्षाको विषय लिएर र यो भारतलाई एउटा समृद्ध भारत एउटा राष्ट्रमा निर्माण गर्ने प्रक्रियामा निश्चय नै उहाँले काम गर्दै जानुभएको छ। जनादेश पाएर नै त्यसर्थ उहाँ लामो समयसम्म प्रधानमन्त्रीको रूपमा उहाँ निर्वाचित भएर रहनु भएको छ।
0: अनि 2029 त
1: हुनु नै हुन्छ
0: त्यहाँदेखि पनि उता पनि।
1: हजुर, अब उहाँ पनि उता पनि हुनु सक्छ, होइन? अब उहाँको बारेमा
0: डाक्टर नकुलजी, भारत एउटा कृषि प्रधान देश हो। वन्दे मातरम गीतमा यसलाई सुजलम सुफलम मलयज शीतलम शस्य श्यामलम भनिएको छ। त्यसो भने देशका किसानहरू विकास र समृद्धि बिना भारत कसरी विकसित राष्ट्र बन्न सक्छ? त्यसबारे तपाईँले आफ्नो विचार हाम्रा श्रोताहरू समक्ष राखिदिनुहोस् त।
1: तपाईँले जुन भन्नुभयो वन्दे मातरम, यो भारत मातालाई वन्दना गरेर प्रार्थना गरेर जुन सुजलाम सुफलाम भन्नुभयो, यो कृषिसित नै सम्बन्धित र यहाँनिर यस्तो कृषि भूमि, यहाँको हरियाली, यहाँको पहाड, यहाँको अन्न, यो धरती माताबाट उपज भएको यसैलाई हामी प्रणाम गर्छौँ भन्ने होइन र यसको अर्थ। त्यसले गर्दाखेरि यो किसानहरू अथवा कृषिजन्य भूमिसित सम्बन्धित भएकोले गर्दाखेरि प्रधानमन्त्री

0: तर लामो समयसम्म साना तथा सीमान्त किसानहरूले उत्पादन लागत, मौसमको अनिश्चितता, बजार मूल्यको उतार चढाव तथा वित्तीय अभाव जस्ता अनेक चुनौतीहरू पनि सामना गर्दै आएका थिए र आइरहेका पनि छन्। कति ठाउँहरूमा यिनै समस्यालाई मध्यनजर गर्दै भारत सरकारले सन् 2019 प्रधानमन्त्री किसान सम्मान निधि पिएम किसान योजना प्रारम्भ गरे। यो योजना केवल आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम मात्र होइन, किसानको आय सुरक्षालाई बलियो बनाउने, कृषि उत्पादनलाई प्रोत्साहित गर्ने र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले ल्याएको यो एउटा महत्त्वपूर्ण पहल पनि हो। र प्रधानमन्त्री किसान सम्मान निधि योजना चाहिँ अब के हो भन्ने बारेमा अलिकति भन्नुपर्दा चाहिँ प्रधानमन्त्री किसान सम्मान निधि भारत सरकारद्वारा सञ्चालित प्रत्यक्ष डाइरेक्ट आय सहायता, डाइरेक्ट इन्कम सपोर्ट,
1: डाइरेक्ट इन्कम
0: सपोर्ट हजुर कार्यक्रम हो। यस योजना अन्तर्गत योग्य किसान परिवारलाई वार्षिक वर्षमा 6,000 रुपियाँ आर्थिक सहायता प्रदान गरिन्छ र यो रकम वर्षमा 3 किस्तामा प्रत्येक 4 महिनाको अन्तरालमा 2,000 गरेर दिने गरिन्छ।
1: अनि त्यो डाइरेक्ट डेबिट
0: र हजुर यो पैसा चाहिँ उनीहरूको किसानहरूको खातामा सिधा प्रत्यक्ष हस्तान्तरण हुन्छ, डिबिटी मार्फत पठाइन्छ, डाइरेक्ट बेनिफिट ट्रान्सफर हजुर यस प्रकारले। र यस योजनाको सुरुवात र उद्देश्य बारेमा केही कुरा भन्नुपर्दाखेरि यस योजनाको औपचारिक घोषणा भने चाहिँ सन् 2019 अन्तरिम बजेटमा गरिएको थियो। यसको मुख्य उद्देश्य किसानहरूलाई कृषि कार्यका लागि आवश्यक प्रारम्भिक खर्च, इनपुट कस्ट व्यवस्थापन गर्न सहयोग पुर्याउनु रहेको थियो।
1: भनेपछि डाक्टर नक्कुलजी, यस योजनाका प्रमुख उद्देश्यहरू पनि त छ होइन र?
0: निश्चय नै।
1: अनि यसबारे पनि केही भनिदिनु।
0: हजुर, यसका प्रमुख उद्देश्यहरू भन्नुपर्दा यो कस्तो छ भने किसानलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्छ यसले, यस योजनाले। र कृषकले बिउ, मल, कीटनाशक, कृषि उपकरण तथा अन्य आवश्यक सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले यो योजनाद्वारा सहायता प्रदान गरिएको हो। अनि त्यस्तै गरेर कृषि उत्पादन लागत घटाउन पनि यसले सहयोग पुर्याएको छ। खेतीपातीका लागि आवश्यक प्रारम्भिक लगानी जुटाउन किसानलाई राहत प्रदान गर्छ यसले। ग्रामीण अर्थतन्त्रलाई यसले सुदृढ बनाउँछ। किसानको क्रय शक्ति बढेपछि ग्रामीण बजार र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव त पर्ने नै भयो नि, होइन? र त्यसरी नै वित्तीय समावेशीकरणलाई पनि प्रोत्साहन गरेको छ यस योजनाले। किसानलाई ब्याङ्किङ प्रणालीसँग जोडेर पारदर्शी रूपमा सहायता वितरण गरिन्छ। र यो अब योजना चाहिँ कस्तो प्रकारले कार्यान्वयन हुन्छ भन्ने कुरामा दुईवटा कुरा भन्नुपर्दाखेरि चाहिँ यस योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको पारदर्शी वितरण प्रणाली हो। अनि सरकारले सहायता रकम प्रत्यक्ष लाभ हस्तान्तरण डिबिटीद्वारा सिधै किसानको ब्याङ्क खातामा पठाउने गर्छ। त्यसो हुँदाखेरि यो बिचमा त्यो कटौती गर्ने ओर्ने भन्ने केही रहेन,
1: बिचौलियाहरू हुँदैन,
0: बिचौलियाहरू भएन, त्यसले गर्दाखेरि सोझै किसानको खातामा पर्ने भयो।
1: त्यो एउटा मोदी सरकारको ठुलो मतलब उस पनि हो,
0: यो एउटा उपलब्धि भनौँ न हो। र यसमा अब बिचौलिया वा अन्य प्रशासनिक अवरोध हटाइएको छ। अब यो सहुलियतको लागि विभिन्न प्रकारको अवरोधहरू थियो होला, होइन? प्रशासनिक कागज पत्र के पुग्ने नपुग्ने यो कुराको झन्झटबाट पनि मुक्ति पाएको छ।
1: डाइरेक्ट ब्याङ्क खातामा पनि सोझै
0: पाउन
1: सहयोग पाइरहेको छ।
0: हजुर हजुर। त्यसरी नै आधार र ब्याङ्क खाताको प्रमाणीकरणद्वारा लाभार्थीहरूको पहिचान सुनिश्चित गरिन्छ। र अब त्यसको साथै यसले भ्रष्टाचार तथा नक्कली लाभार्थी

0: सम्भावना कम गरेको छ। अब पहिला पहिला त कतिले पाउनेले पनि पाउँथ्यो, नपाउनेले पनि पाउँथ्यो होला, पाउनै पर्नेले चाहिँ बरु पाउँथेनन् होला। अहिले चाहिँ त्यो नभएर यो भ्रष्टाचारलाई एकदमै यो
1: कन्ट्रोल
0: लाभार्थीको
1: गरेर राखेको
0: कन्ट्रोल
1: छ,
0: गरेर
1: नियन्त्रणमा
0: राखेको
1: राखेको छ
0: पाउँछौँ।
1: भनेपछि यस योजनाका लाभहरू त धेरै छन् नि अघि।
0: हजुर, अब यस योजनाको त लाभहरू थुप्रै छन्। तीमध्ये दुई तिनवटा मुख्य भन्नुपर्दाखेरि चाहिँ कृषि लागत व्यवस्थापन, र यसमा चाहिँ किसानहरूले बिउ खरिद गर्न, मल तथा कीटनाशक खरिद गर्न, खेतको तयारी गर्न र
1: हजुर
0: साना कृषि उपकरणको व्यवस्था गर्न सहायता प्राप्त गर्नेछन्।
1: गर्नेछन्।
0: र त्यसरी नै अब अर्को ऋणमाथिको निर्भरता कम। अब पहिला त कति हामी ऋण तिर्न नसकेर किसानहरूले आत्महत्या गरे भन्ने पनि
1: यो त
0: सुन्थ्यौँ
1: एकदमै
0: नि,
1: हजुर हजुर
0: होइन?
1: सुन्थ्यो मैले, यो
0: किसानहरूमा
1: तपाईँले
0: त्यो,
1: एकदमै ठुलो कुरा पनि
0: हजुर
1: राखिदिनु भयो हजुर। ऋणमाथिको
0: हजुर
1: चाहिँ तपाईँको ऋणमाथिको निर्भरता चाहिँ कम
0: हजुर
1: भएको छ
0: कम भएको छ। अब
1: हजुर,
0: त्यो पीडाबाट चाहिँ धेरै राहत
1: राहत
0: मिलेको छ।
1: मिलेको छ हजुर।
0: र पहिले धेरै किसानले साहु वा महँगो ब्याजमा ऋण लिनु पर्थ्यो
1: हजुर
0: आफ्नो खेतको लागि। योजनाबाट प्राप्त रकमले केही हदसम्म त्यो दबाब कम गरेको छ। तर यो योजनाले चाहिँ यसरी त्यो दबाबलाई कम गरिदियो।
1: भनेपछि त यो ऋण
0: हजुर,
1: पनि सजिलो नै पाउँछ होला
0: पाउँछ,
1: होइन
0: सजिलै पाउँछ, अनि
1: हजुर,
0: सजिलोसितले तिर्न सकिने प्रावधानहरू पनि
1: प्राउ राखिएको
0: राखिएको छ।
1: छ हजुर।
0: र अर्को चाहिँ किसानको आत्मविश्वासमा वृद्धि भएर गएको छ।
1: कति ठुलो कुरा है।
0: हजुर हजुर, र सरकारबाट नियमित आर्थिक सहयोग प्राप्त हुँदा किसानहरूमा सुरक्षा र स्थायित्वको भावना बढेर गएको छ, र कृषकहरूमा पनि एउटा आत्मनिर्भरता,
1: बढ्छ
0: आत्मबल बढेर गएकोले
1: अनि स्थिरता पनि
0: उनीहरूले
1: बढेको छ
0: स्थिरता बढेर गएको छ। त्यसले गर्दाखेरि उनीहरूले उन्नत खेतीपाती गर्न सक्छन्, धेरै फसल आर्जन गर्न सक्छन्
1: सक्छन्
0: र राष्ट्रलाई पनि टेवा पुर्याउन सकेको छ।
1: हजुर।
0: र त्यसै गरी ग्रामीण बजारमा चलायमानता अर्को कुरो के छ भनेदेखिलाई, किसानको हातमा नगद उपलब्ध हुँदा स्थानीय व्यापार तथा ग्रामीण अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ। र जनधन, आधार र मोबाइल जसलाई जाम भनिन्छ,
1: हजुर
0: सँगको सम्बन्ध निश्चित गरिएको छ।
1: ज्याम है,
0: हजुर, जनधन, आधार र
1: आधार र
0: मोबाइलको
1: मोबाइलको
0: त्यो लिङ्क
1: संयोजनलाई
0: गरिएको,
1: हजुर लिङ्क
0: संयोजनलाई।
1: गरिएको छ हजुर।
0: र पिएम किसान योजना भारत सरकारको जनधन, आधार, मोबाइल ट्रिनिटीसँग जोडिएको छ। यसका कारण लाभार्थीहरूको सही पहिचान सम्भव भएको छ।
1: भनेपछि अघिको कुरा आयो
0: हजुर,
1: नि, नक्कली किसानहरू चाहिँ
0: भन्ने त्यहाँबाट,
1: त्यहाँ नक्कलीहरू चाहिँ हुनु सक्छ
0: हजुर,
1: हजुर,
0: र
1: पाउँदैन
0: यो प्रकारले छानबिन हुने
1: यहाँबाट
0: काम
1: छानिन
0: भएको छ।
1: हजुर।
0: रकम चाहिँ प्रत्यक्ष खातामा पुगेको छ किसानकोमा। अर्को छ पारदर्शिता बढेको छ। कति सरकारले दियो, कति पस्यो भन्ने सोझै देख्न
1: सोझै
0: सकिन्छ।
1: देख्न सकिन्छ हजुर।
0: त्यसरी नै सरकारी योजनाहरूको प्रभावकारिता बढेको छ। अनि किसान कल्याणको व्यापक दृष्टिकोणलाई अवलोकन गर्नुपर्दा प्रधानमन्त्री किसान सम्मान निधि योजना एक्लो कार्यक्रम भने होइन, यो त किसान केन्द्रित अन्य योजनाहरूसँग पनि सम्बन्धित छ। जस्तै फसल बिमा योजना, प्रधानमन्त्री फसल बिमा योजना भनिन्छ
1: जसलाई पिएम
0: किसानहरूको
1: किसान हजुर,
0: लागि,
1: पिएम फसल
0: हजुर,
1: बिमा योजना हजुर
0: भनेर चिनिन्छ।
1: जान्दछौँ जान्दछौँ हजुर।
0: त्यस्तै गरेर प्रधानमन्त्री कृषि सिँचाइ योजना, कृषि सिँचाइ योजना पनि छ, र सोयल हेल्थ कार्ड स्किम भन्ने छ अर्को। त्यस्तै गरेर ई नाम, राष्ट्रिय कृषि बजार, यी प्रकारले चाहिँ यो व्यापक यसको दृष्टिकोण रहेको हामी पाउँछौँ यो योजनाको पछाडि।
1: आजको यस चर्चा चौतारी कार्यक्रममा तपाईँले आफ्नो बहुमूल्य समय दिएर हाम्रा श्रोताहरूलाई सरकारको 12 वर्षको कार्यकालमा किसान कल्याणकारी योजनाहरूको सामाजिक कल्याण र किसान कल्याणबारे यति राम्ररी जानकारी राखिदिनु भयो, तपाईँलाई धन्यवाद।
0: हजुरलाई पनि धेरै धेरै धन्यवाद। यहाँहरू सम्पूर्णमा मेरो नमस्कार।
2: प्रस्तुत थियो कार्यक्रम चर्चा चौतारी। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। त अब यस केन्द्रबाट रिले गरिसुनाइरहेछौँ आकाश वाणी दिले केन्द्रको अघिल्लो कार्यक्रम। त यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस् अनि सुन्दै गर्नुहोस् आकाश वाणी खरसाङ।

हामी बोलिरहेका छौं आकाशवाणीको खरसाङ केन्द्रबाट। समय यस बेला रातिको 10:30 भइरहेछ। यसको साथै आजका सम्पूर्ण कार्यक्रमहरू यतिमा नै पूरा गर्दछौं। भोलि बिहान 6:25 पुनः हामी यहाँहरू समक्ष उपस्थित हुने नै छौं भोलिको अधिवेशन लिएर। तबसम्मलाई हामीलाई आज्ञा दिनुहोस्। शुभरात्रि। जय हिन्द।